शुभ प्रभात अनि सप्रेम नमस्ते तमाम श्रोतावृन्दमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौं एफएम 103.5 मेगाहर्जको तरंगमा साथै हामीलाई दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआई आरमा पनि सुन्दै हुनुहुन्छ आज हो शुक्रबार विक्रम संवत 2083 को 2 गते असोज तदनुसार शक संवत 1948 को 27 गते भाद्र अनि सन 2026 को 18 तारीख सितम्बर समय अहिले ठीक बिहानी को 6:26 भइरहेछ श्रोता र यसको साथै मौतकोशिका अनुपमा उपस्थित छु आज को बिहानी अधिवेशन को साथमा आकाशवाणी खरसाङ सुनिरहनु भएका तमाम श्रोताहरूमा हार्दिक न्यानो अभिवादन टक्र्याउँदै शुरू गरिरहेछौं आजको बिहानी अधिवेशन

0: र श्रोता अब अधिवेशनको थालनीमा सुनौ कार्यक्रम गान्धी कथा।
1: जय रघुनन्दन जय सियाराम।
2: सत्य र त्यागमा मानिसले आफ्नो जीवन बिताउन सक्नुपर्छ, यो भनाइ हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक

0: श्रोताबिन्द, आजको यस गान्धी कथाको अङ्कमा हजुरहरूलाई मिरिक निवासी विनोद शर्माले गान्धीजी अनि आध्यात्म विषयमाथि एक चिन्तन सुनाउनुहुन्छ। त आउनुहोस् सुनौ विनोद शर्माबाट यो चिन्तन।
1: गान्धीजी अनि आध्यात्म। गान्धीजीको बाल्यकालदेखि नै धार्मिक तथा नैतिक संस्कारको प्रभाव परेको थियो। उनको परिवारमा धार्मिक वातावरण थियो। विभिन्न धार्मिक विचार र ग्रन्थहरूप्रति उनको रुचि थियो। उनले हिन्दू धर्मसँगै जैन, बौद्ध, इसाई तथा अन्य धार्मिक परम्पराका विचारहरू पनि अध्ययन गरे। यसबाट उनको दृष्टिकोण अझ व्यापक बन्दै गयो। गान्धीजी स्वयंलाई हिन्दू मान्थे, तर उनको हिन्दू धर्मप्रतिको बुझाइ संकीर्ण थिएन। उनी आफ्नो धर्मप्रति आश्वस्त भएर पनि अन्य धर्मको सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्थे। उनको दृष्टिमा साँचो धर्मले मानिसलाई घृणा होइन प्रेम गर्न सिकाउँछ। आफ्नो धर्मलाई सम्मान गर्नु र अरूको धर्मलाई अपमान गर्नु दुई अलग अलग कुरा हुन् भन्ने उनको जीवनले देखायो। उनको प्रसिद्ध विचार थियो, धर्म मानिसको व्यक्तिगत आस्था र नैतिक जीवनसँग सम्बन्धित विषय हो। धर्मको नाममा घृणा, हिंसा र विभाजन फैलाउनु धर्मको वास्तविक भावना विपरीत हो। सत्य प्रतिको गान्धीजीको निष्ठा। गान्धीजीको जीवन दर्शनको केन्द्रमा सत्य थियो। उनी सत्यलाई केवल नैतिक नियमका रूपमा होइन जीवनको परम आधारको रूपमा हेर्थे। उनले आफ्नो जीवनलाई नै सत्यको प्रयोगशाला बनाए। त्यसैले उनको आत्मकथाको नाम पनि सत्यका प्रयोगहरू भन्ने अर्थ दिने शीर्षकमा आधारित थियो।

गान्धीजीका लागि सत्य बोल्नु मात्र पर्याप्त थिएन, सत्यका लागि त्याग गर्नु सक्नु, सत्यका लागि दुःख सहन सक्नु र आफ्नो गल्ती स्वीकार गर्न सक्नु पनि उत्तिकै महत्त्वपूर्ण थियो। धर्म दर्शनमा पनि सत्यलाई असत्य उच्च स्थान दिएको छ। सत्यको खोज, आत्मचिन्तन र आफ्नो कर्मप्रति उत्तरदायित्वको भावना धर्म जीवन दृष्टिको महत्त्वपूर्ण पक्ष हो। यस अर्थमा गान्धीजीको सत्यप्रतिको समर्पण धर्म मूल्यसँग गहिरो रूपमा जोडिएको देखिन्छ। अहिंसा गान्धीजीको सबैभन्दा ठुलो शक्ति। गान्धीजीको नाम लिँदा संसारभर सबैभन्दा पहिले सम्झिने शब्द हो अहिंसा। अहिंसालाई धेरै मानिसले केवल कसैलाई नपिट्नु वा हत्या नगर्नु भनेर बुझ्छन्, तर गान्धीजीको अहिंसा त्यसभन्दा धेरै व्यापक थियो। उनको अहिंसामा मन वचन कर्मबाट अरूलाई पीडा नदिने भावना थियो। उनले हिंसाको जवाब हिंसाबाट दिनुभन्दा सत्य र आत्मबलका माध्यमबाट अन्यायको प्रतिरोध गर्ने बाटो रोजे। उनको सत्यग्रह यही दर्शनमा आधारित थियो। सत्यग्रहको अर्थ केवल आन्दोलन वा विरोध गर्नु होइन, सत्यका लागि दृढतापूर्वक उभिनु हो। सत्यग्रहीले अन्यायको विरोध गर्छ तर अन्याय व्यक्तिप्रति व्यक्तिगत घृणा राख्दैन। आफूले सत्यको पक्ष लिँदै गर्दा आफूलाई दुःख सहन तयार रहनु सत्यग्रहको महत्त्वपूर्ण विशेषता थियो। यस विचारले विश्व राजनीतिमा नै नयाँ प्रकारको संघर्षको बाटो खोल्यो। शक्ति र हतियार बिना पनि अन्यायपूर्ण व्यवस्थालाई चुनौती दिन सकिन्छ भन्ने गान्धीजीको प्रयोगले संसारलाई प्रभावित गर्यो। आँखाको बदला आँखा होइन मानवताको बाटो। गान्धीजीको विचारमा बदला लिने मानसिकताले समाजलाई अन्तरहीन द्वन्द्वतर्फ लैजान्छ। यदि एउटा मानिसले अर्को मानिसलाई चोट पुर्याउँछ र बदलामा अर्कोले पनि त्यही गर्छ भने हिंसाको श्रृङ्खला कहिले समाप्त हुँदैन।

धर्म दर्शनको क्षमा करुणा संयम र आत्मसंयमको शिक्षा यही ठाउँमा महत्त्वपूर्ण हुन्छ। मानिसको वास्तविक शक्ति अरूलाई पराजित गर्नु मात्र होइन आफ्नो क्रोध लोभ अहंकार र प्रतिशोधको भावनालाई नियन्त्रण गर्न सक्नुमा पनि हुन्छ। गान्धीजीले यही आत्मबललाई राजनीतिक संघर्षको शक्तिको रूपमा रूपान्तर गरे। धर्म र सहिष्णुता। गान्धीजीले धर्मलाई विभाजनको साधन बन्न दिनु हुँदैन भन्ने विचार राख्थे। उनी हिन्दू मुस्लिम सिख इसाई लगायत सबै समुदाय बीच सद्भाव राख्थे। भारत जस्तो बहुधार्मिक बहु सांस्कृतिक समाजमा शान्तिपूर्ण सअस्तित्व अत्यन्त आवश्यक छ भन्ने कुरा उनले बारम्बार व्यवहारबाट देखाए। धर्म दर्शनमा पनि विभिन्न मार्गबाट सत्यको खोज गर्न सकिन्छ भन्ने व्यापक दृष्टिकोण पाइन्छ। मानिसको पूजा पद्धति भाषा संस्कार वा धार्मिक विश्वास फरक हुन सक्छ, तर मानवता सत्य करुणा र सदाचार जस्ता मूल्य सबैका लागि समान हुन सक्छन्। गान्धीजीको जीवनले यही सहिष्णुताको अभ्यास गर्न खोजे। जातीय विभेद विरुद्ध गान्धीजी। गान्धीजीको जीवनको अर्को महत्वपूर्ण पक्ष सामाजिक विभेद विरुद्धको संघर्ष हो। उनले अपरिच्छेदता र जातीय अपमानको विरोध गरे। समाजमा कुनै पनि मानिसलाई जन्मका आधारमा अपमानित गर्नु मानवताको विरुद्ध हो भन्ने उनको स्पष्ट धारणा थियो। धर्मका मूल मानवीय मूल्यलाई जातीय घमण्ड वा भेदभावसँग मात्र जोडेर हेर्नु उचित हुँदैन। धर्मको नाममा मानिसलाई अपमान गर्ने छोत गर्ने वा उसको मानव अधिकार खोज्ने प्रवृत्तिले धर्मको नैतिक आत्मालाई कमजोर बनाउँछ। गान्धीजीले समाज सुधारलाई स्वतन्त्र आन्दोलनसँग जोडेर हेरे। उनको दृष्टिमा राजनैतिक स्वतन्त्र मात्र पर्याप्त थिएन। समाज स्थिर अन्याय गरिबी छुवाछुत शोषण र असमानता कायम रहेसम्म वास्तविक स्वतन्त्रता अधुरो हुन्छ।

साधारण जीवन र उच्च विचार। गान्धीजीको जीवन शैली पनि उल्लेखनीय थियो। उनी अत्यन्त सरल जीवन बिताउन चाहन्थे, आफ्नो आवश्यकता सीमित राख्थे, श्रमको सम्मान गर्थे, स्वावलम्बी बन्ने र समाजको कमजोर वर्गसँग नजिक रहने उनको प्रयास थियो। धर्म दर्शनमा पनि इन्द्रिय संयम, अपरिग्रह, सन्तोष र आत्म अनुशासनलाई महत्व दिइन्छ। मानिसको सुख केवल धन र भौतिक सम्पत्तिको वृद्धिमा निर्भर हुँदैन भन्ने विचार गान्धीजीको जीवनमा स्पष्ट देखिन्छ। आजको उपभोक्तावादी समाजमा गान्धीजीको यो सन्देश झन् सान्दर्भिक देखिन्छ। आवश्यकता भन्दा बढी वस्तु जम्मा गर्ने प्रतिस्पर्धाले मानिसलाई तनाव, असन्तुष्टि, सामाजिक असमानता तर्फ धकेल्न सक्छ। सरलता भनेको गरिबी होइन, आवश्यकता र लोभ बीचको अन्तर बुझ्नु हो। स्वदेशी र आत्मनिर्भरता। गान्धीजीले स्वदेशीको विचारलाई पनि विशेष महत्व दिए। स्थानीय उत्पादन, स्थानीय श्रम र आत्मनिर्भर अर्थव्यवस्थालाई उनले प्रोत्साहन गरे। चर्खा उनको आत्मनिर्भरता र श्रमको प्रतीक बन्यो। यसको मूल भावना थियो आफ्नो समाज र देशको उत्पादन तथा श्रमलाई सम्मान गर्नु। आत्मनिर्भर समाजले बाह्य निर्भरता घटाउन सक्छ तर स्थानीय जनतालाई आर्थिक अवसर दिन सक्छ। आजको समयमा पनि स्थानीय उत्पादन, साना व्यवसाय, कृषि, हस्तकला र स्थानीय उद्यमलाई प्रोत्साहन गर्ने विचार आर्थिक तथा सामाजिक दृष्टिकोणले महत्वपूर्ण छ। गान्धीजीको राजनीतिक नैतिकताको प्रयोग। गान्धीजीले राजनीति र नैतिकतालाई अलग अलग विषयको रूपमा हेरेनन्। उनका लागि राजनीति जनसेवाको माध्यम थियो। सत्ता प्राप्त गर्नु मात्र राजनीति होइन, समाजको कल्याण गर्नु राजनीति हो भन्ने उनको व्यवहारले देखायो। आज राजनीति प्राय शक्ति पद, प्रचार पद र प्रशिक्षणको जोडिन्छ। यस्तो अवस्थामा गान्धीजीको राजनीति नैतिकता, सेवा, सत्य र त्यागमा आधारित हुनुपर्छ भन्ने दृष्टिकोण अत्यन्त महत्वपूर्ण हुन्छ। उनको जीवनले एउटा गहिरो प्रश्न उठाउँछ। हामी राजनीतिलाई समाज परिवर्तनको माध्यम बनाउँदछौँ कि व्यक्तिगत स्वार्थ प्राप्त गर्ने साधन?

गान्धीजी धार्मिक व्यक्ति थिए तर उनको आध्यात्मिकमा केवल पूजा वा धार्मिक अनुष्ठानमा सीमित थिएन। सत्य बोल्नु, गरिबको सेवा गर्नु, अन्याय विरुद्ध उभिनु, आफ्नो गल्ती स्वीकार गर्नु, आत्मसंयम राख्नु र अरूको पीडालाई आफ्नो पीडा ठान्नु उनको आध्यात्मिक अभ्यासको रूपमा थिए। यस दृष्टिकोणले हेर्दा धर्म जीवनबाट अलग विषय होइन, धर्म व्यवहारमा देखिनुपर्छ। मानिसले मन्दिरमा पूजा गरे पनि घरमा, समाजमा वा सार्वजनिक जीवनमा झुट, घृणा, ईर्ष्या र अन्याय गर्छ भने उसको धार्मिकता अधुरो रहन्छ। धर्मको वास्तविक शक्ति पनि यही जीवन मूल्यमा रहेको छ, धर्मलाई व्यवहारमा उतार्नु। आजको समयमा धर्म र गान्धीजीको सान्दर्भिक आज संसार विज्ञान र प्रविधिको क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको छ। मानिससँग सूचना र सुविधा पहिला भन्दा धेरै छन्, तर त्यही समयमा हिंसा, धार्मिक द्वन्द, घृणा, सामाजिक विभाजन, आर्थिक असमानता, वातावरणीय संकट र मानसिक तनाव पनि बढिरहेका छन्। यस्तो समयमा सनातन धर्मका सत्य, अहिंसा, करुणा, स्वयं सेवा र वसुधैव कुटुम्ब जस्ता मूल्यहरू तथा गान्धीजीको सत्याग्रह र अहिंसाको दर्शनले महत्त्वपूर्ण मार्गदर्शन दिन सक्छ। हामीले गान्धीजीलाई केवल इतिहासको पुस्तकमा सीमित राखेर उनको तस्विरमा माला लगाउनु मात्र पर्याप्त हुँदैन, उनको जीवनबाट व्यवहारिक शिक्षा लिन आवश्यक छ। यदि परिवारमा सत्यको अभ्यास हुन्छ भने समाजमा विश्वास बढ्छ, यदि समाजमा सहिष्णुता हुन्छ भने द्वन्द खट्छ, यदि राजनीतिमा नैतिकता हुन्छ भने जनताको विश्वास बढ्छ, यदि धर्ममा करुणा हुन्छ भने धार्मिक घृणा कम हुन्छ, यदि आर्थिक जीवनमा स्वयं हुन्छ भने शोषण र अनाशक उपभोग घट्न सक्छ, यदि मानिसले अहिंसालाई व्यवहारमा उतार्छ भने समाजमा शान्ति बढ्न सक्छ। धन्यवाद।

प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथा, जसमा हजुरहरूले मिरिक निवासी विनोद शर्माबाट गान्धीजी अनि आध्यात्म विषयमाथि एक चिन्तन सुन्नुभयो। साथै केही भक्ति सङ्गीतहरूको पनि आनन्द लिनुभयो। आजको यस गान्धी कथा कार्यक्रमबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालक नामगेललाई पनि बिदा दिनुहोस्। साथै हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस्। नमस्ते।

सो आगत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। अब कार्यक्रम शुभ प्रभातको साथमा उपस्थित छौँ यहाँहरू समक्ष, जसमा यहाँहरूलाई खेतीपाती बारे जानकारीको साथै विविध आधुनिक गीतहरूको प्रस्तुति सुनाइरहेछौँ। प्रथममा स्वीकार्नुहोस् शोभना प्रधानको स्वरमा रहेको यो प्रस्तुति।

अब कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई सुनाइरहेछौँ। आज खेतीपातीबारे सल्लाहमा मटरको खेती। मटरको थरी, मटरको उच्च फल्ने थरीमा अलास्का, आर्केल, बिनाभेली, हरिदेल अनि देन्ताम। बिउको परिमाण, एक हेक्टर जमिनमा 20 किलो मटरको बिउ चाहिन्छ। 45 देखि 50 केजी मटरको बिउ एक हेक्टरमा चाहिन्छ। रोप्ने समय, पहाड़मा अप्रेल मई महिनामा पनि रोप्छन्, उसरी नै मधेसमा अक्टोबर नोभेम्बर महिनामा पनि रोपिन्छ। दूरत्व लाइनदेखि लाइन 75 सेन्टिमिटर भए असल हुन्छ अनि एउटा मटरको बिउदेखि अर्को मटरको फरक 10 सेन्टिमिटर हुनपर्छ। जमिनको तयारी, जमिन कमसे कम 3-4 पटक खनजोत गर्नपर्छ। जमिनमा भएको अघिल्लो फसलका ठुटाहरू एक ठाउँमा जम्मा गरेर जलाइदिनुपर्छ। यसरी अघिल्लो फसलका ठुटाहरू जलाउनाले ती किराहरूले फूल पार्न पाउँदैन अथवा भनौ वंशवृद्धि गर्न सक्दैनन् र फसलमा किराहरूको प्रकोप कम भएर जाँदछ। त्यसपछि जमिनलाई समान गर्नपर्छ। डल्ला र ढेलाहरू फुटाएर माटो बुरबुराउँदो बनाउनपर्छ। अन्तिम जोताई वा खनाईमा जमिनमै कमिला धमिरा खुम्ले किराको प्रकोपदेखि बचाउनका लागि हेक्टर प्रति 10-12 केजी एल्ड्रिन 5% धुलो अथवा हेप्टोक्लोर 5% धुलो प्रयोग गर्नपर्छ। मल, एक एकर जमिनमा गाईको पाकेको मल 100-150 मन प्रयोग गर्नपर्छ। त्यसमा रासायनिक सार 22 केजी युरिया, 125 केजी सिङ्गल सुपर फस्फेट जमिन तयार गर्दा नै प्रयोग गर्नपर्छ। हेरचाह, यदि मटर बाक्लै भएर उम्रेको छ भने त्यसलाई अघि नै झार पातलो गरेर 10 सेन्टिमिटरको फरकमा मिलाउनपर्छ। 15-20 दिनको अन्तरमा झार गोड्नपर्छ। उत्पादन 100-120 क्विन्टल प्रति हेक्टर हरियो मटर पाउन सकिन्छ। मटरमा पाउडरी मिल्ड्यू अर्थात् खैरी रोग लाग्छ। यसको रोकथामको निम्ति 0.05% क्यारोथिनको घोल बनाएर पातको दुवैपट्टि मिल्ने गरी प्रयोग गर्नपर्छ। कार्यक्रम शुभ प्रभातमा अब अर्को गीत सुनाउने पालो भएको छ गजेन्द्र राईको स्वरमा।

समय अहिले ठीक बिहानीको 7:15 भइरहेछ श्रोता। हामी यस बेला आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। यस प्रसारण अन्तर्गत हामीलाई भर्खरै सुन्नुहुने साथै तमाम श्रोताहरूमा म उद्घोषिका अनुपमाको हार्दिक पुनः स्वागत। र अबको क्रममा सुनाइरहेछौ केही भजनहरू सोनु राईको स्वरमा।

0: हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट र अब सुनौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। नयाँ दिल्लीमा आजदेखि वित्त मन्त्रालयले विकसित भारतको दिशामा भारतको यात्राको लागि वित्त पोषण भन्ने विषयमा दुई दिने सम्मेलन आयोजना गर्दैछ। अमेरिकाका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भारत विश्वको सबैभन्दा छिटो बढिरहेको प्रमुख अर्थतन्त्र र तेस्रो ठूलो ऊर्जा उपभोक्ता भएको बताउनु भएको छ। चुनाव आयोगले अल इण्डिया तृणमूल काङ्ग्रेस नाम र यसको आरक्षित फूल र घाँस चुनाव चिन्हको प्रयोगमा अन्तरिम रोक लगाएको छ। नेपालमा बाढीको कारण ज्यान गुमाउनेहरूको संख्या 1410 पुगेको छ भने 6145 जना अझै बेपत्ता छन् र पुरुष क्रिकेटमा भारतले अफगानिस्तान विरुद्धको 3 म्याचको T20 अन्तर्राष्ट्रिय श्रृङ्खला 3-0 जितेको छ। अब समाचार विस्तारमा। नयाँ दिल्लीमा आजदेखि वित्त मन्त्रालयले विकसित भारतको दिशामा भारतको यात्राको लागि वित्त पोषण भन्ने विषयमा दुई दिने सम्मेलन आयोजना गर्दैछ। यस कार्यक्रममा विभिन्न राज्य र केन्द्र शासित प्रदेशका वित्त मन्त्री तथा वित्त सचिवहरूको सहभागिता रहनेछ। वित्त मन्त्री निर्मला सीतारमणका साथै विभिन्न राज्यका मुख्यमन्त्री र वित्त मन्त्रीहरूको पनि उपस्थिति रहनेछ। सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयका सचिव डाक्टर सौरभ गर्गले विकसित भारततर्फको यात्रामा विकासका नतिजाहरू मापन गर्नुको महत्वबारे आफ्ना विचार राख्नुहुनेछ। यसै गरी इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस कृष्णनले सुशासनमा नयाँ प्रविधिको भूमिकाबारे चर्चा गर्नुहुनेछ। मन्त्रालयका अनुसार यो सम्मेलन देशको विकाससँग सम्बन्धित वित्तीय चुनौती र नीतिगत प्राथमिकताहरूमा केन्द्रित हुनेछ। कार्यक्रममा 3 वटा सत्रहरू समावेश हुनेछन् जसमा अर्थतन्त्र, कृषि क्षेत्र र ऊर्जा क्षेत्रका लागि वित्तीय व्यवस्थाहरूका बारेमा छलफल गरिनेछ। वित्त मन्त्री निर्मला सीतारमणले हिजो नयाँ दिल्लीमा प्रधानमन्त्री मुद्रा योजनाका लाभार्थीहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले सन् 2015 सुरु गरिएको प्रधानमन्त्री मुद्रा योजनाले साना उद्यमीहरूलाई कुनै पनि ग्यारेन्टी बिना ऋण प्राप्त गर्न मद्दत पुर्याएको बताउनुभयो। उहाँले समयमै ऋण चुक्ता गर्दा लाभग्राहीहरूलाई थप ऋण प्राप्त गर्न, आफ्नो क्रेडिट रेकर्ड सुधार्न र ब्याङ्कहरूको विश्वास जित्न सक्षम बनाएको कुरा उल्लेख गर्नुभयो। यस अन्तर्क्रियामा कार्यक्रममा देशभरबाट मुद्रा योजनाका 200 भन्दा बढी लाभग्राहीहरू सहभागी भएका थिए। अमेरिकाका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भारत विश्वको सबैभन्दा छिटो बढिरहेको प्रमुख अर्थतन्त्र र तेस्रो ठूलो ऊर्जा उपभोक्ता भएको बताउनु भएको छ। उहाँले देशको ऊर्जा आवश्यकता निरन्तर बढ्दै गएको र ऊर्जा सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। श्री क्वात्राले भन्नुभयो, भारतले मध्य पूर्व, अफ्रिका, ल्याटिन अमेरिका, युरेसिया र संयुक्त राज्य अमेरिका लगायत धेरै क्षेत्रहरूबाट ऊर्जा खरिद गर्दछ। उहाँले भारतले 85% भन्दा बढी काँचो तेल र आधा प्राकृतिक ग्यास आयात गर्ने बताउनुभयो। उहाँले उपलब्धता, मूल्य र बजारको अवस्थालाई ध्यानमा राखेर ऊर्जा खरिद गर्ने निर्णय गरेको बताउनुभयो। भर्खरैको युद्धको समयमा भारतले आफ्ना जनतालाई बढ्दो मूल्यबाट जोगाउन कदम चालेको थियो जब विश्वव्यापी आपूर्ति प्रभावित भयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। उहाँको यात्रा जनसेवा र राष्ट्र सेवाको मन्त्र तथा अचल समर्पणबाट निर्देशित रहँदै आएको छ। सेवा र सुशासनको यसै दृष्टिकोणबाट प्रेरित भई सरकार सन् 2047 सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्न निरन्तर प्रयासरत छ। समावेशी विकास र सामाजिक सशक्तिकरणतर्फका यी प्रयासहरूले मानिसहरूको जीवनमा परिवर्तन ल्याइरहेका छन्। यसै सन्दर्भमा हामी नक्सलवादको अन्त्य गर्न चालिएका कदमहरूबारे एक रिपोर्ट प्रस्तुत गर्दछौ।
2: छत्तीसगढ़ के बस्तर इलाके में नक्सलवाद के अंत के बाद अब बंदूक की गोलियों की जगह एक बार फिर स्कूल की घंटियां सुनाई देने लगी हैं। बस्तर अंचल में सुरक्षा कैंपों को बदलकर शहीद वीर गुंडा धुर सेवा डेरा के नाम से आधुनिक जन सुविधा केंद्र बनाए जा रहे हैं। बस्तर ओलंपिक और बस्तर पंडुम जैसे आयोजन बदलते बस्तर की तस्वीर पेश करते हैं। प्रधानमंत्री नरेंद्र मोदी ने कहा कि जहां कभी टेरर था वहां अब टैलेंट को अवसर मिल रहा है।
3: हमने संकल्प लिया कि नक्सलवाद माओवाद को जड़ से उखाड़ फेंकेंगे और आज पूरा देश नतीजा देख रहा है।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। विदेश मन्त्रालयले पासपोर्ट संशोधन नियम 2026 अधिसूचित गरेको छ। यस नियमावली अनुसार 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई जारी गरिने 36 पृष्ठको सामान्य पासपोर्ट अब जारी भएको समयबाट 5 वर्षसम्म वा सम्बन्धित बालबालिका 18 वर्षको उमेरमा नपुग्दासम्म वैध रहनेछ। यसमा जुन अवधि पहिला पूरा हुन्छ त्यही मान्य हुनेछ। पश्चिम बंगालमा हुन लागेको विधानसभा उपचुनावलाई मध्यनजर गर्दै चुनाव आयोगले अल इण्डिया तृणमूल कांग्रेस नाम र यसको आरक्षित फूल र घाँस चुनाव चिन्हको प्रयोगमा अन्तरिम रोक लगाएको छ। आयोगले पार्टीका दुवै प्रतिद्वन्दी गुटहरूलाई उपचुनावको समयमा यी नाम र चिन्ह प्रयोग नगर्न निर्देश दिएको छ। आयोगले ममता ब्यानर्जी र अरूप रोयको नेतृत्वमा रहेका दुवै गुटलाई आज बिहान 11 बजेसम्म आफ्ना समूहका लागि प्राथमिकताको क्रममा 3 नाम र 3 स्वतन्त्र चुनाव चिन्हहरू पेश गर्न भनेको छ। आयोगले यी विकल्पहरूमध्येबाट एउटा नाम र एउटा चिन्हलाई स्वीकृति दिनेछ।

0: दुई पक्षको कुरा सुनेपछि आयोगले अल इण्डिया तृणमूल काङ्ग्रेसभित्र दुई प्रतिद्वन्द्वी गुटहरू रहेको र दुवैले पार्टीमाथि दावी गरिरहेको पायो। आयोगले जनाए अनुसार चुनाव चिन्ह आरक्षण र आवञ्चन आदेश 1968 को धारा 15 अन्तर्गत पार्टीको नाम र चुनाव चिन्हबारे अन्तिम निर्णय हुन बाँकी छ। तबसम्म दुवै गुटका लागि यो अन्तरिम व्यवस्था लागू रहनेछ। आयोगले उल्लेख गरे अनुसार दुवै गुटले आफ्ना लागि छुट्टा छुट्टै नाम अप्नाउन सक्छन् र चाहेमा ती नामहरूमा अल इण्डिया तृणमूल काङ्ग्रेससँगको आफ्नो आबद्धता पनि उल्लेख गर्न सक्छन्। हालको उपचुनावको लागि आयोगद्वारा तोकिएका स्वतन्त्र चुनाव चिन्हहरूको सूचीबाट दुवै गुटलाई छुट्टा छुट्टै चिन्हहरू प्रदान गरिनेछ। नन्दीग्राम र रेजीनगर विधानसभा सिटहरूका लागि उपचुनाव 6 अक्टोबरमा हुने भएको छ। सेना प्रमुख जनरल धीरज सेठले रुसको 3 दिने औपचारिक भ्रमणको क्रममा रुसी स्थल सेनाको मुख्यालयको भ्रमण गर्नुभयो। यस क्रममा दुवै देशका सेनाबीच सैन्य सहयोग अझ सुदृढ गर्ने, तालिम गतिविधिहरू विस्तार गर्ने र क्षमता विकासलाई प्रवर्धन गर्ने विषयमा छलफल भयो। रुस आगमनमा जनरल धीरज सेठलाई औपचारिक गार्ड अफ अनर प्रदान गरियो। त्यसपछि उहाँले मस्को स्थित सैनिकहरूको समाधिमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। रक्षा मन्त्रालयका अनुसार सेना प्रमुखले आज मस्को स्थित राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रको भ्रमण गर्नुका साथै रुसी रक्षा मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ। विश्वभर रहेका भारतीय दूतावास र वाणिज्य दूतावासहरूले हिजो स्वच्छता ही सेवा 2026 अभियानको शुरूआत गरे। यस कार्यक्रमका क्रममा अधिकारी तथा कर्मचारीहरूले स्वच्छता सम्बन्धी शपथ लिए र आफ्ना कार्यालय परिसरभित्र सरसफाई अभियान सञ्चालन गरे। अजरबैजान, आइसल्यान्ड, साउदी अरब, लाइबेरिया र तान्जानिया स्थित भारतीय नियोगहरूले पनि यो अभियान सुरु गरे। नेपालमा बाढीको कारण ज्यान गुमाउनेहरूको संख्या 1410 पुगेको छ भने 6145 जना अझै बेपत्ता छन्। प्रभावित जिल्लाहरूमा उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरू जारी छन्। नेपालको राष्ट्रिय आपदा जोखिम न्यूनीकरण र प्रबन्धन प्राधिकरण अनुसार सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ। त्यसपछि नवलपरासी पूर्व, नवलपरासी पश्चिम र नुवाकोटमा बढी क्षति भएको छ। हालसम्म 13756 सुरक्षित रूपमा उद्धार गरिएको छ। यसका साथै मृतकहरूको पहिचान गर्न र बेपत्ता व्यक्तिहरूको खोजी गर्न 1286 वटा डिएनए नमुनाहरू संकलन गरिएका छन्। विस्थापितहरूका लागि 27 वटा राहत केन्द्रहरू स्थापना गरिएका छन्। हाल नुवाकोटमा 832, रसुवामा 817 र धादिङमा 94 जना बसिरहेका छन्। पुरुष क्रिकेटमा भारतले अफगानिस्तान विरुद्धको 3 म्याचको T20 अन्तर्राष्ट्रिय श्रृङ्खला 3-0 जितेको छ। दिल्लीको अरुण जेटली स्टेडियममा राति भएको तेस्रो तथा अन्तिम म्याचमा भारतले अफगानिस्तानलाई 127 रनले पराजित गरेको छ। यो समाचार युट्युबमा @AIR News Karsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। नयाँ दिल्लीमा आजदेखि वित्त मन्त्रालयले विकसित भारतको दिशामा भारतको यात्राको लागि वित्त पोषण भन्ने विषयमा 2 दिने सम्मेलन आयोजना गर्दैछ। अमेरिकाको लागि भारतका राजदूत विनय मोहन कोत्राले भारत विश्वको सबैभन्दा छिटो बढिरहेको प्रमुख अर्थतन्त्र र तेस्रो ठूलो ऊर्जा उपभोक्ता भएको बताउनु भएको छ। चुनाव आयोगले अल इण्डिया तृणमूल काङ्ग्रेस नाम र यसको आरक्षित फूल र घाँस चुनाव चिन्हको प्रयोगमा अन्तरिम रोक लगाएको छ। नेपालमा बाढीको कारण ज्यान गुमाउनेहरूको संख्या 1410 पुगेको छ भने 6145 जना अझै बेपत्ता छन्। र पुरुष क्रिकेटमा भारतले अफगानिस्तान विरुद्धको 3 म्याचको T20 अन्तर्राष्ट्रिय श्रृङ्खला 3-0 जितेको छ। यसका साथै समाचार पूरा भयो।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र अबको क्रममा केही क्षण मनोरञ्जन गरौं श्रोता आधुनिक गीत संगीतको कौशली संगीत प्रवाहमा। आजको नयाँ बिहानी र नयाँ उमङ्गमा तपाईँहरू सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम संगीत प्रवाहमा हार्दिक स्वागत गर्दछौ। संगीत मानिसको भावना, शब्द र संवेदनाको एउटा यस्तो माध्यम हो जसले उमेर, भूगोल र सीमाहरूलाई नागेर सिधै हृदयलाई छुन्छ। त प्रथम कोसेली सिकार्नु श्रोता निकिता थापाको स्वरमा, शब्द रहेको छ दिनेश अधिकारीको अनि संगीत रहेको छ हरि लम्सालको।

हामी बोलिरहेछौं आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। यहाँहरूले अहिले सुन्दै हुनुहुन्छ सुमधुर धुन र शब्दहरूको सुन्दर सङ्गालो संगीत प्रवाह। रबरको प्रस्तुति यहाँहरू समक्ष राखिरहेछौं। रबिन शर्माको शर्मा, पुष्कर पराजुलीको शब्द अनि शरद सिन्हाको संगीतमा।

0: विश्व नेपालीको स्वरमा सुन्नुभयो संगीत प्रभाको यो अन्तिम प्रस्तुति। संगीत रहेको थियो आनन्द राईको। हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय युनिफाइड पेमेन्ट्स इन्टरफेस युपिआई, व्यक्तिदेखि व्यक्ति लेनदेन अनि 96% व्यापारी लेनदेनको लागि निशुल्क आलेख। विदेश सेवा डेस्क एनएसडी आकाशवाणी, अनुवाद तथा वाचक भूपेन्द्र शर्मा। नयाँ युनिफाइड पेमेन्ट्स इन्टरफेस युपिआई फ्रेमवर्कको व्यक्तिदेखि व्यक्ति लेनदेनमा कुनै असर पर्ने छैन। ट्रान्सफर गरिएको रकमको प्रवाह नगरी सबै व्यक्तिदेखि व्यक्ति लेनदेनको लागि युपिआई पूर्ण रूपमा निशुल्क रहनेछ। व्यापारीहरूका लागि 2,000 रुपियाँसम्मको र साना व्यापारीहरूका लागि 0 MDR मर्चेन्ट डिस्काउन्ट रेट फ्रेमवर्क अन्तर्गत हुने कारोबार पनि निशुल्क रहनेछ। फलस्वरूप सबै P2M लेनदेनमा लगभग 96% कुनै असर पर्ने छैन। MDR केवल 2,000 भन्दा माथिका विशेष व्यापारिक लेनदेनमा मात्र लागू हुनेछ। यो स्पष्ट गरिएको छ कि MDR न त ट्याक्स हो, न त सरकार वा NPCIद्वारा उसुल गरिने कुनै शुल्क नै। यो युपिआई इकोसिस्टमको सञ्चालन र यसको लगातार विस्तारलाई मद्दत गर्नका लागि गर्न भुक्तानी इकोसिस्टमसित जोड्ने मानिसहरू जस्तै ब्याङ्क र भुक्तानी आवेदन प्रदायहरू बीच साझा गरिन्छ। युपिआई सञ्चालन समितिको विस्तृत छलफलपछि भुक्तानी र निपटान प्रणाली अधिनियम 2007 अन्तर्गत प्रस्तुत गरिएको हो। यो रूपरेखाले व्यक्ति र साना व्यापारीहरूलाई अतिरिक्त शुल्कबाट जोगाउँदै युपिआईको दीर्घकालीन दिगोपन सुनिश्चित गर्ने प्रयास गर्दछ। ट्रान्सफर गरिएको रकम चाहे जतिसुकै भए तापनि सबै

हार्दिक स्वागत छ म कार्यक्रम सहयात्री अनुपमाको कार्यक्रम कथा सफलतामा। श्रोता साथीहरू, के तपाईहरूले कहिले गहिरो समुद्रमा शार्कको डर अनुभव गर्नुभएको छ वा पर्दामा डराउँदै दौडिरहेका ती विशाल डाइनोसरहरू देखेर सातो गएको छ अथवा अन्तरिक्षबाट आएको एउटा सानो एलियनसँग मायालाग्दो मित्रताले तपाईँको आँखा रसाएको छ? यी सबै काल्पनिक दृश्यहरूलाई हाम्रो मस्तिष्कमा जीवन्त बनाइदिने नाम हो स्टिभेन स्पिलबर्ग। आज हामी तिनै विश्व प्रसिद्ध हलिउड निर्देशक, निर्माता तथा कथाकार स्टिभेन स्पिलबर्गको अद्भुत जीवन यात्राको कुरा गर्दैछौ। सन् 1946 डिसेम्बर 18 अमेरिकाको ओहायोमा जन्मेका स्पिलबर्ग सानैदेखि क्यामेरासित रमाउँथे। उनका बुबा आर्नल्ड स्पिलबर्ग एक विद्युतीय इन्जिनियर र आमा लिया एल्डर पियानो वादक तथा रेस्टुरेन्ट व्यवसायसित सम्बन्धित थिए। उनको जीवनको ठूलो मोड सन् 1975 आयो जब उनले निर्देशन गरेको चलचित्र जज हलहरूमा आयो। यस चलचित्रले बक्स अफिसका सबै रेकर्डहरू तोडिदियो र हलिउडमा समर ब्लकबस्टर ट्रेन्ड अथवा चल्ती परम्पराको शुरूवात भयो। त्यसपछि स्पिलबर्गले कहिल्यै पछि फर्केर हेरेन।

सन् 1882 ईटी र सन् 1993 जुरासिक पार्क जस्ता चलचित्र बनाएर उनले विश्वभरका दर्शकहरूलाई मन्त्रमुग्ध बनाए। जुरासिक पार्कमा उनले गरेको सीजीआई र कम्प्युटर प्रविधिको प्रयोगले सिङ्गो सिनेमा जगतलाई नै नयाँ युगमा पुर्याइदियो। स्टेभन स्पिलबर्गको सफलता सुरुदेखि नै सजिलो थिएन। उनले चलचित्र स्टुडियोहरूमा अवसर खोज्दै धेरै प्रयास गरे। युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया अथवा यूएससीको चलचित्र स्कूलमा भर्ना हुन उनले आवेदन दिएका थिए, तर स्वीकार भएनन्। त्यसपछि उनले व्यावहारिक अनुभवबाट नै आफ्नो सिप विकास गर्दै गए। उनको कार्यक्षेत्र वा करियरको एउटा महत्वपूर्ण मोड युनिभर्सल स्टुडियोजमा टेलिभिजन निर्देशनको अवसर पाउनु थियो। त्यहाँबाट उनले आफ्नो निर्देशन क्षमता प्रमाणित गर्दै ठूलो पर्दातर्फ यात्रा सुरु गरे। उनको पहिलो चलचित्र द सुगरल्यान्ड एक्सप्रेस 1974 रहेको थियो। त्यसपछि उनले लगातार लोकप्रिय चलचित्रहरू बनाए। ईटी, द एक्स्ट्रा टेरिटोरियल, बाल बालिका र एलियन बीचको भावनात्मक सम्बन्धमा आधारित चलचित्र, इन्डियाना जोन्स सिरिज, साहसिक चलचित्रको लोकप्रिय श्रृङ्खला मध्ये एक, जुरासिक पार्क, डायनोसरलाई अत्याधुनिक दृश्य प्रविधि मार्फत प्रस्तुत गरिएको चर्चित चलचित्र, सिन्डलर्स लिस्ट, ऐतिहासिक चलचित्र, सेभिङ प्राइभेट र्यान, दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा बनेको युद्ध चलचित्र, क्याच मे इफ यू क्यान, फ्रैंक जूनियर को जीवन में आधारित चलचित्र, लिंकन, अमेरिकी राष्ट्रपति अब्राहम लिंकन को जीवन को एउटा महत्वपूर्ण कालखंड में केन्द्रित चलचित्र, द फेबल मैन्स 2022 में स्टीवन स्पेलबर्ग को आफ्नो बाल्यकाल र किशोर अवस्था का अनुभव आधारित आत्मकथात्मक कमिट अफ एज ड्रामा हो। उनको नया चलचित्र डिस्क्लोजर डे 2026 में भर्खरै रिलीज भएको छ। यो एक विज्ञान कथा थ्रिलर हो र यसलाई उनी आफैले निर्देशन गरेका छन् र कथा पनि उनकै रहेको छ। स्टेभन स्पिलबर्गका प्रमुख उपलब्धिहरूको बारेमा भन्न पर्दा उनले निर्देशनका साथै चलचित्र निर्माण क्षेत्रमा पनि ठूलो योगदान दिएका छन्। सिडलर्स लिस्ट चलचित्रका लागि उनले अकादमी अवार्ड फर बेस्ट डाइरेक्टर पनि जिते। सेभिङ प्राइभेट रायनका लागि पनि उनले बेस्ट डाइरेक्टरको अस्कर अवार्ड प्राप्त गरे। उनले धेरै जस्ता चलचित्र निर्माण संस्थाहरूसँग सम्बन्धित भएर धेरै सफल चलचित्र तथा टेलिभिजन परियोजनामा पनि काम गरेका छन्। स्पिलबर्गका चलचित्रहरूमा विभिन्न विधा देखिन्छन्। साहसिक कथा, विज्ञान कथा, युद्ध, इतिहास, पारिवारिक भावना र मानवीय सम्बन्ध। उनका धेरै चलचित्रले ठूलो मनोरञ्जन सँगै मानवीय भावना र ऐतिहासिक विषयलाई पनि प्रस्तुत गर्दछ। आफ्नो जीवनकालमा अस्करको इविङ जी थलबर्ग मेमोरियल अवार्ड सहित अनगन्ती पुरस्कार जितिसकेका छन् स्पिलबर्ग। अझै पनि जितिसकेका स्पिलबर्ग अझै सम्मकै सबैभन्दा बढी कमाई गर्ने निर्देशक हुन्। उनका चलचित्र

हामीलाई सुनिरहनु भएको छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अबको क्रममा सुनाइरहेछौ लोक प्रस्तुति बुद्धिबल सुनामको शर्मा।

हामीलाई सुनिरहनु भएको छ आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा, साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआरमा पनि हामीलाई सुन्दै हुनुहुन्छ। र अबको क्रममा प्रस्तुत छ कार्यक्रम सन्दर्भ, जसमा आजको विषय रहनेछ समान काम समान पारिश्रमिक समानताको आधार। त प्रथममा सुनाइरहेछौँ यो हिन्दी चलचित्रको गीत।

हरेक वर्ष सेप्टेम्बर 18 तारिकका दिन विश्वभरि अन्तर्राष्ट्रिय समान पारिश्रमिक दिवस मनाइन्छ। यस अवसरमा श्रमको सम्मान गर्दै कार्यस्थलमा सामाजिक न्याय र समानताको कायम गर्ने प्रतिबद्धतालाई पुनः स्मरण गराइन्छ। समान कामको समान पारिश्रमिक भन्ने सिद्धान्त नै आर्थिक र सामाजिक न्यायको मुख्य आधार हो। त यसै विषयमा आज हामी कार्यक्रम सन्दर्भमा कुराकानी गरिरहेछौं। संयुक्त राष्ट्रसंघको पहलमा शुरू भएको यो दिवसले विश्वभरि विद्यमान लैंगिक पारिश्रमिक अन्तरलाई अन्त्य गर्ने लक्ष्य राखेको छ। समान कामको समान पारिश्रमिकको मूल अर्थ नै व्यक्तिलाई लैंगिक, जातीय वा अन्य कुनै पनि विभेद बिना समान मूल्यको कामका लागि बराबर सेवा सुविधा उपलब्ध गराउनु हो। यसको मुख्य पक्षहरू योग्यता र श्रमको मूल्याङ्कन। पारिश्रमिकको आधार व्यक्तिको पहिचान नभई उसको सिप, जिम्मेवारी र कामको प्रकृति हुनपर्छ। मानव अधिकारको मान्यता समान पारिश्रमिक पाउने अधिकार र मानव अधिकारको एक अभिन्न अङ्ग हो, जसले व्यक्तिको आर्थिक आत्मनिर्भरता र आत्मसम्मानलाई बढावा दिँदछ।

0: हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट र अब सुनाइरहेछौँ आकाशवाणीको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। बिहानी 9 बजेको मुख्य समाचार स्नेहा थामीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको 76 औं जन्मदिनको अवसरमा हिजो जलन्धर स्थित डेरा सचखण्ड बलानमा विशेष प्रार्थनाको आयोजना गरियो। डेराका प्रमुख सन्त निरञ्जन दासले भक्तजन तथा भाजपा नेताहरूको उपस्थितिमा उक्त विशेष प्रार्थना सञ्चालन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनको 25 वर्ष पूरा भएको अवसरमा आयोजित सेवा संकल्प अभियान अन्तर्गत हिजो साँझ आन्ध्र प्रदेशमा आशीर्वादका दिया कार्यक्रम सम्पन्न भयो। राज्यका विभिन्न भागहरूमा सर्वसाधारण तथा जनप्रतिनिधिहरूले आफ्ना घर र विभिन्न प्रमुख स्थानहरूमा दियो बालेका थिए। विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 सम्बन्धी संयुक्त संसदीय समितिको पहिलो बैठक आज नयाँ दिल्लीमा बसिनेछ। बैठकको क्रममा गृह मन्त्रालयका अधिकारीहरूले समितिलाई उक्त विधेयकका प्रावधानहरूबारे जानकारी गराउनेछन्। राष्ट्रिय परीक्षा एजेन्सीले यूजीसी नेट जुन 2026 परीक्षा अन्तर्गत अंग्रेजी वाणिज्य र समाजशास्त्र गरी 3 विषयको अन्तिम उत्तर कुञ्जिका सार्वजनिक गरेको छ। परीक्षार्थीहरूले यूजीसी नेटको आधिकारिक वेबसाइटमा गएर हेर्न सक्छन्। परम्परागत रूपमा बंगलादेशबाट भारततर्फ आउने हिल्सा माछा अहिले भारतबाट बंगलादेश निर्यात भइरहेको छ। केन्द्रीय अन्तर्देशीय मत्स्य अनुसन्धान संस्थान CIFRI अनुसार विगत 2 महिनामा भारतबाट बंगलादेशमा लगभग 500 टन हिल्सा माछा पठाइएको छ। व्यापारीहरूले निकट भविष्यमा थप 150-200 टन हिल्सा निर्यात हुने अनुमान गरेका छन्। जम्मू कश्मीर सरकारले पुन्स जिल्लाको मेन्धर क्षेत्र स्थित बेहरी कसाबमा आधुनिक आदिवासी पर्यटन गाउँको विकास गर्न स्वीकृति प्रदान गरेको छ। यस परियोजनाको उद्देश्य यस क्षेत्रको समृद्ध आदिवासी संस्कृति र सम्पदालाई उजागर गर्नु हो। मौसम विभागले आज बिहार, उडिसा, उपहिमालय, पश्चिम बंगाल, सिक्किम, केरला र राजस्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ। यसका साथै मुख्य समाचार पूरा भयो। अब 9:25 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: एक सय 3.5 मेगाहर्जको तरङ्गमा हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रबाट र समय अहिले ठिक बिहानीको 9:02 भइरहेछ र अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौ केही हिन्दी चलचित्रका गीतहरू।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रलाई। र अब केही क्षणमा समय प्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली कोलकाता केन्द्रको बंगला समाचार। त्यसको लगतै पछि सुन्नुहुनेछ आकाशवाणीको समाचार यस केन्द्रबाट।

0: वेलकम ब्याक आफ्टर द्याट रकिङ सङ डियर लिसनर्स. आई होप तपाईँहरूले धेरै नै इन्जोय गर्नुभयो होला. एकदमै ग्रुभी नम्बर प्ले गर्नुभयो आज हाम्रो लागि. फर्स्ट डे सङ, आई गेस इट इज द सङ मर्सिडिज बेन्ज, राइट?
1: मर्सिडिज बेन्ज फ्रम कबवेभ, है,
0: बाई द ब्यान्ड कबवेभ फ्रम नेपाल. एकदमै अमेजिङ सङ, मजा आयो सुनेर. र अब हाम्रो कुराकानी अगाडि बढाउँदै, वी अल्सो वान्ट टु गेट टु नो द ब्यान्ड प्रपरली, है. सो द ब्यान्ड ब्रिज फर्म चाहिँ कहिले भएको थियो?
1: फर्म चाहिँ अब हाम्रो यो 2018-19 टाइममा, जब हामी त्यो टाइममा कलेज फेस्टहरू थियो,
0: जस्ट बिफोर द लकडाउन.
1: हजुर, जस्ट बिफोर द लकडाउन. अब हामी भाइ अर्कै कलेजबाट थियो, म अर्कै कलेजबाट थियो, र हामी ब्यान्ड फेस्टहरू त्यहाँ कम्पिटिसन खेल्दा खेल्दै अब हामी त्यो त्यो टाइममा भेट भयो, होइन, हाम्रो कुरा सुरा मिल्यो. अन्त हामी फेरि छेउछाउकै भयो होला. त्यहाँदेखि बादमा गएर हामीले के ज्याम गर्ने, नयाँ खालको म्युजिक हामीले के क्रिएट गरौँ भन्ने खालको हाम्रो एउटा सोचाइ आएर त्यतिकै त्यतिकै हुँदै गयो. त्यहाँदेखिको त अब
2: त्यो टाइममा अब हामी म्युजिक गर्थे, अन्त कलेजमा भेट,
0: एउटै कलेजमा हुनुहुन्थ्यो तपाईँहरू?
2: डिफ्रेन्ट कलेज थियो हामी. अन्त त्यतिखेर चाहिँ म्युजिक फेस्ट थियो त्यो टाइममा. आफ्टर फेस्ट चाहिँ डिसाइड गऱ्यौँ, भेट भयो एउटा क्यान्टिनमा, त्यो क्यान्टिन थियो. अन्त त्यो क्यान्टिनमा भेट हुँदा
1: चाहिँ
0: भनेपछि तपाईँहरू भेट्दा चाहिँ यु वर इन अ डिफ्रेन्ट ब्यान्ड. तपाईँ डिफ्रेन्ट ब्यान्डमा हुनुहुन्थ्यो, उहाँ डिफ्रेन्ट ब्यान्डमा. ओके ओके.
2: अन्त आफ्टर द्याट चाहिँ के भयो भन्दाखेरि चाहिँ हाम्रो घर पनि नजिक भयो कि.
0: हजुर,
2: म सुकुना परेँ, यता सालबडी परेँ.
0: हजुर,
2: अन्त प्र्याक्टिसको पनि टाइम पुरा पाएँ हामीले. त्यसै कारणले गर्दा अहिले अब गरिरहेछ
0: मैले. ओके, ग्रेट. र यही कुराकानी गर्दा गर्दै, विच इज द सेकेन्ड सङ द्याट यु आर गोइङ टु प्ले फर अस?
1: सेकेन्ड सङ चाहिँ, यो सङ चाहिँ इट्स भेरी गुड सङ, है. यो पनि एक प्रकारको ब्यालेड त म भन्दिनँ, तर त्यस्तै टाइपको. यो चाहिँ तपाईँको एडी भेडरको हो, र एक्चुली हामीले यो सङ कभर सङ गरेको. इट्स अ भेरी गुड सङ. यसमा चाहिँ होल स्टोरी छ, है, एन्ड आई होप यु गाइज विल लाइक इट.
0: सो हियर वी गो विथ अनदर सङ बाई द ब्यान्ड द ब्रिज.

0: that was a wonderful and melodious performance.
1: Thank you.
0: By the band, The Bridge. Yeti mitho rahecho yo geet. Maile pani aaja first time sundaichu khasma chai. Ra the wordings, the lyrics hai ekdamai.
1: It's a whole story.
0: It's a whole story rahecho. Hajur tapaile jasto bhannu pani ekdamai sunnuhos euta story cha bhanda chai ekdamai maile pani dhyanpurvak suni ekdamai maja aayo sunera. So after this arko kun chai number tapaile lyaunu bhayeko cha hamro दर्शकबिन्दुको लागि
1: अर्को नम्बर चाहिँ जस्तै यो गीत त प्रायःले सुन्नुभएको जे स्पेसली यङ्स्टरहरूले होइन यो चाहिँ मेरो नेपालको हामी दुई भाइकै नेपालको अब वान अफ दि फेभरेट अल टाइम फेभरेट ब्यान्ड भनौँ न हामी धेरै फलो गर्छौँ होइन इट्स एल्बेट्रोसको हामी मरा मलाई भन्ने गीत गर्दैछौँ
0: सो हियर इज अनदर पर्फर्मेन्स बाई द ब्रिज मरा मलाई ओरिजिनली पर्फर्म्ड बाई द ब्यान्ड एल्बेट्रोस

0: एकदमै अमेजिङ परफर्मेन्स ज्यामो प्रेसी यो गीत चाहिँ है एकदमै हुन्छ नि इट गिभ्स यु द्याट पञ्च हुन्छ नि पञ्च हजुर र यो गीत पछि एउटा क्वेसन इज अलवेज प्लेइङ इन माई माइन्ड अब देयर आर ब्यान्ड्स विच आर कभर ब्यान्ड्स एन्ड देयर आर ब्यान्ड्स विच क्रिएट देयर ओरिजिनल सङ्ग्स अब तपाईँहरू चाहिँ आर यु जस्ट अ कभर ब्यान्ड अर तपाईँहरूको लाइक हेभ यु रिटन एनी ओरिजिनल सङ्ग्स एज वेल
1: ओरिजिनल सङ्ग्स पनि हाम्रो छ है ओरिजिनल सङ्ग्स पनि एउटा गर्नेछु हामी कभर त गरिरहेको हुन्छौँ ओरिजिनल सङ्ग पनि हाम्रो धेरै ओरिजिनल सङ्ग्स छ फ्युचरमा धेरै आउने छ ओरिजिनल सङ्ग्सहरू अन्त अहिलेको लागि चाहिँ एउटा गीत जुन चाहिँ यो लकडाउनको टाइममा मैले लेखेको थिएँ होइन यसको बारेमा भनौँ भन्दाखेरि चाहिँ यसको गीतको नाम हो शून्यता र यो गीत चाहिँ मैले अब अचानक सबै बिजी लाइफको मा अचानक लकडाउन भएको थियो सबैजना आफ्नो आफ्नो घरमा बन्द होइन त्यो टाइममा चाहिँ म खास घर जानु आँटेँ दार्जिलिङ मेरो घर होइन जानु आँटेको थिएँ तर त्यो टाइममा मैले चाहिँ पर्मिसन निकाल्नु पर्ने भयो त्यो वेट गर्नुलाई चाहिँ म त्यो बसिरहेको थिएँ दुई तिन दिन त्यो टाइममा चाहिँ म एक्लै थिएँ घरमा अन्त म एक्लै थिएँ अन्त म बाहिर हाम्रो घरको बाहिर एउटा ठुलो चौर जस्तो छ अनि त्यहाँ गएर मैले यो गीत लेखेको थिएँ है र गीत सुनिदिनुहोस् र कस्तो लाग्छ तपाईँलाई प्रतिक्रिया दिनुहोस् होला
0: सो दर्शकवृन्द प्लिज ग्र्याब अन योर हेडफोन्स अनि इफ यु आर क्लोज टु द रेडियो टर्न अप द भोल्युम र दिस इज एन ओरिजिनल नम्बर बाई द ब्यान्ड द ब्रिज होप यु गाइज एन्जॉय इट

0: एकदमै मिठो गीत अनि यसको पनि लिरिक्स तपाईँले जुन लेख्नु भएको रहेछ एकदमै रिलेट गर्न सक्छ अहिले प्रेजेन्ट जेनेरेसनले झन् बिकज दे हेभ बिन थ्रु द्याट लकडाउन क्या है अनि गीतको नाम चाहिँ के भन्नुभयो ओके ओके सो द्याट इज द कन्सेप्ट एकदमै दामी लाग्यो र ओरिजिनलको कुरा गर्दा हाउ डु यु गो अबाउट द राइटिङ प्रोसेस
1: गीत चाहिँ अब कस्तो पाराले लेख्छु भन्दाखेरि चाहिँ अब फर इक्जाम्पल म कहीँ जाँदैछु या कहीँ हिँड्दैछु अचानक मेरो माइन्डमा के आयो के देखेँ त्यो बारेमा मलाई के फिल भयो भने चाहिँ म त्यति बेला लेखिहाल्छु र यस्तो मात्रै होइन कि म एकैचोटि लेख्छु भनेर त्यो टाइममा म एक लाइन लेखौँला एक हप्ता बाद एक लाइन लेखौँला त्यस्तो पाराले पनि म गर्ने गर्छु जब मेरो माइन्डमा हुन्छ म त्यति बेला लेख्छु जब मेरो माइन्ड मात्रै होइन जब मेरो मनमा पनि आउँछ त्यति बेला लेख्छु
0: एकदमै दामी र एक्चुली आई थिङ्क मनबाट लेखेको गीत नै सबैले कनेक्ट पनि गर्छ भनौँ न है सो अब तपाईँले गीत लेखिसकेपछि हाउ डु यु गो अबाउट द प्रोसेस अफ फिलिङ द म्युजिक
2: दाले चाहिँ लेखेकै हुन्छ पहिला अन्त कट प्रोग्रेसन चाहिँ बनाएकै हुन्छ र दाले देखाउनुहुन्छ मलाई यस्तो यस्तो हो भाइ भनेर यसमा के हाल्नु सक्छ गर भन्छ त्यसपछि घरमा गएर अलिकति वर्क गर्छु त्यसमा अब भाइभ लिएर अन्त फेरि भेटेर चाहिँ अब एड अन हुन्छ
1: अब त्यो गीतमा अलरेडी मेरो इमोसन हुन्छ त्यसमा अझै उसले इमोसन थप्छ
0: जेन्जीहरूले भनेको जस्तो भाइ भाइभ चाहिँ हुनु पर्यो नि त त्यो गीतमा हैन त्यो तपाईले जुन चाहिँ भाइभमा लेख्नु भएको थियो त्यही भाइभ चाहिँ क्याच गर्नु पर्यो नि त त हैन हाम्रो गिटारिस्ट ज्यूले पनि ओरिजिनल गीत पनि हामीले सुनिहाल्यौं अनि मिठो कुराकानी गर्दा गर्दै समय पनि धेरै छैन रहेछ सो इट इज गोइङ टु बी the last episode with the band The Bridge for this time so before leaving our listeners hamro band bridge lai euta last song hamro listeners ko lagi play gardine ma anurodh gardachu so please guys let's go with the last song

0: Well, dear listeners, that was the band The Bridge, and we had immense fun. एकदमै मजा आयो वहाँ हाम्रो स्टुडियोमा आइदिनु भयो आकाशवाणी कर्सियङमा. हामी धेरै नै आभारी छौँ तपाईँहरूले टाइम लिएर आइदिनु भयो. एन्ड यु प्लेड फर टू वन्डरफुल एपिसोड्स. एकदमै मिठो मिठो गीत प्रस्तुत गर्नुभयो. आफ्नो ओरिजिनल गीतहरू पनि प्रस्तुत गरिदिनु भयो, नेपाली, हिन्दी, इङ्ग्लिस, मल्टिलिङ्गुअल. सो माई इयर्स आर ब्लेस.
1: थ्याङ्क यू सो मच.
0: तपाईँहरूले एकदमै दामी म्युजिक प्ले गरिदिनु भयो, एन्ड आई एम स्योर हाम्रो लिसनर्सहरूले पनि धेरै इन्जोय गर्नुभयो होला. सो आई वुड लाइक टु थ्याङ्क यू वान्स अगेन.
1: थ्याङ्क यू सो मच. एन्ड वान्स अगेन अल्सो वी वुड लाइक टु थ्याङ्क यू, एन्ड अल्सो थ्याङ्क यू फर गिभिङ दिस अपर्च्युनिटी, एन्ड थ्याङ्क यू अल द मेम्बर्स फ्रम आकाशवाणी खरसाङ.

0: अब सुन्नुहोस् आकाशवाणीको मुख्य समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा क्षेत्रबाट। रक्षा मन्त्री राजनाथ सिंहले आज केरला कर्नाटकको भ्रमण गर्नुहुनेछ। सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा उहाँले कोचीमा मलयालम दैनिक जन्मभूमिद्वारा आयोजित एक कार्यक्रमको उद्घाटन समारोहमा सहभागी हुने बताउनु भएको छ। अर्को हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय बैठकलाई भिडियो लिंक मार्फत सम्बोधन गर्न प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासलाई अनुमति दिने पक्षमा भारतले मतदान गरेको छ। यसअघि अमेरिकाले महमूद अब्बासलाई न्यूयोर्क जानका लागि भिसा दिन अस्वीकार गरेको थियो। प्रवर्तन निदेशालय ईडीले झारखण्ड राज्य सहकारी ब्याङ्क घोटालाको सम्बन्धमा छापा मारेको छ। झारखण्ड र ओडिसाका सात स्थानहरूमा ईडीद्वारा खानतलासी तथा जफ्त गर्ने कार्यवाही जारी छ। भारतीय जनता पार्टीले आज पठानकोटबाट राज्यव्यापी नशा मुक्त पंजाब यात्रा शुरू गर्नेछ। यस यात्राले राज्यका सबै 117 विधानसभा निर्वाचन क्षेत्रहरू समेट्नेछ र लागू औषध विरोधी अभियानलाई जन आन्दोलनमा रूपान्तरण गर्ने कुरामा केन्द्रित हुनेछ। हिन्दुस्तान एरोनेटिक्स लिमिटेड एचएएलले आज बेंगलुरूमा भारतीय वायुसेनालाई हल्का लडाकु विमान 2 सीट क्षमताको तेजस विमान र HTT-40 प्राथमिक प्रशिक्षण विमान हस्तान्तरण गर्नेछ। कम्पनीले सार्वजनिक क्षेत्रको उपक्रम पवन हंस लिमिटेडलाई ध्रुव नेक्स्ट जेनेरेशन हेलिकप्टरहरू पनि हस्तान्तरण गर्नेछ। मौसम विज्ञान विभागले आज ओडिसाका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ। केही क्षेत्रमा भारी वर्षाको सम्भावना पनि छ। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामीलाई सुनिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्रबाट। समय अहिले ठिक बिहानको 10:02 भइरहेछ श्रोता, र यस समयको साथै कार्यक्रम हेलो खरसाङको प्रस्तुति लिएर यहाँहरू समक्ष उपस्थित भएका छौं, जसमा विविध हिन्दी चलचित्रका गीतहरू साथै विविध थुप्रै जानकारीहरू यहाँहरूलाई साझा गर्नेछौ। त प्रथममा स्वीकार्नु श्रोता यस हिन्दी चलचित्रको गीतलाई, राप्ता चलचित्रबाट अरिजित सिंहको आवाजमा संगीत रहेको छ प्रीतमको अनि शब्द रहेको छ अमिताभ भट्टाचार्यको।

श्रोता कार्यक्रम हेलो खरसाङमा अब आज तपाईँहरूलाई आजको दिनको विशेषताबारे जानकारी गराइरहेछौँ। आज हामी पालन गरिरहेछौँ विश्व बाँस दिवस। 18 तारिक सेप्टेम्बर भारतमा साथै विश्वभरि नै ठूलो स्तरमा मनाइन्छ विश्व बाँस दिवस। भारत विश्वकै दोस्रो ठूलो बाँस उत्पादक देश हो। भारतमा यो दिवस मुख्य गरी निम्न ठावनी निकायहरूमा मनाउने गरिन्छ, जस्तै प्रमुख क्षेत्र अनि निकायहरू उत्तर पूर्वी भारत, असम, मेघालय, मिजोरम, नागाल्यान्ड, त्रिपुरा र अरुणाचल प्रदेशमा बाँसको प्रयोग सबैभन्दा बढी हुन्छ। यहाँ स्थानीय सरकार, समुदाय र जनजातिहरूले बाँसका हस्तकला, संस्कृति र दिगो जीविकापार्जन प्रवर्धन गर्न विशेष कार्यक्रम, सांस्कृतिक मेला र प्रदर्शनीहरू आयोजन गर्दछन्। राष्ट्रिय बाँस मिशन, भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालय अन्तर्गतको यो निकायले देशभरि बाँस खेती, यसको प्रशोधन र बजारीकरणलाई प्रवर्धन गर्न विशेष कार्यक्रम र कार्यशालाहरू सञ्चालन पनि गर्ने गर्दछ। केन्द्रीय काठ विज्ञान एवं प्रविधि संस्थान बेङ्गलोर र भारतीय वन अनुसन्धान एवं शिक्षा परिषद देहरादून जस्ता प्रमुख संस्थानहरूमा वैज्ञानिक छलफल र अनुसन्धान, प्रस्तुति र बाँस रोप्ने कार्यक्रमहरू पनि हुन्छ। बाँस उद्योग र स्टार्टअपहरू पनि गरिन्छ, जसमा महाराष्ट्र, केरल र कर्नाटक जस्ता राज्यहरूमा प्लास्टिकको साटो, बाँसका बोतल, ब्रस, फर्निचर र कपडा बनाउने नयाँ कम्पनीहरूले जनचेतनामूलक अभियान र उत्पादन प्रदर्शन गर्दछ। वातावरण जोगाउन र दिगो विकासतर्फ अघि बढ्न बाँसको संरक्षण र व्यावसायिक खेती आजको आवश्यकता पनि रहेको छ। त श्रोता, आज विश्व बाँस दिवसको अवसरमा बाँसको प्रयोग बढाउने र वातावरण जोगाउने संकल्प गरौं।

रेडियो चलचित्रबाट भर्खरै सुन्नुभयो तुलसी कुमार केकी अनि साथीहरूको आवाजलाई, शब्द थियो निलेश मिश्राको। श्रोता, आज हामीले पालन गरिरहेछौँ अन्तर्राष्ट्रिय समान पारिश्रमिक दिवस। हरेक वर्ष सेप्टेम्बर 18 दिन संसारभरि नै यो दिवसको पालन गरिन्छ। यो दिवस मुख्यतया समान कामको लागि पुरुष र महिला बीच हुने पारिश्रमिकको असमानतालाई अन्त्य गर्नका निम्ति सचेतना फैलाउने उद्देश्यले संयुक्त राष्ट्र अथवा युएनद्वारा मनाउन थालिएको हो। सन् 2019 घोषणा भयो संयुक्त राष्ट्र संघले सन् 2020 आधिकारिक रूपमा यो दिवस पालन गर्न शुरू गरेको हो। समान मूल्यको कामका लागि महिला र पुरुषलाई बिना कुनै भेदभाव बराबर पारिश्रमिक र सुविधा सुनिश्चित गर्नु यसको मुख्य लक्ष्य रहेको छ। विश्वभर अझै पनि औसतनमा महिलाहरूले पुरुषको तुलनामा उही कामका लागि कम पारिश्रमिक पाउने गरेको तथ्याङ्क छ। यसै विभेदलाई अन्त्य गर्न इक्वल पे इन्टरनेसनल डे अर्थात् अन्तर्राष्ट्रिय समान ज्याला पारिश्रमिक दिवस मनाउने गरिन्छ। त यसले कार्यस्थलमा मानव अधिकार, लैङ्गिक समानता र महिलाको आर्थिक सशक्तिकरणलाई प्रवर्धन गर्दछ।

ओम शान्ति ओम चलचित्रबाट भर्खरै सुन्नुभयो यहाँहरूले विशालको शब्दनी केकेको आवाजमा यस गीतलाई। हामीलाई सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ केन्द्रबाट। श्रोता, आजको दिन भारतीय सिनेमा इतिहासका लागि एक अत्यन्तै खास दिन हो, किनभने आज हामी हिन्दी सिनेमाकी ती महान अभिनेत्रीको जन्मदिन मनाइरहेछौं जसले आफ्नो अभिनयको जादूले मात्र होइन आफ्नो सशक्त विचार र सामाजिक कार्यले पनि करोडौं मुटुमा राज गर्नुभएको छ। हो, आज हामी समानान्तर सिनेमा कि पर्याय पाँच पटककी राष्ट्रिय फिल्म पुरस्कार विजेता बहुप्रतिभाशाली अभिनेत्री शबाना आजमीज्यूको जन्मदिन मनाइरहेछौं। प्रसिद्ध कवि कैफी आजमी र अभिनेत्री शौकत आजमीको घरमा जन्मनु भएकी शबाना आजमीलाई कला र विचार विरासतमा प्राप्त भएको थियो। एफटीआईबाट स्वर्ण पदक जित्दै आफ्नो अभिनय यात्रा शुरू गर्ने भएकी उहाँले अंकुर, अर्थ, मण्डी, पार र गडमदर जस्ता कालजयी फिल्महरू मार्फत भारतीय सिनेमालाई एउटा नयाँ उचाइमा पुर्याउनुभयो। उहाँ केवल स्क्रिनमा देखिने पात्र मात्र हुनुभएन, उहाँ समाजको ऐना पनि बन्नुभयो। महिला अधिकार, हक र समाजको पीड़ित पात्रहरूलाई अंगालेर उहाँले यस्ता अभिनयहरू पनि गर्नुभयो। त आज शबाना आजमीको जन्मदिनको अवसरमा हामीलाई उहाँलाई मुरी मुरी शुभकामना टक्राउँदछौं।

अरिजित सिंहको आवाजलाई भर्खरै सुन्नुभयो श्रोताहरूले। यस गीतमा शब्द अनि सङ्गीत रहेको थियो मिथुनको, चलचित्र हेट स्टोरी 2 बाट। त श्रोता, यस गीतको अन्त साथै हेलो खरसाङको आजको प्रस्तुति पनि यही टुङ्गिँदछ। त अघिल्लो कार्यक्रम हाम्रो सरोकार लिएर साथी पृषिला पनि उपस्थित भइसकेकी छिन्। त सुन्नुहोस् हाम्रो सरोकार।

नमस्कार आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौ। समय यस बेला बिहानीको 10:30 अनि 46 सेकेन्ड भइरहेछ र अब यहाँ अघि प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार।

बाँसको डोकोदेखि आधुनिक फर्निचरसम्म बदलन्दो बाँसको कथा। हजुरहरू सबैलाई हार्दिक स्वागत गर्दै अब यहाँ अघि राखिरहेछौँ हाम्रो सरकारमा बाँसको डोकोदेखि आधुनिक फर्निचरसम्म बदलन्दो बाँसको कथा। श्रोता, आज हामी कुराकानी गर्न लागिरहेका छौँ हाम्रो गाउँघर, हाम्रो संस्कृति र हाम्रो दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको एउटा प्राकृतिक स्रोतको कथा, त्यो हो बाँस। बाँसको कुरा गर्न साथ हामी मध्ये धेरैको सम्झनामा डोको, नाङ्लो, डालो, थुन्से र टोकरी आउने गर्छ, तर आज समय बदलिएको छ।

बाँसबाट आधुनिक कुर्सी, टेबल, सोफा, बेड, ल्याम्प तथा विभिन्न सजावटी सामग्री बन्न थालेका छन्। हजुरलाई थाहा भएको नै कुरा हो, हाम्रो समाजमा बाँसको प्रयोग पुस्तौंदेखि हुँदै आएको छ। डोकोमा भारी बोक्न, नाङ्लोमा अन्न केलाउन वा डालो र टोकरीमा सामान राख्ने बाँसले हाम्रो जीवनलाई सहज बनाएको छ। बाँसका यी सामग्री केवल उपयोगी वस्तु मात्र होइनन्, यीसँग हाम्रो स्थानीय सिप संस्कृति र परम्परा पनि जोडिन पुग्छन्। आजको बाँसको प्रयोग परम्परागत सामग्रीमा मात्र सीमित छैन, आधुनिक डिजाइन र प्रविधिको प्रयोगसँगै बाँसबाट आकर्षक फर्निचर तथा सजावटका सामग्री निर्माण भइरहेको हामी पाउँछौँ।

एफएम 103.5 मेगाहर्जको तरंगमा श्रोतागणले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। रेल प्रसारण भइरहेछ हाम्रो सरोकारमा बाँसको डोकोदेखि आधुनिक फर्निचरसम्म बदलन्दो बाँसको कथा। हजुर श्रोता, बाँसबाट कुर्सी, टेबल, सोफा, बेड ल्याम्प, फुलदानी, वाल डेकोर लगायत विभिन्न सामग्रीमा बाँसको प्रयोग हामी पाउँछौँ। यस्तो प्रकारको प्रयोगले एउटा नयाँ सम्भावनालाई जन्म दिन्छ। परम्परागत सिपलाई आधुनिक डिजाइनसँग जोडेर नयाँ बजार सृजना गर्न सकिन्छ। बाँस केवल हस्तकलाको सामग्री होइन, यो स्थानीय रोजगारी र उद्यमशीलताको माध्यम पनि बन्न सक्छ। बाँस उत्पादन गर्ने किसानदेखि लिएर त्यसलाई प्रशोधन गर्ने, डिजाइन गर्ने, फर्निचर बनाउने र बजारसम्म पुर्याउने धेरै मानिस योसँग जोडिन सक्छन्।

यो बाँसको प्रयोगलाई विशेष गरी युवा पुस्ताले आधुनिक डिजाइन, सामाजिक सञ्जाल र अनलाइनद्वारा बजारको प्रयोग गरेर बाँसको उत्पादनलाई नयाँ ग्राहकसम्म पुर्याउन सक्छन्। स्थानीय बाँसबाट बनेका हस्तकला र फर्निचरले हाम्रो मौलिक पहिचानलाई प्रस्तुत गर्न सक्छन्। होटेल, होमस्टे, रिसोर्ट तथा रेस्टुरेन्टमा बाँसको प्रयोगले स्थानीयपन र प्राकृतिक सौन्दर्यलाई झल्काउन सक्छ।

बाँस हाम्रो विगतको परम्परा मात्र होइन, भविष्यको सम्भावना पनि हो। डोको बनाउने परम्परागत हातलाई आधुनिक डिजाइनसँग जोड्न सकिन्छ, स्थानीय स्रोतलाई रोजगारीसँग जोड्न सकिन्छ। अनि श्रोता, बाँसको कथा केवल एउटा वनस्पतिको कथा होइन, यो हाम्रो सिप संस्कृति, रोजगारी, उद्यम र वातावरणसँग जोडिएको कथा हो। त्यसैले आजको हाम्रो सरोकार बाँसको डोकोदेखि आधुनिक फर्निचरसम्मको बदलन्दो बाँसको कथा एउटा कथा मात्रमा सीमित नभएर नयाँ आशा अनि नयाँ बाटोतिर जाने एउटा सरल उपाय पनि हो। र यही भनाइको साथमा अब समापन हुन्छ आजको हाम्रो सरोकार यो मिठो गीतको साथ।

एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। रब प्रस्तुत छ विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। त हुनु श्रोता, कार्यक्रमको पहिलो सांगीतिक कोशीली स्वीकार्नुहोस् प्रेरणा परियारको स्वरमा।

श्रोतागणले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र रेल प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा त यसै क्रममा अब स्वीकार्नुहोस् कार्यक्रमको यो प्रस्तुति पेमा लामाको स्वरमा

पछि हजुरलाई पुनः स्वागत जनाउँदछौ आकाशवाणीको खरसाङ केन्द्रमा। समय बेला मध्याह्नको 12:05 अनि 28 सेकेन्ड भइरहेछ र यो समय हो हजुरकै फरमाइसमा रहने फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा। आजको यस कार्यक्रममा यहाँहरूको साथमा छु म प्रशिला। त आउनु श्रोता, केही ढिलाइ नगरी सुनौ कार्यक्रमको यो प्रथम प्रस्तुति लुटेरा फिल्मबाट गुञ्जनेश्वर छ मोनाली ठाकुरको। र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजन हाकु, कल्पना राई हाकु, सुम्निमा हाकु, पिङ्की, खुसबू, श्रुति, पूजा, पूर्णिमा हाकु अनि सनी हाकु। यसरी नै बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, फातिमा खातुन, असलम अन्सारी, अक्रम अन्सारी, अल्ताफ अन्सारी, डुमाराम बिहारबाट डब्लु अन्सारी, सोनमदिबा अनि दानिश अन्सारी। यसरी नै सारिमपुर बक्सरबाट राज एसटी अन्सारी, आसमा खातुन अन्सारी, अफ्ताब अन्सारी, महताब अन्सारी, कल्लु अनि मल्लु अन्सारी। मन्जुका टिल्लाबाट कमल बालुजा, मधु बालुजा, सागर बालुजा अनि सतना मध्यप्रदेशबाट उमङ मालिक, आकाङ्क्षा मालिक अनि माही मालिक। त आउनुहोस् यहाँकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

त श्रोता, कार्यक्रमको अघिल्लो प्रस्तुति अब हामी राखिरहेका छौँ एक पहेली लीला फिल्मबाट। गुन्जनी स्वर छ तुलसी कुमार, अलम खान, ऐश्वर्य मजुमदार अनि दाबो मलिकको। र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गवाकर, सरिता गवाकर, प्रणिता सिद्धान्त गवाकर अनि अर्जुन गवाकर। यसरी नै आकार हाइटस बहादुरा नागपुरबाट वैशाली शैलेश गवाकर, सुमित गवाकर, कुमारी थ्वानी गवाकर अनि प्रिन्स एकांश गवाकर। रङ्गिनी छत्तिसगढबाट दिनेश वर्मा अनि करुणा वर्मा। पद्मा टाकेज नेपनगरबाट सुदर्शन शाह, पल्लवी शाह, प्रखर शाह, कुशल शाह, नीति शाह, सुरभि शाह, अश्विन शाह, मङ्गलाबेन शाह अनि राजेन्द्रजी शाह। यसरी नै मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार, नैतिक पिहु, कुमार विमल, नवरतन हाट वाटिया पुनियाबाट ममता रानी, छवि अनुकी, अर्पिता लाडो, दीक्षा देव दिवांशु अनि डब्लुजी। ताउनुहोस् यहाँको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

एफएमएसी 3.5 मेगाहर्ज को तरंगमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अहिले प्रसारण भइरहेछ हजुरकै फरमाइशमा रहने कार्यक्रम तपाईको अनुरोधमा राजक यस कार्यक्रममा यहाँको साथमा छु म प्रशिला त हुनु श्रोता मित्र फिल्मी गीतको क्रमलाई निरन्तरता दिदी अब सुन्न लागिरहेका छौ कार्यक्रमको यो अघिल्लो प्रस्तुति आशिकी 2 फिल्मबाट गुञ्जनेश्वर छ श्रेया घोषालको यहाँकै रुचाइमा वार्ड नम्बर 12 रामपुरबाट शवना प्रवीण साहिना प्रवीण तमन्ना बेगम रकिब आलम कमरान आलम फर्नर आलम अनि खुशबु रेशमी अनि एम राही यसरी नै पुराना तलाब डुमारामबाट वलिउल्ला संसारी आसमा नाच अन्सारी सालिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी फातमा नाच अन्सारी अनि शमी अन्सारी इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी वसिम अक्रम अनि बेबी अन्सारी कटिहार बिहारबाट राजेश भारती बिबा रानी प्रिया भारती आदित्य भारती प्रेरणा प्रगति भारती शिवम भारती अनि भारती परिवारका अन्य सदस्यहरू यसरी नै गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य अभयनन्द आर्य परमानन्द आर्य पंकज प्रमोद रोहित अनि मोहित पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त कुन्ती देवी प्रेम कुमार गुप्त कृष्ण कुमार नन्दकिशोर गुप्त अनि पञ्चनन्द दास यसरी नै दलुटोला फारबिसगंज बिहारबाट सिरज परवाना राजा सौरभ तबनुम तपसुम अनि इख्तिहार कटिहार जिल्ला रायपुर पञ्चायत बिजुलु गाउँबाट विमल ऋषि कमल श्यामलाल चन्दन अनि पंकेश्वर ऋषि आउनुहोस् यहाँकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति

श्रोता, अब भने हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ, यसैले अब स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति मौसम फिल्मबाट गुञ्जनेश्वर छ सहित मालियाको, र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ कन्यार बजार पूर्णिया बिहारबाट दिलीप कुमार सेन्चुरी, बिमला सेन्चुरी, अमित राजकुमार, डिजे सोनिया अनि विजय डाकिया, यसरी नै माधेवघाट अमलेश्वरबाट डुमन ठाकुर, सुमन मिथिलेश, तारणी सुरज ठाकुर, ज्योति रियांश ठाकुर अनि गुडिया, रंगिनी छत्तीसगढ़बाट दिनेश वर्मा, करुणा वर्मा, लक्षणपुरबाट विश्वनाथ साहू, भिलाई छत्तीसगढ़बाट मुकेश शर्मा, सरिता गौरव अनि गरिमा शर्मा, शिवजी चौक कटनीबाट अनिल ताम्रकर, अमर ताम्रकर, सञ्जीव वर्मा, रजन रजक, राजु ताम्रकर, दिलीप वर्मा अनि प्रकाश सोनी, त आउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रस्तुति।

हजुरलाई यसरी यहाँकै फरमाइसमा रहेका केही फिल्मी गीतहरू सुनाउँदा सुनाउँदै कार्यक्रमको अन्ततिर भने हामी आइसकेका छौँ र अब आजको कार्यक्रम तपाईँको अनुरोधलाई हामी यही नै अन्त गर्दै यहाँबाट आज्ञा माग्छौँ। नमस्ते। र हाम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। विदेश मन्त्री डाक्टर एस जयशंकरले भुटानको विकास लक्ष्य र प्राथमिकताप्रति भारतको सहयोगको पुनः पुष्टि गर्नुभएको छ। आफ्नो भुटान भ्रमणको क्रममा डाक्टर जयशंकरले भुटानका विदेश मन्त्री लिन्पो डिएल ढुङ्गेलसँग द्विपक्षीय सहयोगको सम्पूर्ण आयाम र पारस्परिक महत्त्वका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूको समीक्षा गर्नुभयो। वित्त मन्त्रालयले आजदेखि नयाँ दिल्लीमा विकसित भारतको दिशामा भारतको यात्रालाई वित्त पोषण विषय दुई दिने सम्मेलन आयोजना गर्नेछ। यसमा राज्यहरू र केन्द्रशासित प्रदेशका वित्त मन्त्रीहरू र वित्त सचिवहरू सहभागी हुनेछन्। रक्षा मन्त्री राजनाथ सिंहले आज कर्नाटकको बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा भारतीय वायुसेना र पवन हंसलाई हिन्दुस्तान एरोनेटिक्स लिमिटेडको विमान र हेलिकप्टर हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिनुहुनेछ। विदेशी योगदान नियमन संशोधक विधेयक 2026 सम्बन्धी संयुक्त संसदीय समितिको पहिलो बैठक आज नयाँ दिल्लीमा हुँदैछ। बैठकमा गृह मन्त्रालयका अधिकारीहरूले विधेयकका प्रावधानहरूको बारेमा समितिलाई जानकारी दिनेछन्। निर्वाचन आयोगले पश्चिम बङ्गालमा हुन लागेको विधानसभा उपचुनावलाई ध्यानमा राख्दै अल इन्डिया तृणमूल कङ्ग्रेसको नाम र यसको आरक्षित चिह्न फूल र घाँसको प्रयोगमा अन्तरिम रोक लगाएको छ। आयोगले पार्टीका दुवै प्रतिद्वन्द्वी गुटलाई उपचुनावमा प्रयोग नगर्न निर्देशन दिएको छ। माइक्रोसफ्टका सिइओ सत्य नाडेल्लाले एआईले ठूलो टेक कम्पनीहरू मात्र होइन भारतका किसानहरू, साना व्यवसायहरू र ग्रामीण समुदायहरूमा पुग्नुपर्ने बताएका छन्। मौसम विभागले बिहार, पूर्वी राजस्थान, गुजरात, लक्षद्वीप, ओडिसा, उपहिमालय, पश्चिम बङ्गाल र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 2:40 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब श्रोता रोगी राखिरहेका छौं केही लोक तथा आधुनिक गीतहरू। ताउनो श्रोता कार्यक्रमको प्रथम गोष्ठीले स्वीकार्नुहोस् प्रकृति गिरी अनि रवि छेत्रीको स्वरमा यो प्रस्तुति।

0: अहिले प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले भुटानको विकास लक्ष्य र प्राथमिकताप्रति भारतको सहयोगको पुनपुष्टि गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज बेङ्गलुरुमा भारतीय वायु सेना र पवन हंसलाई हिन्दुस्तान एरोनोटिक्स लिमिटेडको विमान र हेलिकप्टर हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिनुहुनेछ। वित्त मन्त्रालयले आजदेखि नयाँ दिल्लीमा विकसित भारतको दिशामा भारतको यात्रालाई वित्त पोषण विषय दुई दिने सम्मेलन आयोजन गर्नेछ। वैश्विक रेटिङ एजेन्सी मुडिजले चालु वित्त वर्षको लागि भारतको वास्तविक जिडिपी वृद्धिको अनुमानलाई 6% बढाएर 7% रहेको बताएको छ। र एसियन खेलको महिला क्रिकेट प्रतियोगितामा भारतले जापानलाई 8 विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर एस जयशंकरले भुटानको विकास लक्ष्य र प्राथमिकताप्रति भारतको सहयोगको पुनपुष्टि गरेको छ। आफ्नो भुटान भ्रमणका क्रममा डाक्टर जयशंकरले भुटानका विदेश मन्त्री लिम्पु डीएल ढुङ्ग्यालसँग द्विपक्षीय सहयोगका सम्पूर्ण आयाम र पारस्परिक महत्त्वका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूको समीक्षा गर्नुभयो। दुवै पक्षले भारत भुटान साझेदारीलाई सुदृढ पार्ने दिशामा भएको प्रगतिको सराहना गरेका छन्। श्री जयशंकर र श्री ढुङ्गेलले धेरै विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। बैठकमा दुवै पक्षले मार्च 2024 हस्ताक्षर गरिएको ऊर्जा साझेदारी सम्बन्धी संयुक्त दृष्टिकोणको कार्यान्वयनप्रति सन्तुष्टि व्यक्त गरेका छन्। दुवै देशले ऊर्जा सहयोगमा हालैको प्रगतिलाई पनि ध्यान दिएका छन्। श्री जयशंकर र श्री ढुङ्गेलले युपिआई आधारित सुविधा सुरु भएकोमा स्वागत गरे। यसले भुटानी नागरिकहरूलाई भुटानको मोबाइल एप्लिकेशनको माध्यमबाट भारतमा डिजिटल भुक्तानी गर्न सक्षम बनाउनेछ। भ्रमणको क्रममा डाक्टर जयशंकरले भुटानका नरेश जिग्मी

0: गारिनेसा सुनोस एक रिपोर्ट।
1: HTT-40 विमान के वायुसेना में शामिल होने से सैन्य पायलट प्रशिक्षण में भारत की आत्मनिर्भरता मजबूत होगी। ये विमान स्वदेशी रूप से डिजाइन और विकसित किया गया है जो आधुनिक कॉकपिट से लैस है। ध्रुव नेक्स्ट जनरेशन हेलीकॉप्टर भारत का पहला स्वदेशी असैन्य हेलीकॉप्टर है। ये उड़ान सुरक्षा मानकों AS-4 की आवश्यकताओं को पूरा करता है। ये अपतटीय अभियानों सहित असैन्य उपयोगों के लिए उपयुक्त है। हिंदुस्तान एरोनॉटिक्स लिमिटेड की 2033-34 तक वायुसेना को 2 सीट वाले 29 MK-1A हल्के लड़ाकू विमान सौंपने की योजना है। बेंगलुरु से सुधिंद्र की रिपोर्ट के साथ समाचार कक्ष से सरफिरोजी।
0: वित्त मंत्रालयले आजदेखि नयाँ दिल्लीमा विकसित भारतको दिशामा भारतको यात्रालाई वित्त पोषण विषय 2 दिने सम्मेलन आयोजना गर्नेछ। यसमा राज्य अनि केन्द्रशासित प्रदेशका वित्त मन्त्री र वित्त सचिवहरू सहभागी हुनेछन्। वित्त मन्त्री निर्मला सीतारामनसितै धेरै राज्यका मुख्यमन्त्री र वित्त मन्त्रीहरू पनि हुनेछन्। सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयका सचिव डाक्टर सौरभ गगले विकसित भारतको यात्रामा विकास परिणामहरूको मापन गर्ने महत्त्वमाथि विचार राख्नुहुनेछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले सुशासनमा नयाँ प्रौद्योगिकीको भूमिकाबारे छलफल गर्नुहुनेछ। सम्मेलनमा देशको विकाससँग सम्बन्धित वित्तीय चुनौती र नीतिगत प्राथमिकताका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। सम्मेलनमा 3 सत्र हुनेछन् जसमा अर्थव्यवस्था, कृषि र ऊर्जा क्षेत्रका वित्तीय व्यवस्था छलफल हुनेछ। अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजूले नागरिकहरूलाई समृद्धि, बलियो र विकसित भारत निर्माणका लागि आफूलाई समर्पित गर्ने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा नयाँ दिल्लीमा सेवा संकल्प अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो। श्री रिजिजूले भन्नुभयो, भारतले पूर्वाधार सम्पर्क सञ्जाल र खाद्य सुरक्षामा महत्त्वपूर्ण परिवर्तन देखेको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा परिवर्तन आएको छ। श्री रिजिजूले अल्पसंख्यक मामिला मन्त्रालयले आफ्ना योजना अल्पसंख्यक समुदायहरू समक्ष निष्पक्ष रूपमा पुग्न सुनिश्चित गर्ने काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पुरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासनप्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूलाई जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामीले कुरा गर्नेछौँ प्रधानमन्त्री नरेन्द्र मोदीको भोकल फर लोकल आह्वान देशव्यापी व्यापक असर बारे।
2: प्रधानमन्त्री नरेन्द्र मोदीको भोकल फर लोकल आह्वानको दूरगामी परिणाम हामीले हाम्रो वरिपरि देखिरहेका छौँ। वर्ष 2020 मे महिनामा आत्मनिर्भर भारत अभियान बमोजिम श्री मोदीले गर्नुभएको यस अपिलको धेरै असर हाम्रो चाड पर्वको खरिदारीमा पनि देखिँदैछ। देशमा माटोको दियो, स्वदेशी विशेष गरी स्थानीय सजावटी वस्तुहरूको उपयोग, स्थानीय व्यञ्जन प्रयोग धेरै बढेर गएको छ। यसले प्राय बन्द अवस्थामा पुगेका हाम्रा स्थानीय पारम्परिक हस्तकला, शिल्पकला, हस्तकर्घाले ठूलो टेवा पाएको छ। यस क्षेत्रमा करोडौँको लेनदेन बढेको छ। स्थानीय रोजगार, उद्योग र अर्थतन्त्रले टेवा पाएको छ। विदेशी निर्यात वा विदेशी वस्तुको खरिद धेरै घटेको छ। उदाहरणको रूपमा हाम्रो खादी उद्योगले ठूलो टेवा पाएको छ। विगत 12 वर्षमा खादी उद्योगले 1.3 लाख करोड भन्दा बढीको उत्पादन गरेको छ अनि झन्डै 10 लाख भन्दा बढी रोजगारको सृजना गरेको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। वैश्विक रेटिङ एजेन्सी मुडिजले चालु वित्त वर्षको लागि भारतको वास्तविक जिडिपी वृद्धिको अनुमानलाई 6% बढाएर 7% पुर्याएको छ। एजेन्सीले यो संशोधनले पश्चिम एसियामा सङ्घर्षको कारण उत्पन्न अनिश्चितताको बीचमा भारतीय अर्थव्यवस्थाको शक्तिलाई प्रतिबिम्बित गर्ने बताएको छ। यस्तै एजेन्सीले भारतले अन्य सबै G20 अर्थव्यवस्थाहरूको तुलनामा तीव्र गतिमा वृद्धि जारी राख्ने जनाएको छ। विदेशी योगदान नियमन संशोधन विधेयक 2026 सम्बन्धी संयुक्त संसदीय समितिको पहिलो बैठक आज नयाँ दिल्लीमा हुँदैछ। बैठकमा गृह मन्त्रालयका अधिकारीहरूले विधेयकका प्रावधानहरूको बारेमा समितिलाई जानकारी दिनेछन्। सुन्नुहोस् एक रिपोर्ट।
3: संसद के दोनों सदनों ने 12 अगस्त को विदेशी अंशदान

0: नियमन संशोधन विधेयक 2026 को आगे विचार के लिए संयुक्त संसदीय समिति को भेजने की मंजूरी दी थी। यह विधेयक विदेशी अंशदान विनियमन अधिनियम 2010 में संशोधन से जुड़ा है। इसका उद्देश्य विदेशी अंशदान के इस्तेमाल में पारदर्शिता और जवाबदेही बढ़ाना है। लोकसभा सांसद संजय जायसवाल समिति के अध्यक्ष हैं। समिति को शीतकालीन सत्र के पहले सप्ताह के अंतिम दिन तक अपनी रिपोर्ट सदन में पेश करनी है। समाचार कक्ष से कौशलेंद्र।
1: भारतीय रेलवेले महाराष्ट्रमा चोकजत रेलवे खण्डको दोहरीकरणको लागि 497 करोड को मंजूरी दिएको छ। महाराष्ट्रमा रेलवे क्षमता बढाउन र रेल सञ्चालन सुधार गर्न यो कदम चालिएको हो। रेल मन्त्रालयका अनुसार चोकजत खण्ड पेनवेल चोकजत मार्गको हिस्सा रहेको जनाएको छ। यो यात्री र मालवाहक यातायात दुवैको लागि एक महत्त्वपूर्ण करिडर हो। माइक्रोसफ्टका सिइओ सत्य नाडेलाले एआईले ठुलो टेक कम्पनीहरू मात्र होइन भारतका किसानहरू, साना व्यवसायीहरू र ग्रामीण समुदायहरूमा पुग्नुपर्ने बताएका छन्। सिएटिएलका आयोजित आइडियाज फर इन्डिया फोरममा 40 अधिक भारतीय अमेरिकी टेक नेताहरूले सम्बोधन गर्दै नाडेलाले उद्योगलाई व्यापक रूपमा आम जनतामाझ पुर्याउन राष्ट्रिय डाटा सार्वभौमिकता र मानव निगरानीमा ध्यान केन्द्रित गर्ने आग्रह गर्नुभयो। एसियन खेलको महिला क्रिकेट प्रतियोगितामा आजन सेफाली वर्माको अलराउन्ड प्रदर्शन र स्पिनर श्री सर्नीको उत्कृष्ट बलिङको मद्दतले भारतले जापानलाई 8 विकेटले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। जापानको टोली 19.5 ओभरमा 57 रनमा समेटिएको थियो। भारतले 20 सेप्टेम्बरमा बङ्गलादेशसित खेल्नेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। विदेश मन्त्री डाक्टर एस जयशङ्करले भुटानको विकास लक्ष्य र प्राथमिकताप्रति भारतको सहयोगको पुनपुष्टि गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज बेङ्गलुरुमा भारतीय वायुसेना र पवन हंसलाई हिन्दुस्तान एरोनोटिक्स लिमिटेडको विमान र हेलिकप्टर हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिनुहुनेछ। वित्त मन्त्रालयले आजदेखि नयाँ दिल्लीमा विकसित भारतको दिशामा भारतको यात्रालाई वित्तपोषण विषय 2 दिने सम्मेलन आयोजना गर्नेछ र एसियन खेलको महिला क्रिकेट प्रतियोगितामा भारतले जापानलाई 8 विकेटले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
2: यो प्रसारण हो आकाशवाणीको र सुन्नुहोस् यो लोकगीत।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ स्वच्छता नै सेवा 2026 का लागि राष्ट्र तयार, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतले यस वर्ष 17 सेप्टेम्बरदेखि स्वच्छता ही सेवा एसएचएस 2026 मनाउँदैछ। यसले स्वच्छताको लागि स्वैच्छिकता र सामूहिक कार्यलाई बलियो बनाउन नागरिकहरू, संस्थाहरू र नेतृत्वलाई एकसाथ ल्याउँछ। एसएचएस 2026 को विषयवस्तु स्वच्छता में सहभाग, स्वच्छ भारत, विकसित भारतले स्वच्छतालाई एक साझा जिम्मेवारी हो र सबै नागरिकहरूको सक्रिय सहभागीबाट मात्र स्वच्छ र विकसित भारतको परिकल्पना साकार गर्न सकिन्छ भन्ने कुरालाई जोड़ दिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा स्वच्छता जनभागीदारीद्वारा संचालित राष्ट्रिय आन्दोलनको रूपमा विकसित भएको छ। प्रधानमन्त्रीले निरन्तर यस आन्दोलनको नेतृत्व गरेका छन् र देशभरिका नागरिकहरूलाई प्रेरित गरेका छन्। स्वच्छता एक साझा जिम्मेवारी हो। उहाँले प्रत्येक नागरिक, विशेष गरी विद्यार्थी र युवाहरूलाई एसएचएस 2026 पूर्ण हृदयले भाग लिन र स्वच्छ भारत र विकसित भारतका लागि सामूहिक संकल्पलाई बलियो बनाउन आह्वान गर्नुभयो। सेप्टेम्बर 16 एक राष्ट्रिय पूर्वलोकन कार्यक्रममा जल शक्ति मन्त्री श्री सीआर पाटिलले प्रधानमन्त्री मोदीको भ्रमण अघि नवसारीको स्वच्छता से स्वागत माइक्रो स्वच्छता अभियानको उदाहरण दिनुभयो, जहाँ गाउँहरूमा माइक्रो क्लिनिकका लागि सबै क्षेत्रका मानिसहरू एकसाथ आएका थिए। उहाँले भन्नुभयो, मानिसहरू अब बढ्दो रूपमा स्वच्छता अभियानमा भाग लिन र योगदान गर्न आउँदैछन्। जुन प्रधानमन्त्री मोदीले देशमा ल्याएको जागरूकता र व्यवहार परिवर्तन हो। केन्द्रीय आवास र शहरी मामला मन्त्री श्री मनोहर लालले राज्यहरूलाई स्वच्छता ही सेवा 2026 अभियानमा उत्साहजनक सहभागिता सुनिश्चित गर्न आह्वान गर्नुभयो। उहाँले राज्यका सबै मन्त्री, विधायक, मेयर, उपमेयर, वार्ड पार्षद, आयु

उत्तर प्रतिष्ठित व्यक्तित्वहरूलाई 1 अक्टोबरमा राष्ट्रव्यापी श्रमदानमा भाग लिन अनुरोध गर्नुभयो। उहाँले महात्मा गान्धीको सम्झनामा 2 अक्टोबर वा स्वच्छ भारत दिवसमा सार्वजनिक स्थानहरूमा स्वच्छता गतिविधिहरू आयोजना गर्न पनि आग्रह गर्नुभयो। खाने पानी र स्वच्छता विभाग र शहरी विकास विभागका सचिवहरूले एसएचएस 2026का 5 प्रमुख स्तम्भहरूको साथ अभियानको रूपरेखालाई प्रकाश पार्नुभयो। यसमा स्वच्छता लक्षित एकाईहरू र स्वच्छ सार्वजनिक स्थानहरूको रूपान्तरण, स्वच्छ पाठशाला, स्वच्छता ज्ञान यात्रा मार्फत विद्यार्थी र युवाहरूको संलग्नताको साथ स्वच्छताको लागि युवा ठोस फोहोर व्यवस्थापन सुविधाहरूको भ्रमण र स्वच्छता वर्षा जल संचय र जल व्यवस्थापनलाई समेट्ने स्वच्छता एवं जल संचय संवाद सफाई मित्र सुरक्षा एवं सम्मान शिविर स्वास्थ्य जाँच पीपीई र सुरक्षा गियर र योग्य केन्द्रीय र राज्य कल्याणकारी योजनाहरूसँग लिंकको सुविधा प्रदान गर्ने एकल विन्डो शिविरहरू लाई पनि लिनुभएको छ। सफाई मित्रहरू स्वच्छाग्रहीहरू र सफाई कार्यकर्ताहरूलाई पनि स्वच्छतामा उनीहरूको योगदानको कदर गर्दै स्थानीय रूपमा सम्मानित गरिनेछ। स्वच्छताको लागि जनभागीदारी नागरिक संलग्नता ठोस फोहोर व्यवस्थापन नियम 2026 र चारतर्फी स्रोत विभाजन र कम्पोजिङमा जागरूकता गतिविधिहरूमा स्वच्छताको लागि खेलकुद पनि समावेश हुनेछ। स्वच्छ पर्व हरित पर्व एक पेड़ मा के नाम अन्तर्गत वृक्षरोपण अभियान विश्व पर्यटन दिवस गतिविधिहरू 27 सेप्टेम्बर 2026 र स्वच्छ भारत दिवसमा विशेष ग्राम सभा र पार्षद बैठकहरू 2 अक्टोबर 2026मा र स्वच्छता से समृद्धि फोहोरबाट धन र फोहोरबाट कलाको माध्यमबाट सर्कुलेटरीको प्रवर्धन पुरानो पुस्तकहरू खेलौना र कपड़ाहरूको लागि दान र आरआरआर पहलहरू र थोक फोहोर जेनेरेटरहरू समावेश भएको प्लास्टिक रिसाइक्लिङ मेलाहरू समावेश छन्।

अहिले प्रस्तुत थियो समसामयिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब श्रोतागणलाई सुनाउन लागिरहेका छौं केही फिल्मी गीतहरू। त कार्यक्रमको प्रथम कोशी लिइरहेको छ उमराव जान फिल्मबाट। गुञ्जनेश्वर छ आशा भोसलेको, जहाँ संगीत छ खयमको अनि शब्द रचना सैयरको।

0: त श्रोतागण भर्खरै प्रस्तुत थियो केही फिल्मी गीतहरू र भने पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्।

आज विश्व बाँस दिवस मनाइँदैछ। यस दिवसले बाँसको पर्यावरणीय, आर्थिक, सांस्कृतिक अनि दिगो विकासको महत्त्वलाई उजागर गर्दछ। यस वर्षको नारा बाँस सीमाओं से परे रहेको छ। यस अवसरमा नागाल्यान्डका मुख्यमन्त्री नेफ्यू रियोले भन्नुभयो, राज्यका मानिसहरूले एक यस्तो संसाधनको उत्सव मनाउँछन् जुन जीविका उपार्जनको सहारा हो। यसले पर्यावरण संरक्षणका साथै दिगो विकासको सम्भावना प्रदान गर्दछ। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देश र पूर्वोत्तरको विकासले नयाँ दिशा पाएको बताउनु भएको छ। उहाँले अगरतलामा सेवा संकल्प अभियान अन्तर्गत आयोजित रक्तदान शिविरमा यो कुरा बताउनु भएको हो। उहाँले 2047 विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा काम भइरहेको बताउनुभयो। मुख्यमन्त्रीले प्रधानमन्त्रीको सार्वजनिक जीवनको 25 पुरा भएको उपलक्ष्यमा 17 सेप्टेम्बरलाई सेवा दिवसको रूपमा मनाइएको जानकारी दिनुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले भन्नुभयो, राज्यका युवाहरूले सपना मात्र देख्दैनन्, एउटा नयाँ आसामको सम्भावना पनि देख्छन्। हिजो खानपाडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, युवाहरूलाई आफ्नो खुट्टामा उभिन, आफ्नो उद्यम स्थापित गर्न तथा अन्य मानिसहरूलाई पनि रोजगार दिने साहसको लागि लगातार प्रोत्साहित गर्नुपर्छ। यसै उद्देश्यले मुख्यमन्त्री आत्मनिर्भर असम अभियान एक विशेष पहलको रूपमा सुरु गरिएको मुख्यमन्त्रीले बताउनुभयो। उहाँले अभियानको प्रथम र द्वितीय चरण अन्तर्गत 82,219 युवा उद्यमीहरूलाई 278 करोड रुपियाँ भन्दा अधिकको वित्तीय सहायता प्रदान गरिएको बताउनुभयो। डाक्टर शर्माले भन्नुभयो, उहाँलाई यस विशेष अवसरमा सहभागी हुन पाउँदा प्रसन्नता भइरहेको छ। उहाँले विश्वास व्यक्त गर्नुभयो, राज्यको युवा शक्ति नै आत्मनिर्भर असम निर्माणको सबैभन्दा ठूलो शक्ति हो। मुख्यमन्त्रीले युवा उद्यमीहरूलाई अघि बढ्ने आह्वान गर्दै भन्नुभयो, असम सरकार युवाहरूको साथमा खडा छ र उनीहरूलाई निरन्तर सहयोग प्रदान गरिरहने छ। सिक्किमको स्वास्थ्य क्षेत्रमा इतिहासमा आज महत्त्वपूर्ण अध्याय थपिँदैछ। राज्यको पहिलो चिकित्सा महाविद्यालय हेलेन लेप्चा सिक्किम गभर्मेन्ट मेडिकल कलेजले आजदेखि औपचारिक रूपमा आफ्नो शैक्षिक यात्रा अघि बढाउने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन गरिएको सिक्किमको पहिलो चिकित्सा महाविद्यालय गान्तोक नजिकै सोच्याङ सिच्छेमा अवस्थित छ। सिक्किमका राज्यपाल ओम प्रकाश

र मुख्यमन्त्री प्रेमसिंह तामाङले आज चिकित्सा महाविद्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ। दुवैजनाले महाविद्यालयको पूर्वाधार तथा विभिन्न सुविधाको निरीक्षण गर्नुहुनेछ। कार्यक्रमका क्रममा राज्यपाल र मुख्यमन्त्रीले संयुक्त रूपमा हेलेन लेप्चाको अर्धगतको प्रतिमा तथा चिकित्सा महाविद्यालयको लोगोको अनावरण गर्नुहुनेछ। कार्यक्रमको दोस्रो चरण गान्तोकस्थित मनन केन्द्रमा आयोजना हुनेछ। समारोहमा मुख्यमन्त्री तामाङ र राज्यपाल माथुरको पनि सहभागिता रहनेछ। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरको विशेष पहलमा राज्यको चिकित्सा तथा शिक्षा क्षेत्रलाई सुदृढ बनाउन हिज दुईवटा एम्बुलेन्स प्रदान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन तथा स्वच्छता नै सेवा सेवा पखवाडा अभियानको देशव्यापी शुभारम्भको अवसरमा लोकभवन परिसरमा आयोजित विशेष कार्यक्रममा राज्यपाल माथुरले भारतीय स्टेट ब्याङ्कको संस्थानगत सामाजिक उत्तरदायित्व कोष मार्फत सोरेङ प्राथमिक स्वास्थ्य केन्द्र र प्रधानमन्त्री श्री विद्यालय अन्तर्गतको कस्तुरबा गान्धी बालिका विद्यालयलाई एक एकवटा एम्बुलेन्स प्रदान गर्नुभयो। कार्यक्रममा राज्यपाल माथुरले सोरेङ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख चिकित्सा अधिकारी डाक्टर स्मृति राई र गेजिङका जिल्लाधिकारी तेन्जिङ डी डेन्जोङपालाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो। यस अवसरमा राज्यपालले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन तथा स्वच्छता नै सेवा अभियानका क्रममा लोकभवन सिक्किमको यो पहल सुदूर ग्रामीण क्षेत्रमा गुणस्तरीय चिकित्सा सेवा पुर्याउन र छोरीहरूको शिक्षाको मार्ग सहज बनाउन महत्त्वपूर्ण कदम हो। स्थानीय उद्यमी स्वयंसेवता समूह र खाद्य प्रशोधन क्षेत्रमा सम्भावित लाभार्थीहरूलाई प्रधानमन्त्री सूक्ष्म खाद्य प्रशोधन नियम औपचारिकीकरण योजना पिएमएफएमई अन्तर्गत उपलब्ध अवसर तथा सहयोगबारे जानकारी गराउने उद्देश्यले हिजो सिक्किमको सोरेङ जिल्लाको दरन्दिन स्थित खण्ड प्रशासनिकका केन्द्रमा सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रममा खण्ड विकास अधिकारी अनुसिया प्रधान मुख्य अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा पञ्चायत सदस्यहरू, स्वयं सहायता समूह, स्थानीय प्रगतिशील उद्यमीहरू, किसान उत्पादक संगठन, सहकारी संस्था तथा सम्भावित उद्यमीहरूसितै झन्डै 100 जनाले सहभागिता जनाएको खाद्य प्रशोधन उद्योग विभागले जनाएको छ। खाद्य प्रशोधन उद्योग विभागका एसएल पिएम छन्जे भुटियाले पिएमएफएमई तथा प्रधानमन्त्री किसान सम्पदा योजनाबारे जानकारी दिँदै सूक्ष्म खाद्य प्रशोधन उद्यमलाई योजना मार्फत वित्तीय सहायता, क्षमता विकास तथा बजार प्रावधानमा सहयोग उपलब्ध हुने बताउनुभयो। यसबाट आय आर्जनका अवसर विस्तार हुनुका साथै दिगो जीविकोपार्जन सहयोग पुर्याउने पनि उहाँले बताउनुभयो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पुरा भयो।

नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको प्रतीक्षा साँचिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका सुप्रिनाको तर्फबाट। श्रोता, आजको विश्वमा हामी कार्यक्रममा सुनौ, भारतका एक अग्रणी समाज सुधारक, महिला अधिकार कार्यकर्ता र शिक्षाविदको रूपमा चिनिने पण्डिता रमाबाईको बारेमा केही जानकारीहरू। महिला शिक्षाको प्रवर्धन गर्ने र दमनकारी सामाजिक मान्यताहरूलाई चुनौती दिने महिला अधिकारको वकालत गर्ने विद्वान, नारीवादी र शिक्षिका पण्डिता रमाबाईले महिला शिक्षाको प्रवर्धन गर्ने र दमनकारी सामाजिक मान्यताहरूलाई चुनौती दिने कामको लागि परिचित थिइन्। पण्डिता रमाबाईलाई भारतको एक अग्रणी समाज सुधारक, महिला अधिकार कार्यकर्ता र शिक्षाविदको रूपमा चिनिन्छ। महिला शिक्षा र सामाजिक सुधारहरूमा विशेष गरी महिला मुक्तिको सन्दर्भमा उनको योगदान अविस्मरणीय छ। पण्डिता रमाबाईले आफ्नो समयको सामाजिक सांस्कृतिक मान्यतालाई चुनौती दिन र महिलाहरू विशेष गरी विधवाहरूको अवस्था सुधार गर्न आफ्नो जीवन समर्पित गरिन्। रमाबाईले सामाजिक सुधार, सक्रियता र लेखन मार्फत गहिरो विरासत छोडिन्। पण्डिता रमाबाईको जन्म 23 अप्रेल 1858 कर्नाटकको एक ब्राह्मण परिवारमा रमा डोंग्रेको रूपमा भएको थियो। उनका बुबा अनन्त शास्त्री डोंग्रे एक सांस्कृतिक विद्वान थिए जो महिला शिक्षामा विश्वास गर्थे। उनले रमाबाई र उनकी आमालाई संस्कृत र शास्त्रीय ग्रन्थहरूमा शिक्षा दिए, जुन त्यति बेलाको लागि असामान्य अभ्यास थियो। 12 वर्षको उमेरमा रमाबाई पहिले नै संस्कृतिमा निपुण भइसकेकी थिइन्। 1877 अनिकालपछि पण्डिता रमाबाईको परिवारले कठिनाईको सामना गर्नु पर्यो, जसले गर्दा उनका आमा बुबा र दाजुभाइ दिदीबहिनीहरूको मृत्यु भयो। उनले आफ्नो भाइसँग धेरै यात्रा गरिन्, जसले उनको विश्व दृष्टिकोणलाई विस्तार गर्यो। पछि उनी मेडिकल डिग्री हासिल गर्न बेलायत गइन्, जुन उनले बाहिरोपन विद्वानको लडाईका कारण पूरा गर्न सकेनन्। बिलायतमा बसाएको क्रममा रूढिवादी हिन्दू धर्मबाट मोह भङ्ग भएका कारण उनले इसाई धर्म अपनाएकी थिइन्। पुरुष प्रधान शैक्षिक संसारमा पण्डिता रमाबाईले परम्परागत रूपमा महिलाहरूलाई बहिष्कृत गर्ने शास्त्रीय संस्कृत ग्रन्थहरूमा महारत हासिल गरेर सामाजिक अवरोधहरू तोडिन्। समाज सुधारक केशव चन्द्र सेनले उनलाई वेदहरूको प्रतिलिपि दिए र ती पढ्न प्रोत्साहित गरे। त्यस समयमा महिलाहरूलाई शिक्षाबाट वञ्चित राखिने परम्पराको कडा विरोध गर्दै उनले महिलाहरू पनि पुरुष सरह शिक्षित हुनुपर्छ भन्ने आवाज उठाउनु भयो र संस्कृत भाषा र शास्त्रमा उहाँको असाधारण ज्ञान देखेर नै समकालीन विद्वानहरूले उहाँलाई पण्डिता र सरस्वती उपाधिले सम्मानित गरेका थिए।

बाल विवाहका कारण सानै उमेरमा विधवा भएका र समाजद्वारा अपहेलित महिलाहरूलाई आश्रय दिन तथा उनीहरूलाई आत्मनिर्भर बनाउन मुम्बईमा शारदा सदन नामक संस्थाको स्थापना गर्नुभयो। पछि त्यसलाई पुणे सारियो, जहाँ महिलाहरूलाई पठन पाठनका साथै विभिन्न सिपहरू पनि सिकाइन्थ्यो। पुणे नजिकै केडगाउँमा मुक्ति मिसनको स्थापना गर्नुभयो र त्यस संस्था मार्फत असहाय अनाथ दुखी महिलाहरू र बालिकाहरूलाई आश्रय, खाना, स्वास्थ्य उपचार र व्यावसायिक तालिम प्रदान गरियो। बालक बालिका र बहुविवाह विरुद्धको अभियानमा पनि उनी प्रख्यात छन्। बाल विवाह, बहुविवाह र कुलीन प्रथा जस्ता समाजमा जडा गाडेर बसेका कुप्रथाहरूको खुलेर विरोध गर्नुभयो। उहाँले महिलाहरूमाथि हुने धार्मिक र सामाजिक उत्पीडनको कडा आलोचना गर्दै महिला अधिकारको वकालत गर्नुभयो। सशक्त साहित्यिक योगदानमा पनि उहाँले आफ्नो भूमिका निर्वाह गरे। उहाँले लेखेका पुस्तकहरूमा महिलाहरूको दयनीय अवस्था र उनीहरूमाथिको अत्याचारलाई प्रखर रूपमा उठाएको छ। उहाँको प्रसिद्ध पुस्तक द हाई कास्ट हिन्दू हुमनमा उच्च जातका हिन्दू विधवाहरूको पीडा र जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। आर्य महिला समाज र शारदा सदन जस्ता संस्थाहरूको स्थापना मार्फत रमाबाईले बाल विधवाहरू सहित महिलाहरूको लागि शिक्षाको समर्थन गरिन्। पण्डिता रमाबाईले आफ्नो समयको प्रचलित सामाजिक सांस्कृतिक मान्यता र रूढिवादीहरूको कडा विरोध गरिन् र सामाजिक धार्मिक सुधारहरूको वकालत गरिन्। विशेष गरी महिला अधिकार र सीमान्तकृत समुदायको उत्थानको सम्बन्धमा उनले कडा विरोध गरेकी थिइन्। उनको काम शिक्षा भन्दा बाहिर बाल विवाह, विधवापन र कठोर जाति व्यवस्था जस्ता मुद्दाहरूलाई सम्बोधन गर्नेसम्म फैलिएको थियो। पण्डिता रमाबाईले महिलाहरूले आफ्नो भाषामा पढ्न र लेख्न सिक्नुको महत्वमा पनि जोड दिनुभयो। उनले धेरै संस्कृत धार्मिक ग्रन्थहरू र अन्य शैक्षिक सामग्रीहरू मराठी र हिन्दीमा अनुवाद गरिन् ताकि ती महिलाहरूको पहुँचमा पुगोस्। मुक्ति मिसन अझै पनि सञ्चालनमा छ, जुन महिला सशक्तिकरणको लागि उनको अथक प्रयासको प्रमाण हो। पण्डिता रमाबाईले त्यस्तो समाजमा महिला अधिकार र शिक्षाको बाटो समाउनु भयो जब समाज पुरुष प्रधान थियो र नारीहरू चार कोठाभित्र सीमित थिए। उहाँको अदम्य साहस र समाज सुधारका कार्यहरूले भारतीय नारी इतिहासमा एक नयाँ युगको सुरुवात गर्यो।

आजको विषयमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो भारतका एक अग्रणी समाज सुधारक महिला अधिकार कार्यकर्ता र शिक्षाविदको रूपमा चिनिने पण्डिता रमाबाईको बारेमा केही जानकारीहरू। हस्त श्रोता, आगामी अङ्कमा पनि अन्य यस्तै स्रष्टाहरूको बारेमा हजुरहरू समक्ष लिएर आउने नै छु, तर अहिलेलाई भने घरिको काँटाले हजुरहरूबाट बिदा माग्ने सङ्केत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट ओझल हुँदछु। नमस्कार।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। म सञ्चालिका सुप्रियाको तर्फबाट श्रोता, आजको विविध वार्ताको विषयतर्फ जान अघि सुनाऊ यो आधुनिक गीत।

यस गीत पश्चात हजुरहरूलाई लगिरहेछु आजको विषयतर्फ। त आजको विषय रहेको छ दिन प्रतिदिन नानीहरूमा अनुशासनको कमी बढ्दै गइरहेको छ। त आउनुहोस् सुनौ यो वार्तालाई।

आजको समाजमा बालक बालिकाहरूमा दिन प्रतिदिन अनुशासनको कमी हुँदै गइरहेको विषय गम्भीर चिन्ताको विषय बन्दै गइरहेको छ। घर, विद्यालय सबैतिर बालक बालिकाको बदलिँदो बानी व्यवहारले अभिभावक तथा शिक्षकहरूलाई चिन्तन तुल्याएको छ। आज्ञाकारिता र नैतिकताको सीमाबाट बालक बालिका टाढिँदै जानु आधुनिक युगको एक जटिल सामाजिक समस्या हो। अनुशासनहीनताका प्रमुख कारणहरू अति माया र आधुनिक प्रविधिको दुरुपयोग। एकल परिवारको बढ्दो चलन र अभिभावकको व्यस्तताका कारण बालक बालिकालाई अत्याधिक स्वतन्त्रता दिएको छ। साथै मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको असीमित प्रयोगले उनीहरूको ध्यान पढाइ र नैतिकता भन्दा अन्यत्र मोडिदिएको छ। अर्को कारण हो नैतिक शिक्षाको अभाव। विद्यालय र घर दुवै ठाउँमा किताबी ज्ञानलाई मात्र प्राथमिकता दिइन्छ, तर जीवनोपयोग मूल्य, मान्यता र नैतिक शिक्षाको कमी हुँदै गइरहेको छ। अर्को कारण छ संयुक्त परिवारको विस्थापन। संयुक्त परिवारमा बाजे बोजूको छाया र संस्कारमा हुर्किने अवसर आधुनिक नानीहरूले नपाउँदा उनीहरूमा घर परिवारप्रतिको आदर भाव कमजोर हुँदै गइरहेको छ।

अर्को कारण छ अभिभावकको समय अभाव। व्यस्त जीवन शैलीका कारण अभिभावकले आफ्ना सन्तानसँग पर्याप्त समय बिताउन, उनीहरूको भावना बुझ्न र गल्ती गर्दा सम्झाउन सकिरहेका छैनन्। यी सबै कारणहरूका समाधानका उपाय के छन् त? सकारात्मक सहकार्य र समय व्यवस्थापन। अभिभावकले आफ्नो व्यस्तताबाट समय निकालेर बालक बालिकासँग संवाद गर्नुपर्छ र उनीहरूको गतिविधिलाई सूक्ष्म ढङ्गले निहाल्नुपर्छ। प्रविधिको सीमित प्रयोग। मोबाइल र इन्टरनेटको प्रयोगलाई निश्चित समय सीमामा बाँध्नुपर्छ र उनीहरूलाई बाहिरी खेलकुद तथा रचनात्मक कार्यतर्फ प्रेरित गर्नुपर्छ। अर्को छ संस्कार र नैतिक शिक्षा। विद्यालयको पाठ्यक्रममा मात्र नभएर घरमै पनि ठुलालाई आदर र सानालाई माया गर्ने संस्कारको व्यवहारिक अभ्यास गराउनुपर्छ। अन्तमा अनुशासन भनेको दबाब र सजाय होइन, यो आत्मनियन्त्रण र आफै भित्रको संस्कार हो। नानीहरू देशका भविष्य हुन्, त्यसैले उनीहरूलाई सही बाटोमा डोर्याउन घर परिवार र विद्यालयले संयुक्त रूपमा विशेष ध्यान दिनु आजको आवश्यकता हो। र अन्तमा के भन्न चाहन्छु भने हामीले नानीहरूसँग ज्यादा भन्दा ज्यादा समय बिताउनु पर्छ, अनि हामीले जस्तै पनि काम गर्दैछु भने उनीहरूले हामीलाई केही कुरा सुनाउनु आउँदैछ भने हामीले उनीहरूको कुरालाई ध्यानपूर्वक सुनिदिनुपर्छ। त्यसो गर्नाले नानीहरूमा पनि के भावना जाग्छ भने मेरो कुरालाई मेरो आमा बुवाले पनि यति ध्यानपूर्वक सुनिदिनुहुन्छ भन्ने नानीको मनभित्र पनि एउटा खुसी उत्पन्न हुन्छ, र यी सब गर्दा हाम्रो कुरा पनि उनीहरूले ध्यानपूर्वक सुन्छन् र त्यसलाई प्रयोगमा ल्याउन सक्छन्। आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो दिन प्रतिदिन नानीहरूमा बढ्दै गएको अनुशासनको कमी बारे केही जानकारीहरू। हवस् श्रोता, आगामी अङ्कमा यस्तै अन्य विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने बाचाको साथमा म सुप्रिना पनि हजुरहरूबाट बिदा चाहन्छु। नमस्कार।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। मुख्य समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले भुटानका विदेश मन्त्री लिन्पो डीएल ढुङ्गेलसँग द्विपक्षीय सहयोगका सम्पूर्ण आयाम र पारस्परिक महत्वका क्षेत्र र अन्तर्राष्ट्रिय मुद्दाहरूको समीक्षा गर्नुभयो। भारतीय रेलवेले महाराष्ट्रमा चोक कर्जत रेलवे खण्डको दोहरीकरण बनाउनका लागि 497 करोड स्वीकृत गरेको छ। भारत र नेपालबीच दुवै देशका उत्पादनको बजार पहुँच बढाउने विषयमा छलफल भएको छ। मौसम विभागले देशको अलग अलग स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ अनि 20 औं एसियाली खेलकुद भोलिदेखि जापानको आइची नागोयामा सुरु हुँदैछ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर एस जयशंकरले भुटानको विकास लक्ष्य र प्राथमिकताप्रति भारतको सहयोगको पुनः पुष्टि गर्नुभएको छ। आफ्नो भुटान भ्रमणको क्रममा डाक्टर जयशंकरले भुटानका विदेश मन्त्री लिन्पो डीएल ढुङ्गेलसँग द्विपक्षीय सहयोगका सम्पूर्ण आयाम र पारस्परिक महत्त्वका क्षेत्र र अन्तर्राष्ट्रिय मुद्दाहरूको समीक्षा गर्नुभयो। दुवै पक्षले भारत भुटान साझेदारीलाई सुदृढ पार्ने दिशामा भएको प्रगतिको सराहना गरेका छन्। श्री जयशंकर र श्री ढुङ्गेलले धेरै विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। बैठकमा दुवै पक्षले मार्च 2024मा हस्ताक्षर गरिएको ऊर्जा साझेदारी सम्बन्धी संयुक्त दृष्टिकोणको कार्यान्वयनप्रति सन्तुष्टि व्यक्त गरेका छन्। दुवै देशले ऊर्जा सहयोगमा हालैको प्रगतिलाई पनि ध्यान दिएका छन्। श्री जयशंकर र श्री ढुङ्गेलले युपिआई आधारित सुविधा सुरु भएकोमा स्वागत गरे। यसले भुटानी नागरिकहरूलाई भुटानको मोबाइल एप्लिकेसनको माध्यमबाट भारतमा डिजिटल भुक्तानी गर्न सक्षम बनाउनेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज कर्नाटकको बेङ्गलुरूमा आयोजित एक कार्यक्रममा भारतीय वायुसेना र पवन हंसलाई हिन्दुस्तान एरोनोटिक्स लिमिटेडको विमान र हेलिकप्टर हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिनुहुनेछ। दुई हल्का लडाकु एफओसी ट्रेनर विमान र पहिलो हिन्दुस्तान टर्बो ट्रेनर HTT-40 बेसिक ट्रेनर विमान वायुसेनालाई हस्तान्तरण गरिनेछ र 4 ध्रुव नेक्स्ट जेनेरेसन हेलिकप्टर पवन हंस हस्तान्तरण गरिनेछ। HTT-40 विमानको समावेशले सैन्य पाइलट प्रशिक्षणमा भारतको आत्मनिर्भरतालाई बलियो बनाउनेछ। विमान स्वदेशी रूपमा डिजाइन गरिएको छ र विकसित गरिएको छ र आधुनिक ककपिटले सुसज्जित छ। ध्रुव नेक्स्ट जेनेरेसन हेलिकप्टर भारतको पहिलो स्वदेशी रूपमा निर्मित नागरिक हेलिकप्टर हो जसले उडान सुरक्षा मानक AS-4 को आवश्यकताहरू पूरा गर्दछ। भारतीय रेलवेले महाराष्ट्रमा चोक कर्जत रेलवे खण्डको दोहोरीकरण बनाउनका लागि 497 करोड मन्जुरी दिएको छ। महाराष्ट्रमा रेलवे क्षमता बढाउन र रेल सञ्चालन सुधार गर्न यो कदम चालेको हो। रेल मन्त्रालयका अनुसार चोक कर्जत खण्ड पनवेल चोक कर्जत मार्गको हिस्सा रहेको जनाएको छ। यो यात्री र मालवाहक यातायात दुवैको लागि एक महत्त्वपूर्ण करिडर हो। मन्त्रालयले परियोजना पूरा भएपछि यस खण्डबाट प्रत्येक दिशामा दैनिक 5 अतिरिक्त यात्री रेलहरू चल्ने अपेक्षा गरेको जनाएको छ। यसले मालवाहक रेलहरूको ढिलाइ कम गर्न पनि मद्दत गर्नेछ। यस आयोजनाले वार्षिक 18.35

आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रममा मेरा सम्पूर्ण श्रोता साथै विद्यार्थी भाइ बहिनीहरूलाई न्यानो अभिवादन एवं स्वागत। त कार्यक्रमको प्रथममा सुनाउन लागिरहेछु समूह स्वरमा देश वन्दना।

0: अब शिक्षा ज्योति कार्यक्रममा राखिरहेछु नाटक विधाको विद्यार्थी अनि समाजमा प्रभाव विषयमा एक वार्ता। यस वार्तालाई प्रस्तुत गर्नुहुनेछ शिक्षिका पासाङ लक्की शेर्पाज्यूले।
1: सर्वप्रथम आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताबिन्दमा म पासाङ लक्की शेर्पाबाट आजको कार्यक्रममा हार्दिक स्वागत अनि अभिवादन। श्रोताबिन्द, आज फेरि हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति एउटा नयाँ रोचक विषय लिएर तपाईँहरू सामु कार्यक्रममा उपस्थित भइसकेको छु। त आजको कुराकानीको विषय रहेको छ नाटक विधाको विद्यार्थी अनि समाजमा प्रभाव। त नाटक के हो? पहिला नाटक बारे कुरा गरौं। साहित्यको प्राचीन एवं लोकप्रिय विधा नाटक हो। यो दृश्य विधा अन्तर्गत पर्दछ। साहित्यको अभिनयात्मक विधा नाटक पढ्न, सुन्न एवं रङ्गमञ्चमा हेर्न सकिने भएकोले साहित्यका अरू विधाभन्दा नाटक सशक्त, लोकप्रिय एवं प्रभावशाली विधा हो। साहित्यका चार विधा कविता, रूपक, आख्यान र निबन्ध मध्ये नाटक शब्दको उत्पत्ति संस्कृतको नट धातुमा एक प्रत्यय लागेर बनेको र नाटक धातुको अर्थ अभिनय गर्नु भन्ने बुझिन्छ। पश्चिमी साहित्यमा नाटकलाई ड्रामा भनिन्छ र जसको अर्थ अनुकरण गर्नु वा अभिनय गर्नु भन्ने बुझिन्छ। र जब हामी नाटक शब्द सुन्छौँ त हाम्रो आँखा अगाडि एउटा मञ्च, केही कलाकारहरू, रङ्गीचङ्गी प्रकाश र सम्वादहरू हाम्रो अगाडि नाच्न थाल्छन्। नाटक केवल मञ्चमा अभिनय गर्नु वा मानिसहरूलाई हँसाउनु र रुवाउनु मात्र होइन, यो त शिक्षा र समाजलाई सही दिशा दिने एउटा शक्तिशाली हतियार पनि हो। नाटक कागजमा लेखिने संवाद वा रङ्गमञ्चमा देखाइने अभिनय मात्र होइन, नाटक समाजको ऐना हो। पूर्व नाट्यशास्त्रका प्रणेता भरत मुनिले नाटकलाई पञ्चम वेद भन्दै यसमा ज्ञान, शिल्प, विद्या र कर्म सबैको मिश्रण हुन्छ भनेका छन्। नेपाली साहित्यमा नाटकको विकासलाई मुख्यत तीन कालमा विभाजन गरेका छन्, प्राथमिक काल, माध्यमिक काल र आधुनिक काल। त आज हामी नाटकको काल विभाजन तर्फ नगई आज हामी नाटक विधाले विद्यार्थी र समाजमा कसरी प्रभाव पारेको छ त्यस विषयमा कुराकानी गर्नेछौँ। नाटक केवल मनोरञ्जनको साधन मात्र नभई यो साहित्यको एउटा सशक्त, जीवन्त र प्रभावशाली विधा हो जसले मानव जीवन र समाजलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको छ।

दृश्य र श्रव्य, दृश्यको अर्थ हेर्नु अनि श्रव्य भनेको सुन्न सकिने, दुवै माध्यम भएकोले यसको प्रभाव अन्य साहित्यिक विधाहरू भन्दा पनि बढिरहेको हुन्छ। विद्यार्थी र समाजमा नाटक विधाको प्रभावलाई निम्न अनुसार हेर्न सकिन्छ। त पहिला चर्चा गर्नेछौ विद्यार्थीमा पढ्ने नाटकको प्रभाव। प्रथममा नाटकले विद्यार्थीको व्यक्तित्व विकासमा ठूलो प्रभाव पार्दछ। कतिपय विद्यार्थीहरू यस्ता हुन्छन् जो समूहको अगाडि बोल्न सक्दैनन्, आफ्ना मनका भाव विचारलाई अरूको अगाडि स्पष्ट बोलेर पोख्न हिचकिचाउँछन्, बोली नफुट्ने, स्वर कम्पन हुने गर्दछन्। त यस्ता विद्यार्थीहरूको व्यक्तित्वमा नाटकले ठूलो सुधार गर्नेछन्। नाटकले ती विद्यार्थीहरूको आत्मविश्वास बढाउँछ। जब ऊ मञ्चमा कुनै एउटा चरित्रका पात्र पात्र भएर दर्शकहरूको अगाडि उभिएर बोल्न थाल्छ वा यसरी बोल्ने बानीले उनीहरूभित्र रहेको त्यो हिचकिचाहट मनको डर हराएर जान्छ। यसरी चरित्रभित्र पसेर आफ्ना पाठ वा वार्ता प्रस्तुत गर्ने बानी भएपछि अब ऊ समाजमा वा कुनै पनि परिस्थितिमा निर्धक्क भएर बोल्न सक्छन्। यसले उस

छैनन् र जहिले पनि वातावरण परिस्थिति अनुसार सही भाव ढङ्गमा संवाद गर्न सक्छन् त यसले विद्यार्थीको संचार कलाको विकास हुन्छ। मानिसहरूमा एउटा असल शब्द उच्चारण सहित कुराकानी गर्ने संचार गर्न सक्छन्। नाटकमा संवाद बोल्दा विद्यार्थीहरूले आफ्नो आवाजको गति स्वरको उतार चढाव मिलाउन सिक्छन्। यसले गर्दा उनीहरूको बोली स्पष्ट र प्रभावशाली बन्छ अनि उनीहरूको शब्द भण्डार र भाषामा पनि सुधार ल्याउँछ। विभिन्न पात्र पात्रहरूको भूमिका निर्वाह गर्दा नयाँ नयाँ शब्दहरू र वाक्य गठनको प्रयोग हुने भएकोले विद्यार्थीहरूको भाषिक क्षमता पनि सुदृढ हुन्छ र संचारमा शब्दभन्दा बढी प्रभाव शारीरिक हावभाव जसलाई अङ्ग्रेजीमा बडी ल्याङ्ग्वेज पनि भनिन्छ र नाटकले विद्यार्थीलाई सही तरिकाले हातको इसारा शारीरिक मुद्रा उठबस आदि प्रयोग गरेर आफ्नो कुरा व्यक्त गर्न सिकाउँछ र धेरै विद्यार्थीहरू भिड अगाडि बोल्न डराउँछन्। नाटकको माध्यमबाट बारम्बार मञ्चमा यसरी उभिँदा उनीहरूको भित्री डर हराएर जान्छ र जनसमक्ष प्रष्टसँग आफ्नो विचार राख्ने क्षमता बढ्छ र नाटकमा कहिलेकाहीँ संवाद बिर्सिँदा विद्यार्थीहरूले तत्कालै नयाँ शब्द सोचेर परिस्थिति सम्हाल्नु पर्ने हुन्छ जसले गर्दा उनीहरूमा तत्काल संचार गर्ने सिपको पनि विकास भएर जान्छ। अनि पात्रको दृष्टिकोण बुझ्नु, जब एउटा विद्यार्थीले अर्को व्यक्तिको भूमिका जस्तै गरिब वृद्ध वा ऐतिहासिक व्यक्तित्व निभाउँदा उसले अरूको भावना र पीडालाई नजिकबाट बुझ्छ। त्यसले गर्दा समाजमा सबैसँग आधारपूर्वक र सहानुभूतिपूर्ण संचार गर्ने क्षमता बढ्छ। नाटक कहिल्यै एक्लै सम्भव हुँदैन, यसको लागि लेखक निर्देशक र सहकलाकारहरूसँग निरन्तर छलफल र समन्वय गर्नुपर्छ र यसले विद्यार्थीहरूमा समूहमा मिलेर जसलाई टिमवर्क गर्ने र आफ्नो विचारहरू समूहमा स्पष्ट राख्ने कला पनि नाटकले विद्यार्थीहरूलाई सिकाउँछ र नाटकले विद्यार्थीहरूलाई अनुशासन र सहकार्य सिकाउन धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। जस्तो अनुशासन सिकाउने तरिकामा पहिलो समयको पालनामा नाटक अभ्यासमा निश्चिन्त समयमा उपस्थित हुनु, समूहमा एकजना अबेर हुँदा सबैको समय खेर जाने हुनाले यसबाट विद्यार्थीहरूले समयको महत्त्व बुझ्छन् र सबैले समयलाई ध्यानमा राखेर समयमा काम गर्ने नियम बनाउँछन् र विद्यार्थीहरूले नाटकबाट नियम र परिधिको पालना गर्न पनि सिक्छन्। जस्तो मञ्चमा कतापट्टि उभिने, कहिले बोल्ने र कतिखेर भित्र बाहिर गर्ने भन्ने कुराको कडा नियम हुन्छन् र यसले विद्यार्थीलाई आत्मा अनुशासन सिकाउँछ र आजीवन यो नियम अनुशासनले उनीहरूको जीवनलाई धेरै प्रभाव पार्छ र उनीहरू एक अनुशासन प्रिय व्यक्ति बन्दछन् र नाटकले विद्यार्थीहरूलाई अर्को महत्त्वपूर्ण कुरा धैर्यता र एकाग्रता पनि सिकाउँछ। नाटक मञ्चन हुँदा आफ्नो पालो नआउन्जेल शान्त बस्नु र संवादहरू कण्ठ पार्न ध्यान केन्द्रित गर्नु पनि सिकाउँछ अनि मञ्चमा जस्तो सुकै कुनै परिस्थिति आए पनि आफ्नो भूमिकामा टिकिरहनु अनि धैर्यशील भएर आफ्नो लक्ष्यमा केन्द्रित रहनु सिकाउँछ र नाटकमा मुख्य भूमिका होस् वा साना भूमिका प्रत्येक पात्रको उत्तिकै महत्त्व हुन्छ र यसले विद्यार्थीहरूलाई अहंकार वा अहमको भावना त्यागेर समूहको लागि काम गर्न पनि सिकाउँछ। त यसले विद्यार्थीहरूलाई यो बोध गराउँछ कि नाटक एक सामूहिक कला हो। नाटकमा कुनै एकजनाले कार्य गरेर यो सफल हुने होइन, यसमा टिमवर्क वा टोली दल बाँधेर एकअर्काको तालमेल गरेर गर्ने काम हो र नाटकले विद्यार्थीलाई म भन्दा माथि उठेर हामी भन्न सिकाउँछ र एउटा जिम्मेवार नागरिक भन्नमा नाटकले ठूलो मदत गर्छ। र अब कुरा गरौं समाजमा नाटकले कस्तो प्रभाव गर्छ। नाटकले समाजको यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरेर मानिसहरूलाई मनोरञ्जन सँगसँगै शिक्षा सचेतना

0: र जागरूक बनाउने काम गर्दछ। नाटकमा कलाकारहरूले दर्शकको अगाडि प्रत्यक्ष रूपमा अभिनय गर्छन्। यसले गर्दा समाजमा रहेका विकृति, शोषण वा अन्यायका घटनाहरू दर्शकले आफ्नै आँखा अगाडि घटेको महसुस गर्छन् र जसले उनीहरूको मनमा गहिरो छाप पार्छ। गाउँ, कमान, बस्ती, सहर जहाँ पनि होस्, जो मानिसहरू अशिक्षित छन् उनीहरूले पुस्तक पढ्न, भाषण सुन्न नपाउने अथवा सुन्न नसक्ने छन् भने ती मानिसहरूले पनि नाटक हेरेर त्यस नाटकले हामीलाई वा समाजलाई कस्तो सन्देश दिएका छन् सहजै बुझ्न सक्छन्। यसबाट उनीहरू सजग बन्न सक्छन्। हाम्रो समाज अहिले उन्नतिशील भए पनि तर आज पनि हामी यस्ता गाउँ समाज देख्छौँ जहाँ जातपात, छुवाछुत, दाइजो प्रथा, नारी तस्करी, बाल बालिकामाथि अन्याय, शोषण, यौन उत्पीडन अनि अन्धविश्वासमाथि आधारित सामाजिक कुप्रथाहरू छन् जसले हाम्रो समाजका मानिसहरूलाई कसरी विध्वस्त पारिरहेका छन् भन्ने कुरा नाटकको माध्यमद्वारा प्रस्तुत गरेर समाजमा जागरूकता, सावधानी गराउन सक्छौ। उनीहरूमा चेतनाको विकास हुन्छ, उनीहरूमा आफ्नो सोच बदलने र यस्ता कुप्रथा विरुद्ध आवाज उठाउन प्रेरित हुन्छन्। रङ्गमञ्चमा प्रदर्शित नाटक मात्र होइन, चेतना फैलाउन सडक नाटकहरूले पनि धेरै मदत गर्दछ। सडक नाटकहरू ठूलो खर्च बिना नै बजार, चौतारा वा गाउँघरका खुल्ला ठाउँमा प्रदर्शन गर्न सकिन्छ। यसले गर्दा दूर दराजका सर्वसाधारणसम्म चेतनामूलक सन्देश दिन सक्छौ। नाटकमा समस्या देखाएर दर्शकलाई सावधान गराउन सक्छौ। नाटकले नागरिकहरूलाई उनीहरूको हक, अधिकार र कर्तव्यको बारेमा सचेत गराउँछ। भ्रष्टाचार, शोषण विरुद्ध लड्न नाटकले जनतामा ऊर्जा भन्ने काम गर्छ। नाटकले उत्पीडित गरिब वर्गको पीडालाई केन्द्रमा राख्छ। यसले गर्दा समाजका अन्य वर्गमा उनीहरूप्रति सहानुभूति र सम्मानको भावना पैदा हुन्छ जसले सामाजिक सद्भाव बढ्नमा मद्दत गर्छ। नाटकले समाजलाई ऐना देखाउने काम गर्छ। यसले मनोरञ्जन मात्र नदी मानिसको सोच्ने तरिकामा परिवर्तन ल्याउन सक्छ। सत्य हो, नाटकले कसैलाई रातारात परिवर्तन गर्न सक्दैन, परिवर्तन नगर्न सक्छ, तर यसले मानिसको मन र मस्तिष्कमा एउटा सानो विचारको बिउ रोपिदिन्छ। त्यो बिउ बिस्तारै अङ्कुरित हुन्छ, विचार बन्छ र विचारपछि व्यवहारमा परिणत हुन्छ। जब धेरै मानिसहरूको व्यवहारमा परिवर्तन आउँछ तब समग्र समाजको दृष्टिकोण नै बदलिन्छ र नाटकले समाजको संस्कृति र पहिचानलाई पनि संरक्षण, संवर्धन र हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। नाटकमा प्रयोग गरिने भाषा, संवादको शैली, पहिरन र लोक भाकाले समाजको मौलिक स्वरूपलाई प्रत्यक्ष रूपमा प्रस्तुत गर्छ। यसले लोप हुन लागेका हाम्रा स्थानीय बोली, मातृभाषा र परम्परागत रीतिरिवाजलाई समाजमा पुनः जीवित गराउन पनि नाटकले सहयोग पुर्याउँछ। यसरी नाटकले इतिहास, लोककथा, धर्म, धार्मिक मान्यता र सांस्कृतिक मूल्य मान्यताहरूलाई दृश्य र अभिनयका माध्यमबाट सजै प्रस्तुत गर्छ। यसले गर्दा नयाँ पुस्ताले आफ्नो इतिहास र संस्कृति जराको बारेमा मनोरञ्जनात्मक ढङ्गमा सिक्ने अवसर पनि पाउँछन्। सभ्यता र संस्कृतिलाई जोगाउनु भनेको अन्धविश्वास र कुरीतिलाई निरन्तरता दिनु होइन। नाटकले समाजमा रहेका विकृति, विसङ्गति, कुरीति जस्तै जातपात, भेदभाव, कुप्रथा, दाइजो प्रथा आदिमाथि प्रहार गर्दै संस्कृतिको सही र चेतनामूलक पक्षलाई जोगाउन मद्दत गर्छ र नाटकले मनोरञ्जन मात्र नदी समाज र राजनीतिमा गहिरो प्रभाव पार्छ। इतिहासदेखि नै रङ्गमञ्च क्रान्ति, चेतना र नीतिगत परिवर्तनको सशक्त माध्यम बन्दै आएको छ। नाटकले राजनीतिमा पनि गहिरो प्रभाव पार्छ। नीति निर्माता वा सर्वसाधारणले बेवास्ता गरेका सामाजिक राजनैतिक मुद्दाहरूलाई नाटकले प्रत्यक्ष रूपमा रङ्गमञ्चमा उतार्छ। नाटकले दर्शकलाई केवल सूचना दिँदैन, उनीहरूभित्रका प्रश्नहरू पनि उब्जाउँछ, जसले गर्दा समाजमा बहस सुरु हुन्छ र नाटकले विद्यमान राजनीतिक व्यवस्थाको विकल्प कस्तो हुन सक्छ भन्ने परिकल्पना प्रस्तुत गरेर जनतालाई परिवर्तनको लागि पनि प्रेरित गर्दछ। र नाटकले समाजमा मनोरञ्जन र मानसिक राहत प्रदान गर्नुको साथै मानिसको सोच, भावना र व्यवहारमा गहिरो प्रभाव पार्छ। दैनिक जीवनका व्यस्तता, पीडा र चिन्ताबाट मुक्त भई दर्शकले नाटकका पात्र र कथामा आफूलाई भुलाउँदा मानसिक राहत र ताजापन पनि महसुस गर्छन्। नाटकमा देखाइने हास्य, करुणा वा करुण रसयुक्त दृश्यहरूले दर्शकका दबाएर राखिएका भावनाहरू बाहिर ल्याउन र अरूको दुःखप्रति सहानुभूति राख्न पनि सिकाउँछ। यसैले नाटक जीवन हो, जीवनलाई हेर्ने एउटा जीवन्त ऐना हो र समग्रमा भन्नुपर्दा नाटकले समाजका कुरीति हटाउन, चेतना जगाउन र मनोरञ्जन दिनका साथै विद्यार्थीहरूमा आत्मविश्वास, रचनात्मकता र बोल्ने कलाको विकास गराएर चौतर्फी व्यक्तित्व निर्माणमा गहिरो र सकारात्मक प्रभाव पार्छ अनि समाजमा सुधारको सन्देश दिन्छ।
1: भर्खरै शिक्षा ज्योति कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरूको निम्ति एक रोचक विषय नाटक विधाको विद्यार्थी अनि समाजमा प्रभाव विषयलाई जानकारी दिनुभयो शिक्षिका पासङ लक्की शेर्पाज्यूले। अब कार्यक्रमको अन्तमा राखिरहेछु यो साङ्गीतिक कोसेली।

हवस् श्रोता, अब शिक्षा ज्योति कार्यक्रमबाट कार्यक्रम प्रस्तुता लेखनाथ राई लगायत म सञ्चालिका शिक्षा ज्योति कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्ते।

श्रोताहरू, अबको केही क्षणमा नै पोडकास्टको 12 संस्करण प्रकृतिवाद आकाशवाणीकी साथ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित गरी सुनाइरहेछौँ।

0: You were listening to Evening Melodies on 103.5 Akashvani Karshong, and now it's time for the news headlines in Nepali.
1: यो आकाशवाणी हो, मुख्य समाचार मानिक लामाबाट सुन्नुहोस्। भारतले लाल सागर क्षेत्रमा बिग्रन्दै गएको सुरक्षा अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सऊदी अरबको भूमिमा आएका आक्रमणहरूको भारतले निन्दा गरेको बताउनुभयो। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले खुल्ला बजारबाट चिनी खरिदको भण्डारण सीमामा कुनै परिवर्तन नगरिने र यसलाई 15 दिनको खपत बराबरमा सीमित राखिने जनाएको छ। सूचना तथा प्रसारण र संसदीय मामिला राज्यमन्त्री डाक्टर एल मुरुगनले आज भारतको सृजनात्मक अर्थतन्त्र तीव्र गतिमा बढिरहेको बताउनुभयो। उहाँले यो वृद्धि विचार कल्पना संस्कृति नवीनता र बौद्धिक सम्पत्तिबाट प्रेरित रहेको उल्लेख गर्नुभयो। बङ्गलादेशका विज्ञान तथा प्रविधि मन्त्री फकीर महबुब अनामले रूपपुर परमाणु ऊर्जा संयन्त्रबाट राष्ट्रिय ग्रिडमा बिजुली आपूर्ति गर्ने कार्यलाई तीव्रता दिन अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीसँग सहयोग मागेका छन्। निर्वाचन आयोगले आज तृणमूल काङ्ग्रेस पार्टीका प्रतिद्वन्दी गुटहरूलाई छुट्टा छुट्टै नाम र चुनाव चिन्ह प्रदान गरेको छ। यसले ममता ब्यानर्जी र अरूप रायको नेतृत्वमा रहेका गुटहरूलाई नयाँ नाममा उपनिर्वाचन लड्न सक्षम बनाएको छ। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहार जिल्लामा रहेको एउटा मस्जिद नजिकै आज भएको विस्फोटमा परि 15 जनाको मृत्यु भएको छ भने 50 जनाभन्दा बढी घाइते भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान नयाँ दिल्लीमा वातावरण र जलवायु गतिशीलताको भविष्य विषयमाथि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ एउटा हिन्दी फिल्मी गीत।

0: नमस्ते धनमा दिदी, कान्छीमा दिदी, आइपुगे म पनि।
1: नमस्ते छ बिरे भाइ, नमस्ते छ।
2: मेरो पनि यहाँ बिरे भाइलाई नमस्ते छ। सजिलो गरी बस्नुहोस् है बिरे भाइ।
0: हुन्छ नि, आज त तिनैजना ठिक समयमा भेला भइएछ कि?
1: हजुर हजुर, साह्रै रमाइलो भयो, समयमै भेला भएछ। यहाँ धनमाय बहिनीलाई पनि मैले बाटोमा भेटिहालेँ र दुईजना सँगसँगै आए। हामीभन्दा अलिकति पछाडि बिरे भाइ आउनु भयो।
2: हजुर हो नि,
1: खुसी लाग्यो।
2: खुसी लाग्यो, यसरी सभामा सबैजना भेटघाट हुँदा त खुसी लाग्छ नि।
0: अनि यसरी भेटघाट भएपछि हामी हाम्रो सभामा सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ। आज पनि केही कुराकानी त गर्नुपर्छ।
2: हजुर गर्नुपर्छ नि।
0: यहाँ धनमाया दिदीले धेरै कुरा सोचेर आउनुहुन्छ नि।
1: उहाँले त मनभरि कुरा लिएर आउनुहुन्छ अनि एक एक कुरा गर्दै राख्नुहुन्छ।
2: ठिकै भन्नुभयो कान्छी माई दिदी। अब नजानेको नबुझेको कुरोहरू त सभामा गएर नै सोध्नु पर्यो भन्ने हुन्छ नि त विचार।
0: हजुर, आज चाहिँ तपाईँ सोध्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनेर आनन्द लिइहालौँ। पहिले चाहिँ
1: ए भाइ, पहिले पनि भन्नै आँटेको थिएँ, आज चाहिँ यहाँ धनमा बहिनीलाई गीत त सुनाउनै पर्छ, रमाइलो, त्यो पछि चाहिँ कुराकानी गर्नुपर्छ भनेर सम्झेको थिएँ। मेरो मुखैको कुरा तपाईँले थुत्नु भएछ, लु सुनाउन त, रमाइलो गरौँ।
2: हुन्छ हुन्छ।

0: र बिरेभाइ कान्छीमाई दिदी,
1: ज्यू
0: यति रमाइलो गीत सुनाउनु भयो, मनै आनन्द भयो।
1: हो नि, यसरी गीत सुन्दा मन आनन्द हुन्छ, प्रफुल्लित हुन्छ। अब मन प्रफुल्लित भएपछि, आनन्द भएपछि काम लाग्ने कुरा त गरिहाल्नु पर्छ,
0: गर्नु पर्यो नि। मेरो पनि त सर्छ।
1: हजुर हजुर,
2: अघि समय भयो फेरि सुनाउला नि त।
0: हुन्छ,
2: अनि अघि मैले कुरा राखिहालेँ, अब तपाईँ विभिन्न विषयहरूमा सोचेर आउनुहुन्छ भनेर।
0: ज्यू,
2: आज चाहिँ के सोचेर आउनु भएको छ कुनी धनमाया दिदी?
0: आज चाहिँ के सोचेको छु भन्दा नि बिरे भाइ, स्वास्थ्य सम्बन्धी नै कुरा गरौँ है। स्वास्थ्य सम्बन्धी भन्दा पनि अब सरसफाइ तथा स्वच्छता चाहिँ हाम्रो जीवनमा चाहिँ के हो, त्यसको के महत्त्व छ, त्यो यसो पनि जान्नु पर्यो नि त, होइन कान्छीमाई दिदी बिरे भाइ?
2: हो नि,
0: त्यो सम्बन्धी पनि बताइदिनुहोस् न।
2: सरसफाइ र स्वच्छता भनेको चाहिँ हाम्रो जीवनको निम्ति ठुलो कुरा हो धनमाया दिदी।
0: ज्यू हजुर,
2: र मानिस स्वस्थ रहनको लागि केवल राम्रो खाना खानु मात्र पर्याप्त हुँदैन, वरिपरिको वातावरण, घर, पानी, शौचालय, सडक तथा सार्वजनिक स्थान पनि सफा राख्नु चाहिँ आवश्यक हुन्छ है धर्मले?
0: हजुर हजुर,
1: ठिक कुरा गर्नुभयो।
2: अब हामीले आफ्नो घर सफा राखेर मात्र हुँदैन, आफ्नो गाउँ, विद्यालय, बजार, सडक, खोल्सा खाल्सी र पानीको स्रोतहरू पनि सफा राख्नु हाम्रो सामूहिक जिम्मेवारी पनि रहन्छ है। विशेष गरेर हाम्रो पहाडी क्षेत्रमा भिरालो जमिन, पानीको मुहान, खोल्सा तथा वर्षाको समयमा हुने पहिरोको कारण फोहोर व्यवस्थापनमा धेरै झन् ध्यान दिनुपर्ने हुन्छ हौ धनमाया दिदी।
0: हजुर हजुर, सरसफाइ त भन्नुभयो बिरे भाइ, त्यो सरसफाइमा चाहिँ के के आउँछ?
1: अब यहाँ बिरे भाइले यसो ओटुचो पार्दै मलाई भन्नुहुँदैछ, दिदी तपाईँ नै बताइदिनुहोस् न भनेर यसो इसारा गर्नुहुँदैछ, म बताइदिएँ।
0: हुन्छ हुन्छ, बताउनुहोस् न कान्छीमाई दिदी।
1: अब यो सरसफाइ भनेको के हो भन्दा, अब घर भयो, आँगन, बाटो, शौचालय, विद्यालय तथा यो सार्वजनिक स्थानहरूलाई चाहिँ फोहोर, दुर्गन्ध र रोग फैलाउने जीवाणुबाट चाहिँ मुक्त राख्ने कार्यलाई हामी यसो साधारण भाषामा पनि सरसफाइ भन्छौँ, होइन? अनि यस अन्तर्गत चाहिँ घर तथा आँगन सफा राख्ने, फोहोर उचित ठाउँमा व्यवस्थापन गर्ने, अनि शौचालय सफा राख्ने, सुरक्षित पानी प्रयोग गर्ने, अनि हात साबुन पानीले धुने भयो, अनि सडक तथा सार्वजनिक स्थानमा चाहिँ फोहोर नफाल्ने, खोल्सा, नदी तथा मुहान प्रदूषित हुनु नदिनु, त्यसरी नै अब लामखुट्टे अथवा अन्य रोग फैलाउने किराको नियन्त्रण गर्ने, यी कुराहरू चाहिँ पर्छ नि त सरसफाइमा चाहिँ।
0: धेरै राम्रो कुरा हजुर हो नि कान्छीमाई दिदी। सरसफाइको कुरा गर्दा नि बिरे भाइ, व्यक्तिगत स्वच्छतामा चाहिँ हामीले के कुरामा चाहिँ ध्यान दिनुपर्छ होला नि?
2: व्यक्तिगत स्वच्छता स्वस्थ जीवनको लागि एकदमै महत्त्वपूर्ण कुरा हो के धनमाया दिदी। जस्तै हात धुने बानी, खाना खानु अघि, खानु पकाउनु अघि, शौचालय प्रयोग गरेपछि, बच्चाहरूलाई खुवाउन अघि तथा फोहोर छोएपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ धनमाया दिदी, बुझ्नुभयो?
0: धेरै ध्यान दिनु पर्यो यो कुरामा है।
2: अनि हात धुँदाखेरि सफा पानीले हात भिजाउने, साबुन लगाउने, हातको हत्केला र पछाडिको भाग मिच्ने के धनमाया दिदी।
0: ज्यू हजुर,
2: औँला बीच र नङ वरिपरि राम्रोसँग सफा गर्ने, सफा पानीले पखाल्ने, सफा कपडा अथवा हावामा सुकाउने।
0: हजुर हजुर, धेरै राम्रो कुरा बताउनु भयो बिरे भाइ।
2: अनि हात सफा भन्दै साबुन लायो, यसो अलिकति धोएर मात्र हुँदैन,
1: कतिको बानी हुन्छ नि बिरे भाइ, बाहिरबाट आयो अथवा शौचालयबाट आयो, अलिकति पानीले मात्र सलसल त धोयो सकिगयो, तर हामीले शौचालयबाट आएपछि अथवा बाहिरबाट आएपछि चाहिँ साबुन पानीले हात चाहिँ मिचीमिची धुनु पर्यो नि त।
0: ठिकै कुरा हो कान्छीमा दिदी। अब तपाईँले यो व्यक्तिगत स्वच्छता सम्बन्धी त धेरै राम्रो कुरा बताउनु भयो है, र अब हाम्रो खाने पानी चाहिँ कस्तो हुनुपर्ने र कसरी सुरक्षित राख्नुपर्ने हो कान्छीमा दिदी बताउनुहोस्।
1: अब हेर्नुहोस् है धनमाया बहिनी, कुरा के छ भन्दाखेरि हामीलाई पानी नभई हुँदै हुँदैन,
0: हो नि,
1: हाम्रो लागि भनौँ अथवा चराचुरुङ्गीको लागि भनौँ अथवा पशु प्राणीको लागि भनौँ, पानी त एकदमै चाहिने हो,
0: पानी बिना त बाँच्न सकिँदैन,
1: बाँच्न सकिँदैन। र त्यसरी नै हामीले अब यो सुरक्षित खाने पानी, स्वच्छ पानी स्वास्थ्यको लागि चाहिँ एकदमै अथवा अत्यन्त महत्त्वपूर्ण छ, र हाम्रो जुन पहाडी क्षेत्र छ, यो पहाडी क्षेत्रको मुहान धारा भयो, खोला वा अन्य स्रोतहरूबाट पानी प्रयोग गरिन्छ। अनि पानीको स्रोत चाहिँ वरिपरि फोहोर, प्लास्टिक, पशुको मलमूत्र मिसिन चाहिँ हामीले दिनु हुँदैन। त्यसले गर्दा हामीले एकदमै पानी चाहिँ सुरक्षित बनाउने उपायहरूपट्टि जानु पर्यो। र पानी सुरक्षित कसरी राख्नुपर्छ भन्दाखेरि पानी उमालेर पिउनु पर्यो, त्यो त सबैलाई थाहा भएकै कुरा हो। त्यसरी नै आवश्यक परेमा हामीले उपयुक्त पानी चाहिँ शुद्धिकरण विधि चाहिँ हामीले प्रयोग गर्नु पर्यो। अनि पानीलाई चाहिँ हामीले सफा ढाकिएको भाँडामा राख्नु पर्यो, खुल्ला राख्नु भएन, ढकनीले छोप्नु पर्यो। अनि पानी निकाल्न हामीले सफा भाँडा प्रयोग गर्नुपर्छ, अनि हात यसो डुबाएर पानी निकाल्नु चाहिँ भएन। त्यसरी नै अर्को कुरा हामीले ध्यान राख्नुपर्ने के छ भन्दाखेरि, पानीको जुन चाहिँ मुहान छ नि, त्यो मुहान वरिपरि चाहिँ हामीले एकदमै नियमित सरसफाई गर्नु पर्यो। आ पानी त उम्रेर आएको त हो अथवा योबाट बग्छ भनेर हामीले सरसफाइपट्टि ध्यान नदिएर हुँदैन, सरसफाइमा एकदमै ध्यान दिनु पर्यो। त्यसरी नै हामीले धाराको, ट्याङ्कीको तथा यो जुन चाहिँ हामी पाइपलाइन पानी थाप्छौँ, त्यो पाइपलाइन पनि हामीले समय समयमा सफा गर्ने पनि बानी चाहिँ बसाउनु
0: पर्छ।
1: फोहोर पानीबाट जुन चाहिँ झाडा पखाला भयो, हैजा, यो टाइफाइड, जन्डिस लगायत विभिन्न रोगहरू पनि फैलन सक्छ। त्यसले गर्दा हामीले पानी चाहिँ एकदमै सफा अनि स्वच्छ चाहिँ पिउनु पर्यो, अनि हामीले आफ्नो वरिपरि पनि सफा चाहिँ राख्नु पर्यो।
0: धेरै राम्रो कुरा बताउनु भयो कान्छी मेजी चाहिँ तपाईँले। र अर्को कुरो के सोध्न मन लाग्यो भने बिरे भाइलाई, सरसफाइ र स्वच्छतामा चाहिँ अरू कुरो के केमा ध्यान दिनुपर्छ होला नि?
2: अर्को मुख्य कुरो चाहिँ के हो भन्दाखेरि नि धनमाया दिदी,
0: ज्यू,
2: शौचालयको चाहिँ उचित प्रयोग गर्नु पर्यो। यो चाहिँ कसरी भन्दाखेरि, हरेक घरमा सुरक्षित र सफा शौचालय हुन आवश्यक छ। खुला ठाउँमा दिसा पिसाब गर्दा वातावरण प्रदूषित हुनको कारण झिँगा तथा अन्य किराले रोगको जीवाणुहरू मानिससम्म पुर्याउन सक्छन्। त्यसैले खुला ठाउँमा दिसा पिसाब नगर्ने, शौचालय नियमित सफा गर्ने, शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने, यो त कुरा त अघि मैले भनिहालेँ। अनि बाल बालिकालाई पनि शौचालय प्रयोग गर्ने बानी बसाल्ने, अनि शौचालयको फोहोर व्यवस्थापन चाहिँ हामीले उचित तरिकाले गरेको हुनुपर्छ।
0: हजुर, धेरै राम्रो कुराहरू बताउनु भयो बिरे भाइ, कान्छीमाई दिदी तपाईँहरूले। र त्यो बाहेक पनि सरसफाइमा त अब धेरै धेरै कुरोमा नै ध्यान दिनुपर्छ, अरू के कुरोमा चाहिँ ध्यान दिनुपर्छ होला कान्छीमाई दिदी बताउनुहोस् न?
1: त्यो बाहेक पनि अब धेरै कुरो त तपाईँले भनिहाल्नु भयो, हामी स्त्री जातिले घरको सरसफाइ त गर्छौँ, र यो घरको सरसफाइले चाहिँ अब जुन चाहिँ जुन हाम्रो परिवार छ त्यो परिवारलाई पनि विभिन्न रोगहरूबाट पनि बचाउन सहयोग गर्छ। जस्तो कि अब दैनिक रूपमा हामीले कोठा त सफा गर्नै पर्यो, भुइँमा जमेको धुलो हटाउनै पर्यो, अब आज सफा गरेर भएन भोलि पनि सफा गर्नै पर्यो, मान्छेहरू हिँड्छ आउँछ आवत जावत हुन्छ त्यसले गर्दा धुलो लाग्छ, त्यसले गर्दा सफा गर्नु पर्यो। अब भान्साघरको त कुरै नगरौँ न, अब हामीले स्त्री जातिले त भान्साघर त सफा गर्नै पर्यो, सफा राख्नै पर्यो, किनभने हामीले त्यहाँ खानेकुरो पकाउँछौँ। अनि त्यो बाहेक खानेकुरा छोपेर राख्नु पर्यो, यो बानी बसाल्नु पर्यो, खाना पकाएर ह्वाङ्गै छोड्नु भएन, फोहोर भाँडाकुँडा लामो समयसम्म हामीले राख्नु भएन, त्यो आदत पनि राम्रो बसाल्नु पर्यो नि, जुठो भाँडा राख्नु भएन, ओछ्यान तथा कपडा नियमित हामीले सफा सुग्घर गर्नु पर्यो, बेलुका सुतेर बिहान उठेपछि त्यसलाई झारझुर गरेर धुलो धालो झार्नु पर्यो, मैला कुचेलाई झार्नु पर्यो। अनि घर वरिपरि पानी जम्न दिनु भएन, जस्तो कि अब झिङ्गा भयो, लामखुट्टे भयो, मुसा नियन्त्रण पनि त गर्नु पर्यो नि। त्यो बाहेक पनि अब भान्साघरको सरसफाई पनि त गर्नु पर्यो हामीले, होइन धनमाई बहिनी? भान्साघरको सरसफाई भान्सा फोहोर भए खानाबाट नै रोग फैलिन पनि सक्छ। त्यसैले गर्दा चाहिँ अब खाना पकाउनु अघि हात धुनु पर्यो, त्यो सबै कुरो जान्नु पर्यो हामीले, हात नधुइकन खाना पकाउनु भएन, काँचो र पकाएको खाना हामीले छुट्टा छुट्टै राख्नु पर्यो, फलफुल तथा तरकारी राम्रोसँग धुनु पर्यो। अब कतिको त बानी हुन्छ काटकुट गरेर मात्रै धुने, तर त्यसो गर्नु भएन, पकाउनु भन्दा अगाडि अथवा काटकुट गर्नुभन्दा अगाडि नै त्यसलाई राम्रोसँगले धुइधाई गर्नु पर्यो, पकाउनु पर्यो है। त्यसरी नै अब पकाएको खाना एकदमै छोपेर राख्ने, अघि पनि मैले त्यो कुरा भने, पानी एकदमै सफा प्रयोग गर्ने, भान्साको भाँडाकुँडा एकदमै सफा राख्ने, फोहोर मैला नराख्ने, अनि फोहोर नियमित रूपमा हामीले बाहिर निकाल्ने चाहिँ बानी चाहिँ बसाल्नु पर्यो, मैला थुपारेर भित्र चाहिँ राख्नु भएन है। अनि खाना पिना पकाइसकेपछि ग्यास चुल्हा हुन्छ नि त, हाम्रो गाउँ बस्तीमा पो हामीले दाउराको चुल्हाहरू जलाउँछौँ, अलिकति ग्यास चुल्हाहरू पनि राख्ने अहिले छ, तर हामीले पहिला पहिला त दाउराहरू नै जलाउँथ्यौँ, र हाम्रो जुन चाहिँ कटेरो हुन्छ त्यतिर पनि हामी हामी दाउरा जलाउँछौँ अनि खानापिना पकाइसकेपछि हामीले त्यो जुन चाहिँ चुल्हा छ ग्यास होस् अथवा यो माटोको चुल्हा होस् त्यसलाई राम्रोसँगले वरिपरि पुसपास गर्नु पर्यो अनि ग्यास चुल्हामा पनि झरेको तेलहरू सबै फोहोरहरू चाहिँ हामीले सफा सुग्घर गरेर चाहिँ त्यहाँ मैला चाहिँ जम चाहिँ दिनु भएन।
0: हो नि ठिकै कुरा हो कान्छी माइजीजी, सरसफाइ अनि स्वच्छताको कुरा गर्दा नि भिरे भाइ फोहोर व्यवस्थापन चाहिँ के कस्तो प्रकारले चाहिँ गर्नुपर्ने हो त्यो बताइदिनुहोस् न।
2: यो त मुख्य कुरा हो नि धनमाया दिदी, अब फोहोरलाई जताभावी फाल्नु हुँदैन, फोहोरलाई सकेसम्म छुट्याएर व्यवस्थापन गरेको चाहिँ राम्रै धनमाया दिदी। जस्तै अब यो कुने फोहोरमा तरकारी फलफुलको बोक्रा हुन्छ, पात पतिङ्गर घाँस जैविक पदार्थहरू हुन्छ नि, यसबाट चाहिँ हामीले कम्पोस्ट बनाउन सकिन्छ र यसलाई चाहिँ हामीले अलग्गै राखेको राम्रो। अनि नकुने फोहोरहरू जस्तै प्लास्टिक बोतल टिन काँच धातु यस्ता फोहोरलाई चाहिँ छुट्टै सङ्कलन गरेर पुनः प्रयोग गर्ने वा यसलाई चाहिँ अलग्गै लगेर व्यवस्थापन गर्नुपर्छ के। प्लास्टिक तथा अन्य फोहोर जलाउँदा हानिकारक धुवा निस्कन सक्छ, त्यसैले यसलाई जथाभावी बाल्नु पनि हुँदैन। बाल्नु मात्रै हुँदैन, अब कसैले बालिरहेको छ भने यो चाहिँ अब के हो भन्दाखेरि यो चाहिँ सामाजिक अपराध पनि हो के धनमाया दिदी।
0: हजुर हजुर।
2: अनि कसैले यसरी सार्वजनिक स्थानमा प्लास्टिकहरू बाल्छ होइन भने चाहिँ उसलाई कानुनी कारवाही पनि हुन सक्छ, कसैले उसलाई कुनै विरुद्ध उजुरी गरे भने नि कानुनी कारवाही पनि हुन सक्छ। त्यसले गर्दाखेरि प्लास्टिक चाहिँ हामीले जताभावी बाल्नु चाहिँ राम्रो होइन,
0: ध्यान दिनु पर्यो है यो सबै कुरोमा।
2: हजुर। अनि आज तपाईँले जुन यो सरसफाइ र स्वच्छताको कुरा गर्नुहुँदैछ नि, यस विषयमा गर्नुपर्ने कुराहरू त अझै छ।
0: ज्यू ज्यू।
2: तर त्यो भन्दा अगाडि चाहिँ फेरि हामी विश्राम गरेर गीत सुनौ न ल।
0: ए हुन्छ नि, घाँटी पनि सुक्यो है कान्छी माइजी।
1: हजुर हजुर, त्यो चिया ल्याएको होइन तपाईँले?
0: हजुर ल्याएको छु,
1: मैले त अघि नै भन्न आँटेको थिएँ चिया पिउनु पर्छ भनेर। लु पिउन त, गीत पनि सुनौ आनन्द।
0: हुन्छ हुन्छ।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ अनि गीत सुनेर आनन्द लिएपछि चाहिँ यहाँ धनमाया दिदीले जुन प्रश्न सोध्नुहुँदैछ सरसफाइ र स्वच्छताको कुरो यो कुरोलाई नै अघि बढाउँ न ल।
1: हुन्छ हुन्छ। अर्को सोध्नु पर्ने के कुरो छ भने नि बिरे भाइ, सार्वजनिक स्थानको सरसफाइ चाहिँ के कस्तो प्रकारले गर्नुपर्ने हो त्यो पनि बताइदिनुहोस् न।
0: अब सार्वजनिक स्थानको सरसफाइको कुरामा सडक, बजार, विद्यालय, मन्दिर, कुनै पनि सार्वजनिक स्थानहरू हुन्छ नि त्यो चाहिँ हामीले आफ्नो साझा सम्पत्ति सम्झिनु पर्छ के। त्यसैले सार्वजनिक स्थानमा प्लास्टिक तथा बोतल नफ्याँक्ने, जताभावी थुक्ने काम नगर्ने, सार्वजनिक शौचालय सफा राख्ने, फोहोर तोकिएको स्थानमा मात्र फाल्ने, सामूहिक सरसफाई अभियान सञ्चालन गर्ने र अरूलाई पनि फोहोर नगर्ने प्रेरित चाहिँ हामीले गरेको
2: हुनुपर्छ।
0: हामीले कुनै पनि कुरो सुरु गर्छौँ भने चाहिँ पहिले चाहिँ आफूबाटै सुरु गर्नुपर्छ। बुझ्नुभयो धनमाया दिदी?
2: आफूले गरेको छ भने पो त्यहाँनिर अरूले पनि त्यो सिक्दै जान्छ नि त। त्यो बाहेक यहाँ बिरे भाइले धेरै कुरो तपाईँलाई बताउनु भयो धनमाया बहिनी, त्यो बाहेक पनि मलाई मनमा लागेको कुरा अनि भन्नु मन लागेको कुरा के छ भन्दाखेरि स्वच्छताको कुरा गर्दा चाहिँ जसरी नै अब हामीले खोल्सा, नदी र मुहानको संरक्षण पनि त गर्नु पर्यो। जस्तो हेर्नुहोस् हाम्रो यो पहाडी क्षेत्रमा पानीको मुहान तथा खोल्सा हाम्रो जीवनको एकदम महत्त्वपूर्ण आधार पनि हो र मुहान वरिपरि चाहिँ हामीले फोहोर फाल्दा वा ढल मिसाउँदा पनि पानी दूषित हुन सक्छ। त्यसैले चाहिँ अब मुहान वरिपरि हामीले फोहोर नगर्ने, मुहानमा कपडा वा भाँडा धुने काम नगर्ने, अब कतिको बानी हुन्छ नि त है मुहानमा गएर कपडा धुने, भाँडा धुने त्यो नगर्ने, अनि पशुहरूलाई पनि पानीको स्रोतमा सिधै पस्न नदिने त्यो पनि ध्यान राख्नु पर्यो पशुपालक दाजुभाइ दिदी बहिनीहरूले। अनि ढल तथा फोहोर पानी खोलामा मिसाउनु नदिने, खोल्सा तथा नदीमा प्लास्टिक पनि नफाल्ने त्यो पनि एउटा राम्रो बानी हामीले बसाल्नु पर्यो। अब प्लास्टिक नदीमा फाल्ने गर्यौँ भने नदी दूषित हुन्छ, त्यसले गर्दा मैलाकुचेला नगर्ने। अनि पानीको स्रोत वरिपरि चाहिँ हामीले के गर्नुपर्छ भन्दा वृक्षरोपण तथा संरक्षण पनि गर्नु पर्यो।
1: हजुर हजुर।
0: अनि स्वच्छता र सरसफाइको कुरामा नि अर्को कुरा चाहिँ के हो भने धनमाया दिदी, घर वरिपरि पानी जमेको अवस्थामा लामखुट्टे बढ्न सक्छ, त्यसैले टायर, बोतल, ड्रम आदि पानी जम्न दिनु हुँदैन। पानीको ट्याङ्कीहरू ढाकेर राख्नु पर्यो अनि पानी जहाँ जहाँ जुन जुन चिजमा राख्नुहुन्छ नि त्यसलाई चाहिँ ढाकेको राम्रो।
1: हजुर।
0: त्यसरी नै नाली सफा राख्नु पर्यो, झाडी तथा अनावश्यक घाँसहरू हुन्छ नि त्यसलाई चाहिँ हामीले सफा गरिहाल्नुपर्छ। घर वरिपरि पानीको निकास राम्रो बनाउने, यसो गरिएमा चाहिँ डेङ्गु, मलेरिया जस्ता लामखुट्टेबाट सर्ने रोगको जोखिम चाहिँ हामीले घटाउन सक्छौँ। धन्यवाद दिदी।
1: र सरसफाइ अनि स्वच्छताको कुरा गर्दा नि हाम्रो पहाडी क्षेत्रमा चाहिँ सरसफाइको विशेष महत्त्व चाहिँ के कस्तो छ त्यो बताइदिनुहोस् न कान्छीमाइले।
2: हाम्रो जुन चाहिँ पहाडी इलाका छ यो पहाडमा चाहिँ भिरालो जमिन छ हौ धनमाया बहिनी। यो भिरालो जमिन र भारी वर्षाको कारणले चाहिँ फोहोर व्यवस्थापन झन् एकदम चुनौतीपूर्ण हुन सक्छ र प्लास्टिक तथा अन्य फोहोर खोल्सा र नालीमा जम्मा हुँदा चाहिँ पानीको निकास चाहिँ बन्द हुन सक्छ। त्यसैले वर्षको समयमा चाहिँ हामीले नाली थुनिने, सडकमा पानी बग्ने, जमिन कटान तथा पहिरोको जोखिम बढ्ने अवस्था चाहिँ एकदमै सृजना हुन सक्छ। त्यसले गर्दा चाहिँ हामीले नालाहरू हामीले सफा गर्नु पर्यो, त्यहाँ जुन चाहिँ फोहोर मैला छ त्यसलाई निकाल्नु पर्यो, खोल्सा तथा कलबर्टमा हामीले फोहोर नराख्नु पर्यो, एकदम

0: राख्नु पर्यो
1: प्लास्टिक
0: संरक्षण गर्नु पर्यो र जोखिमयुक्त ठाउँमा चाहिँ हामीले फोहोर चाहिँ थुपार्नु चाहिँ दिनु चाहिँ भएन
1: ज्यू ज्यू
0: त्यसले गर्दा हामीले एकदमै यो बर्खाको समयमा ध्यान चाहिँ दिनु पर्यो
1: हजुर अनि त्यस्तै प्रकारले नि सरसफाइ र स्वास्थ्य बीचको सम्बन्ध चाहिँ के छ त्यो पनि बताइदिनुहोस् न
2: ठुलो सम्बन्ध छ नि धनमाया दिदी त्यो चाहिँ कसरी भन्दाखेरि नि फोहोर वातावरणमा विभिन्न प्रकारको जीवाणु भाइरस तथा परजीवी फैलन सक्छन् सरसफाइमा ध्यान नदिँदा झाडा पखाला हैजा टाइफोइड पेट सम्बन्धी संक्रमण छाला सम्बन्धी रोग आँखाको संक्रमण किराको संक्रमण लामखुट्टेबाट सर्ने रोग जस्ता स्वास्थ्य समस्याहरू बढ्न सक्छन् त्यसैले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमता हो अथवा राम्रो
1: ठीक हो
2: भन्ने कुरालाई चाहिँ हामीले व्यवहारमा उतार्नु पर्छ
1: ज्यू ज्यू हजुर र कान्छीमाई दिदी सरसफाइमा समुदायको भूमिका चाहिँ के कस्तो रहन्छ त्यो पनि बताइदिनुहोस् न
0: हुन्छ धनमय बहिनी अब सरसफाइ र स्वच्छताको कुरा गर्दा हाम्रो समुदायको भूमिका चाहिँ के रहन्छ भन्दा सरसफाइ चाहिँ केवल एक व्यक्तिको जिम्मेवारी मात्रै होइन घर परिवार भयो छरछिमेकी वरपर विद्यालय भयो नगरपालिका ग्राम पञ्चायत र सम्पूर्ण समुदायको यो साझा जिम्मेवारी पनि
1: हो
0: एकजनाको मात्रै होइन र अब समुदायले चाहिँ महिनामा कम्तीमा पनि एकपटक चाहिँ हामीले सामूहिक सरसफाइ गर्नु चाहिँ पर्यो त्यो गर्ने बानी पनि बसाल्नु पर्यो भन्नु पनि पर्यो सबैलाई अनि फोहोर फाल्ने निश्चित स्थान पनि तोक्नु पर्यो जताततै फाल्नु भएन प्लास्टिक प्रयोग गर्ने जुन चाहिँ बानी छ त्यसलाई पनि अलिक घटाउनु पर्यो अनि पानीको जुन मुहान छ त्यो पानीको मुहानको हामीले संरक्षण गर्नु पर्यो र त्यसरी नै सार्वजनिक नाली सफा राख्नु पनि हामीले सबैसँग सरसल्लाह गर्नु पर्यो यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर सरसफाइ गर्नु पर्यो है त्यहाँ नालीमा बग्दै गरेको जुन चाहिँ प्लास्टिकहरू छ त्यसलाई निकाल्नु पर्यो नभए त्यो प्लास्टिक निकालेन भने त्यहाँ जम्मेर पानी फेरि अन्य जग्गा तिर जाने डर हुन्छ त्यसले गर्दा सरसफाइ गर्नु पर्यो र हामीले सरसफाइ सम्बन्धी चाहिँ जनचेतना कार्यक्रम चाहिँ सञ्चालन पनि गर्नु पर्यो जनचेतना कार्यक्रम गर्यौँ भने एकजनाले मात्र नभए सबैजना मिलेर काम गर्यौँ भने त्यो काम पनि सफल हुने अनि सब सरसफाइ पनि
2: हुने ठिकै कुरा गर्नुभयो किनभने सरसफाइ सरकारको मात्र जिम्मेवारी होइन सबैको जिम्मेवारी हो आफ्नो घर सफा राख्नु जति आवश्यक हुन्छ नि त्यति नै आफ्नो गाउँ सडक पानीको मुहान र सार्वजनिक स्थान चाहिँ सफा राख्नु आवश्यक यो कुरा चाहिँ हामी सबैले व्यवहारमा उतार्यौँ भने चाहिँ हामीलाई लाग्ने विभिन्न संक्रमक रोगहरूबाट चाहिँ हामी बच्न सक्छौँ हाम्रो परिवारलाई बचाउन सक्छौँ हाम्रो गाउँलाई बचाउन सक्छौँ अनि यसो भएमा चाहिँ सबैजना स्वस्थ रहन सक्छ
1: र बिरे भाइ कान्छीमा दिदी आज तपाईँहरूले सरसफाइ अनि स्वच्छता सम्बन्धी धेरै राम्रोसँगले खुलस्त पारेर जानकारी दिनुभयो है
0: हजुर तपाईँले पनि सोध्नु
1: भयो
0: हामीले बताउनु पनि पायौँ धेरै कुरो मनमा लागेको कुरो हामीले पनि तपाईँलाई भन्न पायौँ होइन बिरे भाइ
2: हो नि तपाईँले पनि कुरा बुझ्नु भएछ खुसी लाग्यो तर यसरी कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ हामी आफ्नो आफ्नो घरतिर लागौँ
1: ए हुन्छ हुन्छ
0: अब समय भयो भनेपछि कुरो त आएन लु जानुपर्छ धनमै पनि त्यो
1: हुन्छ
0: चियाको बोतल मलाई दिनुहोस् न तपाईँ चियाको
1: बोतल लु सँगै जाउँ न तिनैजना
0: जाउँ त जाउँ जाउँ

0: अनि गान्तोकको प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किम विधानसभाका सभामुख मिङमा नोर्बु शेर्पा र उपसभामुख राजकुमारी थापाले विधानसभाका वरिष्ठ अधिकारीहरूसँगै हिजो दक्षिण अफ्रिकाको केपटाउन स्थित केपटाउन इन्टरनेशनल कन्भेन्सन सेन्टरमा आयोजित राष्ट्रमण्डल संसदीय संघ सीपीएको महासभामा सहभागिता जनाउनुभयो, जसको अध्यक्षता सीपीएकी अध्यक्ष तथा दक्षिण अफ्रिकाको नेशनल काउन्सिल अफ प्रोभिन्सेसकी अध्यक्ष रिफिल्वे मत्सवेनी सिपानेले गर्नुभएको थियो। 69 राष्ट्रमण्डल संसदीय सम्मेलनले 50 सीपीए साना शाखाहरूसहित 100 भन्दा बढी सीपीए शाखाहरूका सदस्यहरूलाई एकै ठाउँमा ल्यायो। यस सम्मेलनले राष्ट्रमण्डल राष्ट्रहरूबीच साझा चासोका विषयहरूमा संसदीय संवाद, सहकार्य र अनुभव आदान प्रदानका लागि एक मञ्च प्रदान गर्यो। महासभाको एउटा मुख्य आकर्षण राष्ट्रमण्डलका लागि नयाँ नेतृत्वका अवसरहरू, लोकतन्त्र र अन्तर्राष्ट्रिय कानूनलाई सुदृढ पार्न संसदीय कदम विषयमा भएको समसामयिक बहस थियो। राज्यपाल ओमप्रकाश माथुरले आज मुख्यमन्त्री प्रेमसिंह तामाङ र स्वास्थ्य तथा परिवार कल्याण एवं संस्कृति विभाग मन्त्री जीटी ढुङ्गेलको उपस्थितिमा सोकेथाङमा हेलेन लेप्चाको प्रतिमा र हेलेन लेप्चा सरकारी मेडिकल कलेजको प्रतीक चिन्हको अनावरण गर्नुभयो। यस कलेजको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले 28 अप्रेल 2026 गर्नुभएको थियो। ऐतिहासिक कोसेढुङ्गाका रूपमा रहेको यो राज्यको पहिलो सरकारी मेडिकल कलेज हो। यस अवसरमा श्री तामाङले भन्नुभयो,
1: जम्मा 80 नानीहरूले हाम्रो पहिलो मेडिकल कलेज हेलेन लेप्चा सिक्किम मेडिकल कलेजमा एमबिबिएसको पहिलो ब्याचको विद्यार्थी बन्न तपाईँहरू सफल हुनुभएको छ। तपाईँहरू सबैजनालाई हाम्रो तर्फबाट अनि सरकारको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट म धेरै धेरै बधाई दिन चाहन्छु।
0: हेलेन लेप्चा नाम्ची जिल्लाको असाङथाङको सोङबुङमा जन्मिएकी स्वतन्त्रता सेनानी थिइन्। उनले आफ्नो जीवन भारतको स्वतन्त्रता संग्राममा समर्पित गरिन् र असहयोग आन्दोलन तथा भारत छोडो आन्दोलनमा सक्रिय रूपमा भाग लिइन्। स्वतन्त्रता संग्राममा उनको योगदानको कदर गर्दै उनलाई 1972 भारत सरकारले ताम्रपत्रले सम्मानित गरेको थियो। नील तारा केयर्सले सिक्किम पत्रकार संघ जेयूएस संघको सहकार्यमा हालै बाढीबाट प्रभावित परिवारहरूलाई सहयोग गर्न वन फर नेपाल पहल अन्तर्गत 7 टोली सहित नेपालको रसुवामा राहत सामग्री पठाएको छ। टोलीमा नील तारा केयर्सका प्रतिनिधि समीर गुरुङ र युवराज तिवारी, जेयूएस अध्यक्ष प्रवीण खालिङ, उपाध्यक्ष दिलीप कार्की, महासचिव सूरज लिम्बू र सहायक कोषाध्यक्ष निमा लामू तामाङ रहेका छन्। प्रवीण खालिङले राहत अभियानमा सहयोग पुर्याउने सबै व्यक्ति र संस्थाहरू र राहत मिशनमा मदत गर्न नेपाल सरकारलाई धन्यवाद दिए। स्थानीय उद्यमीहरू, स्वसहायता समूहहरू, एसएचजी र सम्भावित खाद्य प्रशोधन लाभार्थीहरूमाझ प्रधानमन्त्री सूक्ष्म खाद्य प्रशोधन उद्यम पीएमएफएमई योजना अन्तर्गत उपलब्ध अवसरहरू र सहयोगको बारेमा बढी जागरूकता सिर्जना गर्ने उद्देश्यले सोरेङ जिल्लाको दारामदिनस्थित ब्लक प्रशासनिक केन्द्रमा योजनाको औपचारिकीकरण सम्बन्धी एक जागरूकता कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा पञ्चायत सदस्यहरूसँगै ब्लक विकास अधिकारी अनुसुया प्रधान प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। यसमा एसएचजीहरू र स्थानीय प्रगतिशील उद्यमीहरूको पनि उपस्थिति थियो। कार्यक्रमले कार्यान्वयन गर्ने एजेन्सी, वित्तीय संस्था र स्थानीय समुदायका सदस्यहरूबीच अन्तर्क्रियाको लागि महत्वपूर्ण मञ्च प्रदान गर्दै सहभागीहरूलाई यस योजनाको स्पष्ट बुझाइ प्राप्त गर्न मद्दत गर्यो। पाकिमस्थित सामुदायिक भवनमा आज जलजीवन मिशन जेजेएम र स्वच्छ भारत मिशन ग्रामीण एसबीएमजी सम्बन्धी जिल्ला स्तरीय समितिको बैठक सम्पन्न भयो, जसको अध्यक्षता पाकिमकी जिल्लापाल तथा जिल्ला जल

आज 6:30 मिनटमा सुनाउनेछौँ प्रादेशिक समाचार। 7 बजी कार्यक्रम लोकलहरी, जस अन्तर्गत सुनाउनेछौँ लोकभाकाका गीतहरू विभिन्न कलाकारहरूको स्वरमा। 7:15 बजेमा सुनाउनेछौँ कार्यक्रम सुरसङ्गम, सुन्नुहुनेछ केही आधुनिक गीतहरू। 8 बजी सुनाउनेछौँ कार्यक्रम युवावाणी, 8:30 मिनटमा कार्यक्रम चर्चा चौतारी, 8:45 मिनटमा सुन्नुहुनेछ समाचार सन्ध्या, 9:15 मिनटमा सुन्नुहुनेछ कार्यक्रम स्पोटलाइट, 10 बजी आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू, भोलिको हाम्रो बिहानी प्रसारण सुरु हुनेछ 6:20 मिनटमा बिहानीको भक्ति कार्यक्रम अर्चना सुनाउनेछौँ। बिहान 6:30 मिनटमा 7:05 मिनटमा कार्यक्रम शुभ प्रभात, 7:15 मिनटमा सुनाउनेछौँ नेपाली भजन सृजना देवानको स्वरमा, 7:35 मिनटमा सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रभा, 8:30 मिनटमा सुन्नुहुनेछ कार्यक्रम रङ बिरङ्गको संसार, 8:45 मिनटमा सुनाउनेछौँ कार्यक्रम योजना, 9:02 मिनटमा सुन्नुहुनेछ हिन्दी गजल विभिन्न कलाकारहरूको स्वरमा, 9:30 मिनटमा सुन्नुहुनेछ सुनिल राईद्वारा लिखित नेपाली नाटक, विषय छ रङ नम्बर, 10:02 मिनटमा कार्यक्रम हेलो खरसाङ, 11:05 मिनटमा सुन्नुहुनेछ शान्ति ठटालको स्वरमा केही अजम्बरी गीतहरू। दिउँसो 12:05 मिनटमा प्रस्तुत गर्नेछौँ फरमाइसे कार्यक्रम तपाईँको अनुरोधमा, अनि 12:30 मिनटमा रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 3:20 मिनटमा छ कार्यक्रम गीत सङ्गीत, जस अन्तर्गत सुनाउनेछौँ केही लोक अनि आधुनिक गीतहरू, 4 बजी प्रस्तुत गर्नेछौँ कार्यक्रम हिन्दी सिखौँ, 4:30 मिनटमा प्रस्तुत गर्नेछौँ कार्यक्रम शिक्षा ज्योति, 5:05 मिनटमा सुनाउनेछौँ कार्यक्रम जय जवान, 5:30 मिनटमा छ कार्यक्रम कर्सियङ कलिङ अल चिल्ड्रेन, 6:10 मिनटमा प्रस्तुत गर्नेछौँ कार्यक्रम किसान वाणी, 7 बजी सुनाउनेछौँ साप्ताहिक कार्यक्रम डाक पुतली, 8:30 मिनटमा कार्यक्रम पार्वती ध्वनि सुनाउनेछौँ टेन छिरिङ लेप्चाको स्वरमा केही लेप्चा गीत, 9:15 मिनटमा स्पटलाइट, अनि 10 बजी अखिल भारतीय सङ्गीतको कार्यक्रम। त श्रोताहरू, यो त थियो आजका अनि भोलिका कार्यक्रमहरूको विस्तृत जानकारी। अब सुन्नुहोस् मौसमबारे केही जानकारी। मौसम विभागको सूचना अनुसार उत्तर बङ्गालका जिल्लाहरू दार्जिलिङ, जलपाइगुडी, कालिम्पोङ, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर अनि मालदा आदि क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै आगामी केही दिनसम्म यसै प्रकारको मौसमको अवस्था रहनेछ। मौसम विभागको सूचना अनुसार राज्यका कतिपय जिल्लाहरूमा येल्लो अनि अरेन्ज अलर्ट पनि गरिएको छ। दार्जिलिङ जिल्लाको आज अधिकतम तापक्रममा 20 डिग्री अनि न्यूनतम तापक्रममा 16 डिग्री रहेको छ। यसरी नै कालेबुङ जिल्लाको अधिकतम तापक्रम 24 डिग्री अनि न्यूनतम तापक्रम 21 डिग्री दर्ता गरिएको छ भने खरसाङको अधिकतम तापक्रम 24 डिग्री अनि न्यूनतम तापक्रम 20 डिग्री रहेको छ। मिरिकको अधिकतम तापक्रम 22 डिग्री अनि न्यूनतम तापक्रम 19 डिग्री र सिलगढीको अधिकतम तापक्रम 30 डिग्री अनि न्यूनतम तापक्रम 24 डिग्री दर्ता गरिएको छ।

0: अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासन प्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। पश्चिम बङ्गालमा यातायात व्यवस्थाको निगरानीलाई अझ सशक्त बनाउनका लागि राज्य सरकारले एउटा महत्त्वपूर्ण कदम उठाएको छ। निर्वाचन आयोगले तृणमूल काङ्ग्रेसको नाम र चुनाव चिन्ह फ्रिज गरेपछि चलिरहेको अड्कलबाजी समाप्त भएको छ। कालेबुङ जिल्ला पुलिसले महिला सुरक्षा हेतु विशेष उपकरण ह्युमन सेफ डिभाइस सुरु गरेको छ अनि

0: भाषा संग्रामी बुद्धिमान प्रधान बम पको 97 वर्षको उमेरमा निधन भएको छ। सुन्नुहोस् समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासन प्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामी कुरा गर्नेछौँ प्रधानमन्त्री नरेन्द्र मोदीको भोकल फर लोकल आह्वानको देशव्यापी व्यापक असर।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको भोकल फर लोकल आह्वानको दूरगामी परिणाम हामीले हाम्रो वरिपरि देखिरहेका छौँ। वर्ष 2020 मे महिनामा आत्मनिर्भर भारत अभियान बमोजिम श्री मोदीले गर्नुभएको यस अपिलको धेरै असर हाम्रो चाडपर्वको खरिदारीमा पनि देखिँदैछ। देशमा माटोको दियो, स्वदेशी विशेष गरी स्थानीय सजावटी वस्तुहरूको उपयोग, स्थानीय व्यञ्जन प्रयोग धेरै बढेर गएको छ। यसले प्राय बन्द अवस्थामा पुगेका हाम्रा स्थानीय पारम्परिक हस्तकला, शिल्पकला, हस्तकर्घाले ठुलो टेवा पाएको छ। यस क्षेत्रमा करोडौँको लेनदेन बढेको छ। स्थानीय रोजगार, उद्योग र अर्थतन्त्रले टेवा पाएको छ। विदेशी निर्यात वा विदेशी वस्तुको खरिद धेरै घटेको छ। उदाहरणको रूपमा हाम्रो खादी उद्योगले ठुलो टेवा पाएको छ। विगत 12 खादी उद्योगले 1.3 लाख करोड भन्दा बढीको उत्पादन गरेको छ अनि झन्डै 10 लाख भन्दा बढी रोजगारको सृजना गरेको छ। अशोक चरसिया, आकाशवाणी समाचार, खरसान।
0: पश्चिम बङ्गालमा यातायात व्यवस्थाको निगरानीलाई अझ सशक्त बनाउनका लागि राज्य सरकारले एउटा महत्त्वपूर्ण कदम उठाएको छ। सल्टलेक स्थित ट्राफिक मुख्यालयमा एक अत्याधुनिक लाइभ ट्राफिक कन्ट्रोल रुम स्थापित गरिएको छ। आज मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस नयाँ कन्ट्रोल रुमको औपचारिक उद्घाटन गर्नुभयो। मुख्य सचिवको विशेष पहलमा तयार गरिएको यो कन्ट्रोल रुमले राज्यभरिकै प्रमुख मार्गहरूमा हुने वाहनहरूका आवागमनमाथि प्रत्यक्ष निगरानी राख्नेछ। यस कन्ट्रोल रुमको माध्यमबाट पश्चिम बङ्गालका सबै महत्त्वपूर्ण राष्ट्र एवं राज्य राजमार्ग सँगसँगै सहरी क्षेत्रहरूका ट्राफिकमाथि पनि सोझै निगरानी राख्न सकिन्छ। पहाडी क्षेत्रहरूको उल्लेख गर्दै मुख्यमन्त्रीले भन्नुभयो, दार्जिलिङ र कालिम्पोङमा लगभग 7% सडकको उपयोग पार्किङको लागि भइरहेको छ। उहाँले जिल्ला प्रशासनलाई पार्वतीय क्षेत्रहरूमा वैकल्पिक पार्किङ स्थल खोज्ने निर्देश दिनुभयो। यसका साथै स्कुलका विद्यार्थीहरूको आवागमनको वर्तमान स्थितिमाथि पनि चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीहरूको सुरक्षित यात्रा सुनिश्चित गर्नु सरकारको प्राथमिकतामा सामेल रहेको बताउनुभयो। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य पुलिस बललाई आधुनिकीकरण र सुदृढ बनाउन धेरै महत्त्वपूर्ण उपायहरूको घोषणा गर्नुभएको छ। कोलकाता पुलिस मुख्यालय लालबजारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, कुनै पनि आपदाको समयमा कार्यबल र द्रुत प्रतिक्रिया वाहन दुवै हुन उत्तिकै आवश्यक छ। मुख्यमन्त्रीले दुर्गापूजा अघि प्रत्येक पुलिस स्टेसनमा एक आपतकालीन वाहन उपलब्ध गराइने घोषणा गर्नुभयो। निर्वाचन आयोगले तृणमूल काङ्ग्रेसको नाम र चुनाव चिन्ह फ्रिज गरेपछि चलिरहेको अड्कलबाजी समाप्त भएको छ। आयोगले दुवै प्रतिद्वन्दी गुटका नयाँ नाम र चुनाव चिन्हलाई अन्तिम रूप दिएको छ। ममता बेनर्जीको खेमाको नयाँ नाम ममता सर्वभारतीय तृणमूल काङ्ग्रेस राखिएको छ र उनीहरूका उम्मेद्वारहरू फुटबल खेलाडी चिन्हमा चुनाव लड्नेछन्। त्यस्तै बागी नेता रीता व्रत बेनर्जीको गुटको नाम लोकतान्त्रिक तृणमूल काङ्ग्रेस हुनेछ र उनका उम्मेद्वारहरू लिफाफा चिन्हमा मैदानमा उत्रनेछन्। राज्यमा सत्ता परिवर्तन भएदेखि नै तृणमूलका विधायकहरूको ठूलो हिस्साले ममता बेनर्जीको नेतृत्व विरुद्ध विद्रोह गरेका थिए। यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै निर्वाचन आयोगले दुवै गुटलाई बोलाएको थियो। दुई चरणको बैठकपछि हिज आयोगले घाँस फुल चिन्हलाई फ्रिज गर्न आदेश दिएको थियो र कुनै पनि पक्षले अखिल भारतीय तृणमूल काङ्ग्रेसको नाम प्रयोग गर्न नसक्ने स्पष्ट पारेको थियो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जानका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले नन्दीग्राम उपनिर्वाचन काङ्ग्रेस उम्मेद्वार मिलन प्रधानलाई समर्थन गर्ने घोषणा गर्नुभयो। ममता पक्षका सञ्चित प्रधानले यस महत्त्वपूर्ण चुनावबाट आफ्नो नाम फिर्ता लिएपछि उहाँले यो घोषणा गर्नुभएको थियो। ममता ब्यानर्जीले आफ्नो गुटले अब नन्दीग्रामबाट अर्को कुनै उम्मेद्वार नउतार्ने स्पष्ट पार्नुभयो। कालेबुङ जिल्ला पुलिसले महिला सुरक्षा हेतु विशेष उपकरण ह्युमन सेफ डिभाइसको सुरु गरेको छ। आज टाउन हलमा आयोजित नशा मुक्त भारत अभियान विशेष कार्यक्रम बीच उक्त उपकरण सार्वजनिकरण गरेको हो। उक्त उपकरणद्वारा विभिन्न स्थानमा पढ्न जाने विद्यार्थी छात्रहरूको निम्ति लाभकारी हुने आशा व्यक्त गरिएको छ। एक रिपोर्ट।
2: यो चाहिँ हाम्रो कालिम्पोङ डिस्ट्रिक्ट पुलिसले एउटा सानो एउटा डिभाइसको आज जुन चाहिँ कालिम्पोङमा यसको इनोग्रेसन भएको थियो र यो चाहिँ देख्नमा सानो छ। यसलाई चाहिँ वुमेन सेफ्टी डिभाइस हामीले यसको नाम राखेको छौँ है। यो चाहिँ हाम्रो कालिम्पोङबाट बाहिर पढ्न जाने या त काम गर्न जाने जो हाम्रो नानीहरू छोरी नानीहरू हुनुहुन्छ उहाँहरूको सेफ्टीको लागि वुमेन एन्ड चाइल्ड सेफ्टीको वुमेन एन्ड चिल्ड्रेन गर्ल चिल्ड्रेनहरूको सेफ्टीको लागि चाहिँ यो डिभाइस बनिएको र यो सानो डिभाइस छ। यसलाई इजिली ब्यागमा पनि क्यारी गर्न सक्छ।
0: मिरिक आइपुग्नुभएका परम पावन टुल्कु थुमथुङ रिम्फुन्छेले विश्व शान्ति र सद्भाव मानव सभ्यताका लागि अत्यावश्यक रहेको बताउनुभयो। उहाँले विश्वमा बढ्दो अशान्ति तनाव र सङ्घर्षप्रति चिन्ता व्यक्त गर्दै घरको सकारात्मक वातावरण बालबालिकामा अनुशासन अभिभावकीय जिम्मेवारी तथा आधुनिक प्रविधिको सदुपयोगमा जोड दिनुभयो। संस्कृति परम्परा र रीतिरिवाजको संरक्षणसँगै आध्यात्मिक ज्ञानले व्यक्ति परिवार र समाजलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। रिम्पोछेले भोलिदेखि मिरिक झिल परिसरमा हुने दुई दिने धार्मिक समारोहमा सहभागी भई दार्जिलिङ पहाड सिक्किम तथा तराई डुवर्सका भक्तजनलाई सम्बोधन गर्नुहुनेछ। भाषा सङ्ग्रामी बुद्धिमान प्रधान बम पको निधन भएको छ। उनको निधन आज बिहान 9 बजेतिर खरसाङको सन्त मरिज स्थित निजी बासस्थानमा भएको परिवार पक्षले जनाएको छ। उनी 97 वर्ष पुगेका थिए भने विगत केही समयदेखि बिमारी अवस्थामा थिए। पश्चिम बङ्गालको दक्षिणी भागमा धेरै स्थानमा मेघ गर्जनसहित हावाहुरीका साथ वर्षा हुने सम्भावना रहेको छ भने उत्तर बङ्गालको उपहिमाली जिल्लाहरूमा भारी वर्षा हुन सक्ने जनाएको छ। मौसम विभागले 18 सेप्टेम्बरमा उपहिमालय पश्चिम बङ्गालमा भारी वर्षा र गाङ्गेय पश्चिम बङ्गालमा मेघगर्जन चट्याङ र हावाहुरीको चेतावनी जारी गरेको छ। मौसम विशेष गरी तटीय र दक्षिण पश्चिमी जिल्लाहरूमा बढी सक्रिय हुने सम्भावना छ। यता उत्तर बङ्गालमा दार्जिलिङ कालिम्पोङ जलपाइगुडी अलिपुरद्वार बिहार र उत्तरी दिनाजपुरसहित उपहिमालय क्षेत्रमा वर्षाको गतिविधि जारी रहनेछ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासनप्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। पश्चिम बङ्गालमा यातायात व्यवस्थाको निगरानीलाई अझ सशक्त बनाउनका लागि राज्य सरकारले एउटा महत्त्वपूर्ण कदम उठाएको छ। निर्वाचन आयोगले तृणमूल काङ्ग्रेसको नाम र चुनाव चिन्ह फ्रिज गरेपछि चलिरहेको अड्कलबाजी समाप्त भएको छ। कालेबुङ जिल्ला पुलिसले महिला सुरक्षा हेतु विशेष उपकरण ह्युमन सेफ डिभाइस सुरु गरेको छ अनि भाषा सङ्ग्रामी बुद्धिमान प्रधान बम पको 97 वर्षको उमेरमा निधन भएको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
3: समाचारपछि पुनः स्वागत छ। श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रलाई सुन्दै हुनुहुन्छ। अब श्रोता साथीहरूलाई सुनाइरहेका छौँ केही लोकभाकाका गीतहरू विभिन्न कलाकारहरूको स्वरमा।

श्रोताहरू, अहिले भर्खरै सुनायो दुर्गा अनि बद्री खरेलको स्वरमा यो लोकगीत, र श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम लोकलहरी अन्तर्गत केही लोक भाकाका गीतहरू।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ कार्यक्रम सुर सङ्गम। यस अन्तर्गत सुनाउनेछौँ विविध कलाकारहरूको स्वरमा केही आधुनिक गीत।

श्रोताहरूलाई अहिले सुनिरहनुभयो त्यो कार्यक्रम सुर सङ्गम। श्रोताहरू अबको केही क्षणमानी आकाशवाणीबाटसम्म प्रसारित गरी सुनाइरहेछौँ नेपाली समाचार, अनि क्रमैले सुनाउनेछौँ बङ्गला समाचार पनि।

प्रस्तुत छन् प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र युएईका राष्ट्रपतिले गर्नुभयो टेलिफोन मार्फत कुराकानी। अश्विनी वैष्णवले भन्नुभयो, भारत विश्वव्यापी सेमी कन्डक्टर उद्योगमा विश्व

0: विश्वसनीय साझेदार। लाल सागर क्षेत्रमा बिग्रिँदो सुरक्षा अवस्थाप्रति भारतले व्यक्त गर्यो चिन्ता अनि सरकारले बढायो थोक उपभोक्ताका लागि चिनी भण्डारणको सीमा। अब समाचार विस्तारमा। भारत र संयुक्त अरब अमिरातले क्षेत्रीय शान्ति सुरक्षा र स्थिरता प्रवर्धनको प्रयासमा निरन्तर सहयोग र समन्वय गर्ने प्रतिबद्धता दोहोर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीसित आज संयुक्त अरब अमिरातका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले टेलिफोन मार्फत कुराकानी गर्नुभयो। दुई नेताले पश्चिम एसियामा भइरहेका घटनाक्रमबारे विचार विमर्श गर्नुका साथै ऊर्जा, रक्षा, प्रविधि, लगानी र स्वास्थ्य लगायतका क्षेत्रमा भारत युएई व्यापक रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभयो। युएईका राष्ट्रपतिले भारतको सफल ब्रिक्स अध्यक्षताका लागि प्रधानमन्त्री श्री मोदीलाई बधाई दिनुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनमा युवराज शेख खालिदाको सहभागिता तथा भारतको अध्यक्षतामा ठोस परिणाम हासिल गर्न युएईले गरेको सहयोगको प्रशंसा गर्नुभयो। युएईका राष्ट्रपतिले प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना पनि दिनुभयो। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत विश्वव्यापी सेमी कन्डक्टर उद्योगमा विश्वसनीय साझेदारका रूपमा अघि बढिरहेको बताउनुभयो। नयाँ दिल्लीमा जारी सेमिकन इन्डिया 2026 कार्यक्रममा बोल्दै उहाँले सेमी कन्डक्टर क्षेत्रमा बौद्धिक सम्पत्तिको सुरक्षा र विश्वव्यापी कम्पनीलाई भारतमै उत्पादन विकासको सुविधा उपलब्ध गर्ने विश्वास अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो। मन्त्रीका अनुसार भारतले आगामी दस वर्षमा 85,000 सेमी कन्डक्टर डिजाइन अभियन्ता तयार गर्ने लक्ष्य राखेको छ, जसमध्ये 4 वर्षमै 70,000 प्रशिक्षण दिइसकिएको छ। लगभग 400 अभियान्त्रिकी महाविद्यालयले उद्योग स्तरका इलेक्ट्रोनिक डिजाइन अटोमेसन उपकरणमा पहुँच पाएका छन्। उहाँले सेमी कन्डक्टर क्षेत्रका लागि 20 वर्ष स्पष्ट मार्गचित्र आवश्यक रहेको बताउँदै इन्डिया सेमी कन्डक्टर मिसन 2.0 चिप डिजाइन, सामग्री फेब्रिकेसन, एटीएमपी अनुसन्धान तथा विकास एवं भण्डारणलाई प्राथमिकता दिएको जानकारी दिनुभयो। मन्त्रीले सेमी कन्डक्टर क्षेत्रबाट 1,00,000 बढी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको पनि बताउनुभयो। भारतले लाल सागर क्षेत्रमा बिग्रिँदो सुरक्षा अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। नयाँ दिल्लीमा पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साउदी अरबको सार्वभौम भूमिमा भएका आक्रमणको भारतले निन्दा गरेको बताउनुभयो। उहाँले यस्ता घटनाले क्षेत्रीय शान्ति तथा सुरक्षालाई कमजोर बनाउने बताउँदै भन्नुभयो।
1: Such attacks, I need not elaborate or reiterate, they vitiate the regional security, they impact or undermine regional peace and security, and also threaten freedom of navigation through the Bab el-Mandeb. And obviously, for various reasons, this is totally unacceptable to us. We hope that there is early restoration of peace and stability in the region.
0: यसैबीच पाकिस्तानी नौसेनाको पोत र भारतीय युद्धपोतबीच भएको ठक्करबारे श्री जयसवालले पाकिस्तानको आरोप र दुष्प्रचारलाई अस्वीकार गर्नुभयो। उहाँले पाकिस्तानी पोत पिएनएस हुनैनले भारतीय नौसैनिक जहाजलाई खतरनाक रूपमा उच्छिन्न खोजेको र यस क्रममा अन्तर्राष्ट्रिय समुद्री नियम तथा भारत पाकिस्तान बीचको 1991 सम्झौता उल्लङ्घन भएको बताउनुभयो। उहाँले आइएनएस कलकत्तामा ठूलो क्षति नभएको र यो अझै समुद्रमा सञ्चालनमा रहेको बताउनुभयो। उपराष्ट्रपति सिपी राधाकृष्णनले आधुनिक जीवनमा बढ्दो तनावबीच योगले शारीरिक तथा मानसिक स्वास्थ्य, एकाग्रता, आत्मचेतना र मानसिक सन्तुलन सुधार गर्न सहयोग गर्ने बताउनुभयो। महाराष्ट्रको लोनावालास्थित कैवल्य धाममा गोरधनदास सेक्सियारिया कलेज अफ योग एन्ड कल्चरल सेन्थेसिसको प्लेटिनियम जुब्ली समारोहलाई सम्बोधन गर्दै उहाँले संस्थाले योग शिक्षा, अनुसन्धान र सांस्कृतिक अध्ययनमा 75 वर्षदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले योग कुनै एक पुस्ताको परम्परा मात्र नभएर भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने सम्पदा भएको बताउनुभयो। उपराष्ट्रपतिले विद्यार्थीहरूलाई योगबाट सिकेका अनुशासन, एकाग्रता, धैर्य र आत्मचेतनाका मूल्यलाई दैनिक जीवनमा अपनाउन आग्रह गर्नुभयो। सरकारले थोक उपभोक्ताका लागि चिनी भण्डारणको सीमा 15 दिनबाट बढाएर 30 दिन पुर्याएको छ। तथापि थप भण्डारण गरिने चिनी अग्रिम प्राधिकरण योजना र ट्यारिफ दर कोटा अन्तर्गत आयात गरिएको हुनुपर्नेछ। खुल्ला बजारबाट खरिद गरिने चिनीको भण्डारण सीमा भने 15 दिनका

0: गोर्धन दास सेक्सरिया योग अनि सांस्कृतिक संश्लेषण महाविद्यालयको 75 वर्ष पुरा भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। श्री राधाकृष्णले योग शिक्षा अनुसन्धान र सांस्कृतिक अध्ययनमा संस्थानको योगदानको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, कैवल्याधामका संस्थापक स्वामी कुवल्यानन्दले 1924 योगको वैज्ञानिक अध्ययनको जग बसालेका थिए। उहाँले भन्नुभयो, योग केवल एक पुस्ताको परम्परा होइन तर एक विरासत हो जुन आगामी पुस्ताको लागि संरक्षित गरिनुपर्नेछ। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको पहल र संयुक्त राष्ट्रसङ्घले 21 जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेपछि योगले विश्वव्यापी मान्यता पाएको उल्लेख गर्नुभयो। सो अवसरमा महाराष्ट्रका राज्यपाल जिष्णुदेव वर्मा, पूर्व केन्द्रीय मन्त्री तथा कैवल्य धामका ग्लोबलका अध्यक्ष सुरेश प्रभु, मुख्य कार्यकारी अधिकारी सुबोध तिवारी, शिक्षक कर्मचारी र विद्यार्थीहरू उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। 2 दिने सम्मेलन राष्ट्रिय हरित न्यायाधिकरणले आयोजना गर्दछ। यसमा पर्यावरण विशेषज्ञहरू, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरू र जिल्ला अदालतका न्यायाधीशहरू सहभागी हुनेछन्। कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरू र वरिष्ठ सरकारी अधिकारीहरू पनि सहभागी हुनेछन्। यसमा 17 देशका प्रतिष्ठित न्यायाधीश र न्यायिक प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। सम्मेलनले न्यायिक दृष्टिकोण, वैज्ञानिक ज्ञान र संस्थागत अनुभवहरूको आदान प्रदानको लागि एक प्लेटफर्म प्रदान गर्नेछ। सहभागीहरूले प्रमुख वातावरणीय र जलवायु चुनौतीहरू, नीति निर्माण, कार्यान्वयन र कार्यान्वयनमा कमीहरू सहित छलफल गर्नेछन्। भारत र संयुक्त अरब अमिरतले क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरतालाई प्रवर्धन गर्ने प्रयासहरूमा निरन्तर सहयोग र समन्वयका लागि आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त अरब अमिरतका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नहयानसँग टेलिफोन वार्ता गर्नुभयो। दुवै नेताहरूले मध्यपूर्वका घटनाक्रमहरूबारे छलफल गर्नुभयो। उनीहरूले ऊर्जा, रक्षा, प्रविधि लगानी र स्वास्थ्य लगायत विभिन्न क्षेत्रहरूमा भारत युएई व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल गर्नुभयो। संयुक्त अरब अमिरतका राष्ट्रपतिले भारतको सफल ब्रिक्स अध्यक्षतामा प्रधानमन्त्रीलाई बधाई दिनुभएको छ। सार्वजनिक क्षेत्रको उडान कम्पनी हिन्दुस्तान एरोनेटिक्स लिमिटेड एचएएलले आज बेङ्गलुरुमा भारतीय वायुसेनालाई हल्का लडाकु विमान तेजस र ST-40 हस्तान्तरण गरेको छ। रक्षा मन्त्री राजनाथ सिंह समारोहमा उपस्थित हुनुहुन्थ्यो। यस अवसरमा एचएएलले भारतीय वायुसेनालाई 2 हल्का लडाकु विमान LCA र तेजस र पवन हंस लिमिटेडलाई 4 ध्रुव नेक्स्ट जेनेरेसन हेलिकप्टर हस्तान्तरण गरेको थियो। एचएएलले पहिलो ST-40 पनि भारतीय वायुसेनालाई हस्तान्तरण गरेको थियो। सरकारले वर्ष 2010 16 LCA लडाकु विमान र 4 2-सिटर विमानको अर्डर दिएको थियो। एचएएलले 2033-34 भारतीय वायुसेनालाई 29 MK र 1A विमान पुर्याउने योजना बनाएको छ। ध्रुव नेक्स्ट जेनेरेसन हेलिकप्टरको समावेशले नागरिक उडान क्षेत्रमा उनीहरूको प्रवेशलाई चिन्हित गर्दछ। यो भारतको पहिलो स्वदेशी रूपमा निर्मित नागरिक हेलिकप्टर हो जसले AS-4 मापदण्डहरू पुरा गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले आज भारत वैश्विक सेमिकन्डक्टर उद्योगमा एक विश्वसनीय साझेदारको रूपमा उदाइरहेको बताउनुभयो। नयाँ दिल्लीमा सेमिकन इन्डिया 2026 एक अनौपचारिक अन्तर्क्रियामा भाग लिँदै श्री वैष्णवले भन्नुभयो, बौद्धिक सम्पदाको संरक्षणदेखि लिएर विश्वव्यापी कम्पनीहरूलाई भारतमा पूर्ण उत्पादनहरू डिजाइन गर्न सक्षम बनाउनेसम्म सेमिकन्डक्टर उद्योगमा विश्वास अत्यन्त महत्त्वपूर्ण छ। श्री वैष्णवले भन्नुभयो, भारतले 10 वर्षमा 85,000 सेमिकन्डक्टर डिजाइन इन्जिनियरहरूलाई प्रशिक्षण दिने लक्ष्य राखेको छ। उहाँले 4 वर्षमा 70,000 इन्जिनियरहरूले प्रशिक्षण लिइसकेका छन्। उहाँले देशभरिका विद्यार्थीहरूले अब चिप्स डिजाइन गरिरहेका र लगभग 400 इन्जिनियरिङ कलेजहरूमा उद्योग स्तरको इलेक्ट्रोनिक डिजाइन स्वचालन उपकरणहरू उपलब्ध रहेको बताउनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
1: We are already globally competitive. अभी जितने भी 5 प्लांट में जो प्रोडक्शन चालू हुआ है वो सब के सब एक्सपोर्ट में कॉम्पिटिशन में खड़े उतर रहे हैं, क्वालिटी पर भी और कॉस्ट में भी। सो वी आर ग्लोबली कम्पेटिटिव एंड इट्स अ वेरी गुड जर्नी। सेमिकॉन 1.0 वॉज ऑल अबाउट मेकिंग द फाउंडेशन, सेमिकॉन 2.0 इज अबाउट बिल्डिंग ओवर दैट फाउंडेशन।
0: भारतले लाल सागर क्षेत्रको बिग्रदो सुरक्षा अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। नयाँ दिल्लीमा एक पत्रकार सम्मेलनमा प्रश्नको जवाबमा विदेश मन्त्रालयका प्रवक्ता रणदीप जसवालले भन्नुभयो, भारतले साउदी अरबको सार्वभौम क्षेत्रमा भएको आक्रमणको निन्दा गरेको छ। उहाँले भारतले मक्कामा आक्रमणको प्रयासपछि पनि एक बयान जारी गर्नुभयो। श्री जयसवालले यस्ता आक्रमणहरूले क्षेत्रीय शान्ति र सुरक्षालाई कमजोर पार्ने बताउनुभयो। यो बाबल मदाब हुँदै जाने नौवहनहरूको स्वतन्त्रताको लागि पनि खतरा हुन्। पाकिस्तानी नौसेनाको जहाज र भारतीय युद्धपोत बीचको टक्करको बारेमा जयसवालले भन्नुभयो, भारतले पाकिस्तानको विरोधमा पाकिस्तानको प्रतिक्रियालाई ध्यानमा राखेको छ। उहाँले पाकिस्तानले लगाएको आरोप र प्रचारलाई स्पष्ट रूपमा अस्वीकार गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी जनसेवाबाट राष्ट्र सेवा र निरन्तर प्रतिबद्धताको मन्त्रद्वारा परिभाषित जनसेवाको 25 वर्ष पूरा गर्नुहुँदैछ। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित भएर सरकार 2047 विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणका प्रयासहरूले मानिसहरूको जीवनमा परिवर्तन ल्याइरहेको छ। यस विशेष श्रृङ्खलामा हामी नीति आयोगको प्लेटफर्म मार्फत यो दृष्टिकोणलाई कसरी वास्तविकतामा परिणत गरेको छ भनेर छलफल गर्नेछौँ।
2: नीति आयोगले 1 जनवरी 2015 मन्त्रीमण्डल के प्रस्ताव के माध्यम से योजना आयोग का स्थान लिया। इसे वित्तीय आवंटन करने वाली संस्था के बजाय एक नीति निर्माण संस्था के रूप में तैयार किया गया है। नीति आयोग 3 प्रमुख माध्यमों के जरिए काम करता है। शासी परिषद प्रधानमंत्री और सभी राज्यों के मुख्यमंत्रियों को एक मंच पर लाती है। स्टेट सपोर्ट मिशन के तहत नीति आयोग की टीमें राज्य सरकारों के साथ मिलकर काम करती है। वहीं आकांक्षी जिला कार्यक्रम मापे गए परिणामों के आधार पर जिलों की रैंकिंग करता है और इन परिणामों को सार्वजनिक करता है। वर्ष 2017 में नई दिल्ली में नीति आयोग की 3री गवर्निंग काउंसिल शासी परिषद की बैठक को संबोधित करते हुए प्रधानमंत्री नरेंद्र मोदी ने कहा था कि इस मंच के माध्यम से केंद्र और राज्य एक टीम के रूप में मिलकर काम कर रहे हैं।
3: नेशनल इंस्टीट्यूट ऑफ ट्रांसफॉर्मिंग इंडिया नीति बदलते वैश्विक परिदृश्य में देश के भविष्य को तैयार करने को, देश को सशक्त करने का एक बहुत ही उचित मंच है। एक ऐसा प्लेटफॉर्म जहां राज्य और केंद्र सरकार मिलकर देश के लिए नीतियां तैयार करते हैं, नीतियों को लागू करने के लिए सामूहिक प्रयास करते हैं।
2: आकाशवाणी समाचार से बातचीत में नीति आयोग के
0: विदेश मंत्री डॉक्टर एस जयशंकर नया दिल्ली में नेपाल का वित्त मंत्री स्वर्णिम वाङ्गेलसँग भेटवार्ता गर्नुभयो र विशेष गरी आर्थिक ऊर्जा तथा कनेक्टिभिटीका क्षेत्रमा समग्र सहयोग सुदृढ गर्ने उपायहरूबारे छलफल गर्नुभयो। डाक्टर जयशंकरले छिमेकी मुलुकमा हालै आएको आकस्मिक बाढीका कारण भएको जनधनको क्षतिप्रति संवेदना पनि व्यक्त गर्नुभयो। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। उपराष्ट्रपति सिपी राधाकृष्णनले आज आधुनिक जीवनको बढ्दो तनावको बीचमा योगले शारीरिक र मानसिक स्वास्थ्य एकाग्रता आत्मचेतना र मानसिक सन्तुलन सुधार गर्न मद्दत गर्न सक्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले आज भारत वैश्विक सेमिकन्डक्टर उद्योगमा एक विश्वसनीय साझेदारको रूपमा उदाइरहेको बताउनुभयो। आकाशवाणीबाट समाचार पुरा भयो। भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
4: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब क्रममा प्रस्तुत छ कार्यक्रम युवा वाणी।

0: नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। सम्झिनुहोस्, जब हाम्रो सबैभन्दा ठुलो चिन्ता सडकको बत्तीहरू बल्नु अघि घर पुग्नु थियो, वा जब पानीको पोखरीमा कागजको ढुङ्गा एक भव्य समुद्री यात्रा महसुस हुन्थ्यो। बाल्यकाल त्यो जादुई अध्याय हो जहाँ कल्पनाको कुनै सीमा थिएन र हरेक दिउँसो नयाँ साहसिक कार्यको प्रतिज्ञा हुन्थ्यो। बाल्यकाल त्यो जादुई क्षण हो जहाँ संसारको सबैभन्दा ठुलो चिन्ता यो थियो कि अब म पछि साइकल कसले चलाउने। सुरज जगन अनि शर्मन जोशीको आवाजमा संगीत रहेको छ सान्तनु मैत्र, शब्द सवनन किरकिरे।
1: सारी उम्र हम मर मर के जी लिए, एक पल तो अब हमें जीने दो।

सङ्घर्ष याद छ। बिहान 6 बजे अचानक 10 गुना भारी अनुभव भएको त्यो आरामदायी कम्बल, हिजो रातिको गृह कार्य, भारी स्कुल झोलाहरू प्याक गर्ने, ती प्रतिष्ठित खाजाका बक्सहरू पुरा गर्नको लागि गरिएको हतार हतारको भागदौड। रमन महादेवनको आवाजमा सङ्गीत रहेको छ, शङ्कर ईशान लय, शब्द प्रसुन जोशी।

सूर्य अस्ताउँदै गर्दा खेल्ने समय सकियो र फेरि घर फर्किने समय भयो। गर्मीको साँझमा बिजुली अवरुद्ध हुने घटनाहरू सम्झनुहोस्। परिवारसँग टेरेस वा बरन्डामा भेला हुँदै हजुरबा हजुरआमाले प्राचीन राजाहरू, परीहरू र भूतहरूका कथा सुन्दै चिसो हावाको आनन्द लिँदै नरेश अय्यर अनि मोहम्मद असलमको आवाजमा सङ्गीत रहेको छ। एआर रेमान, शब्द प्रसुन जोशी।

दो बाटोमा उभिएको पाउँछौ। बाल्यकाल केवल पुरानो फोटो एल्बमको धुलो कुनाहरूमा लुकेको अध्याय मात्र होइन, यो आज हामीले निर्माण गर्ने सबै कुराको पछाडिको नरम स्थायी धड्कन हो। यो हामीलाई कसरी पहिलो पटक उभिने भनेर सिकाए, हामीलाई कसरी महसुस गर्ने भनेर देखाउने अनफिल्टर हाँसो र हामीलाई बढ्ने साहस दिने जङ्गली अलिखित सपनाहरूमा छ। क्लिन्टोन सिजरोको आवाजमा संगीत रहेको छ शंकर ईशान लय, शब्द जावेद अख्तर।

आज हामीबाट घण्टा बितिसकेका भए पनि यी साझा सम्झनाहरूको न्यानोपन पछाडि रहन्छ। एक कोमल सम्झना कि संसार जतिसुकै छिटो सर्छ वा जिम्मेवारीहरू जतिसुकै भारी भए पनि त्यो जिज्ञासु आशावादी नानी अझै पनि हामी प्रत्येक भित्र बाँचिरहेको छ।

0: पनि बन्यो। आज यो ठुलो जनआन्दोलनको रूपमा देखिँदैछ र आत्मनिर्भर भारत बनाउने दिशामा उहाँको यो एउटा ठुलो भिजन दृष्टिकोण आज जन आन्दोलनको रूप लिएको छ। यसबारे तपाईँ के भन्नु?
1: हाम्रो सबभन्दा पहिला त हाम्रो यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई आफ्नो जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। हाम्रो प्रधानमन्त्रीको यात्रा कार्यकर्तादेखि प्रधान सेवक, जस्तो तपाईँले भन्नुभयो, जनसेवा र राष्ट्र सेवाको उहाँको भिजन हेरौँ हेर्नुभयो भने हाम्रो मान्छेहरूको लागि, हाम्रो भारतको 140 करोड जनताको लागि उहाँले धेरै धेरै सोच्नुभयो। यो सोचमा एउटा एकदमै महत्त्वपूर्ण एउटा इनिसिएटिभ उहाँले लिनुभएको थियो, जुन भोकल फर लोकल जो तपाईँले भन्नुभयो, हाम्रो स्वदेशी हामीले बनाएको आइटमहरू प्रडक्टहरू कसरी प्रमोट गर्नु र हाम्रो आफ्ना एरियाको प्रडक्टहरू जस्तो कि वान डिस्ट्रिक्ट वान प्रडक्ट इनिसिएटिभ सरकारको छ, त्यो चाहिँ कसरी अघि बढाउनु, प्रधानमन्त्री मोदीजीले धेरै सोच्नु भयो। र हाम्रो पहाडमा मलाई लाग्दछ यो चाहिँ एकदमै रेलेभेन्ट एउटा इनिसिएटिभ हो, किनभने हाम्रो पहाडको धेरै धेरै जग्गा छ जहाँ यति सजिलो एक्सेस छैन, बाटोहरू छैन, पुलहरू छैन, हाम्रो मान्छेहरू हिँडेर पनि जानुपर्छ। तर जहाँ पनि तपाईँ जानुहोस्, हाम्रो धेरै खासियत छ, हाम्रो गोर्खा सम्प्रदायको धेरै धेरै खासियत छ। र यो हेर्दाखेरि र प्रधानमन्त्री मोदीजीको हाम्रो के भन्छ इन्सपिरेसन लिएर उहाँले जो भन्नुभयो, उहाँको सोच विचारको अनुसार मैले आफ्ना दार्जिलिङ वेलफेयर सोसाइटीदेखि एउटा ठुलो प्रोजेक्ट सुरु गरे, त्यो चाहिँ हाम्रो यो के भन्छ अल्टरनेटिभ लाइभलीहुड भनेको, हामीले हाम्रो चिया बगानहरूमा जो चिया बगानहरू बन्द भएको थियो र बन्द भएको छ निकै समयको लागि, उहाँको मान्छेहरूलाई कसरी चियाको चिया बाहेक अरू प्रडक्टहरू प्रमोट गर्ने, अरू प्रडक्टहरू बनाउने, अरू प्रडक्टहरू त्यहाँ भ्याल्यु एडिसन गर्ने र मार्केटमा कसरी लाने, त्यो प्रोजेक्ट हामीले सुरु गरेको थियौँ 7 टी एस्टेट।
0: हजुर,
1: यो चाहिँ तपाईँको भयो पानी खट्टा, तपाईँको समृद्ध पानी भयो, तपाईँको पेसोक भयो, तपाईँको के भन्छ अम्बुटिया भयो, यस्तो गरिकन हाम्रो 7-8 चिया बगानमा हाम्रो यस्तो इनिसिएटिभ छ।
0: हजुर,
1: र हरेक चिया बगानमा हाम्रो एउटा के खासियत छ, खासियत भनेको त्यहाँको के स्ट्रेङ्थ छ, के प्रडक्ट छ जो हामीले डेभलप गर्न सक्छौँ, त्यहाँको मान्छेहरूसँग हामीले कसरी यो प्रडक्ट मास प्रड्युस गर्न सक्छौँ र कसरी मार्केट गर्न सक्छौँ, कसरी कोअपरेटिभहरू खोल्न सक्छौँ। र तपाईँले यो पनि सुन्नुभयो होला कि लखपति दिदीको पनि इनिसिएटिभ, अब लखपति दिदी हाम्रो 3.5 करोडको एउटा लक्ष्य थियो, प्रधानमन्त्री मोदीजीले एउटा लक्ष्य राख्नु भएको थियो कि 2030 3.5 करोड लखपति दिदी हुन्छ, तर अहिले त 3.5 करोड हामीले क्रस गरिसक्यौँ र अब यो टार्गेट छ हामीले बढाएर 6 करोड लखपति दिदी राखेको छौँ। र मैले हाम्रो इनिसिएटिभ पनि यही छ कि हाम्रो लखपति दिदी हाम्रो पहाडहरूमा बनाउनु पर्छ भनेर, त्यसै गरिकन हामीले धेरै महिला सेल्फ हेल्प ग्रुप, महिला आत्मनिर्भर ग्रुपहरूसँग हामीले काम गरेर यो सब चिया बगानमा हामीले हाम्रो प्रडक्ट घरेलु ओरिजिन प्रडक्ट सुरु गर्यौँ। जस्तो किन हाम्रो पेसोकमा डल्ले खोर्सानी पुरा पाउँछ नि, डल्ले खोर्सानी लिएर उहाँहरूले त्यो चटनीहरू बनाएर धेरै प्रडक्टहरू बनाएर कसरी राम्ररी प्याकेज गरेर लेबल गरेर मार्केटमा कसरी आउँछ त्यो हामीले सुरु गरेको छौँ। मकैबाडीमा हाम्रो धेरै माउको स्कोप छ, किनभने त्यहाँ धेरै जङ्गलहरू छ, त्यो गएर एकदम राम्रो खालको अर्ग्यानिक माउ धेरै धेरै हुन्छ त्यहाँ, त्यो हामीले लिएको छौँ। अब अम्बुटियामा साबुन, कालो साबुन, अर्ग्यानिक सोप भन्नुहुन्छ, त्यो प्रडक्ट उहाँहरूले सुरु गरेको छ। पानी घट्टामा अरेका नट भन्ने हाम्रो त्यो प्रडक्ट धेरै पाउँछ, प्रशस्त पाउँछ त्यहाँ, यो प्रडक्टहरू लिएर उहाँहरूले कसरी यो प्रडक्टको होलसेलमा यो बोइल गरेर बनाएर यो प्रडक्ट दिन्छ र त्यो पत्ताको पनि प्लेटहरू हुन्छ।
0: हजुर,
1: हामीले पुरा होलसेलहरू यो के भन्छ मार्केटमा हामीले गरेर एउटा पुरा सप्लाई चेन त्यहाँ बनाएको छ। र अर्को चाहिँ यो च्याउ पनि
0: लोकल प्रडक्ट,
1: यो हाम्रो समृद्ध पानीमा लोकल प्रडक्ट एकदमै घर घरमा लोकल प्रडक्ट बनिएको छ र त्यसले गर्दा हामीले च्याउको पनि मार्केटिङ गर्दैछौँ। यो सब अर्गनाइज पारा

0: अब हेर्नुहोस् यो कुन चाहिँ होला, अम्बुटियामा हामीले सुन्तलाको पनि बगान सुरु गरेको थियौँ। हाम्रो डाक्टर स्यामुएल राय हुनुहुन्छ, सिन्चोना प्लान्टेसनको डाइरेक्टर।
1: हजुर
0: उहाँले एउटा नयाँ दार्जिलिङको सुन्तलाको बोटहरू उहाँहरूले प्रड्युस गर्नुभएको छ, किनभने अहिलेको बोटमा एकदमै डिजिज लागेको छ। उहाँ यो रुखहरू सब मर्दै जाँदैछ र दार्जिलिङको सुन्तला नै
1: लोकल
0: एक्सटिङ्क्ट हुँदैछ,
1: प्रोडक्ट
0: लोकल
1: यहाँ
0: प्रडक्ट एकदमै मार्केटबाट एकदमै निस्किसकेको छ।
1: हजुर
0: अहिले हामीले यो सब फेरि नयाँ बोट लगाएर, फेरि यो डिजिज फ्री बोटहरू लगाएर धेरै जग्गा इन्ट्रोड्युस गरेको छौँ। अम्बुटिया र यो के भन्छ सामरिक पानीमा हामीले यो सुरु गर्यौँ र त्यो सुन्तलाको पनि एकदमै राम्रो अब प्रडक्ट भएको छ। हामीले के गर्छौँ भनेको, साइन्टिस्टहरू, एग्रिकल्चरल क्रप साइन्टिस्ट जो मान्छेहरूको धेरै यसमा नलेज भएको मान्छेहरूलाई लगाएर उहाँहरूलाई एडभाइस गरेर कसरी यो प्रडक्ट गर्नु, सेकेन्ड स्टेजमा कसरी यो प्रडक्टको म्यानुफ्याक्चरिङ गर्नु, त्यो
1: हजुर
0: मिसिनहरू दिनु, प्रडक्टहरू कसरी डेभलप गर्नु, त्यहाँदेखि थर्ड स्टेजमा कसरी यो प्रडक्टहरूलाई मार्केट गर्नु, ब्रान्ड गर्नु, मार्केट गर्नु, र फाइनली कोअपरेटिभहरू कसरी खोल्नु, रेजिस्टर गर्नु, कसरी ओनरसिपहरू गर्नु। हाम्रो लक्ष्य त यही हो कि हरेक हाम्रो महिला सेल्फ हेल्प ग्रुपलाई 1 करोडको मार्केट क्यापिटलाइजेसन गराएर
1: हजुर
0: हाम्रो दिदी बहिनीहरूलाई एकदमै आत्मनिर्भर बनाएर छोड्ने हाम्रो यो लक्ष्य छ। त घरेलु ओरिजिन भन्ने प्रडक्ट, दार्जिलिङको प्रडक्ट, दार्जिलिङ वेलफेयर सोसाइटी, हामीले नै एकदमै चिया बगानमा गएर मान्छेहरूसँग भेटेर हामीले पुरा एउटा, तपाईँ सोच्नुहुन्छ एउटा रेभोल्युसन जस्तै भएको छ
1: हजुर
0: कि यो प्रडक्टहरू अब पुरा मार्केटमा आउँदै। तपाईँलाई एकदमै खुसी हुन्छ यो सुनेर कि दार्जिलिङको जिटिएको एडमिनिस्ट्रेटर, दार्जिलिङको जिएम
1: हजुर
0: सबले घरेलु ओरिजिनको ह्याम्पर किनेर, ह्याम्पर भनेको सब प्रडक्टहरू एक
1: हजुर
0: बक्समा हालेर दार्जिलिङको प्रडक्ट ओरिजिनल प्रडक्ट हो भनेर यो डिस्ट्रिब्युसन गर्दै।
1: हजुर
0: अब हाम्रो गृहमन्त्री अमित शाहजी आउनु भएको थियो त्यति बेला, उहाँलाई यही घरेलु ओरिजिनको प्रडक्टको ह्याम्पर पनि गिफ्ट गर्नुभएको थियो, उहाँको डेलिगेसनलाई गिफ्ट दिएको थियो। र हामीलाई एकदमै खुसी लाग्छ कि फर द फर्स्ट टाइम दार्जिलिङको ओरिजिनल घरेलु प्रडक्ट मान्छेहरूलाई पाउँदैछ, मान्छेले किन्दैछ, मान्छेले मन पराउँदैछ। र यो चाहिँ एकदमै भोकल फर लोकलको एउटा धेरै राम्रो तपाईँलाई उदाहरण दिँदैछु। यस्तो हजुर हजुर
1: श्रृङ्गाजी, यो प्रधानमन्त्री नरेन्द्र मोदीजीले यो जुन आह्वान गर्नुभयो भोकल फर लोकल, यसले पारम्परिक उद्योगलाई, स्थानीय उद्योगलाई टेवा दिएको छ, मार्केट पनि यसले प्रोभाइड गर्दैछ, र आम मानिसमा एउटा स्थानीय प्रडक्ट किन्ने चासो कतिको बढेको छ।
0: हेर्नुहोस्, यो त एकदमै ठुलो इनिसिएटिभ हो र जहाँ तपाईँले हेर्नुभयो त्यहाँ धेरै हाम्रो स्मल, माइक्रो र मिडियम इन्टरप्राइजेसलाई धेरै फाइदा भएको छ। अब हेर्नुहोस्, जस्तो हाम्रो गाउँतिर, हाम्रो ग्रामीण क्षेत्रमा हाम्रो पहिलाको ट्रेडिसनल इन्डस्ट्रिज थियो,
1: हजुर
0: हामीले त हातले नै बनाउँथ्यौँ हाम्रो सालहरू, हाम्रो जति पनि हाम्रो ठन्डा महिनामा लुगाहरू लाउँथ्यौँ। त्यो यो यसको त्यो आर्टिजन, यसको त्यो विभर भन्ने जो प्रडक्टहरू बनाउँथ्यो,
1: हजुर
0: त्यो चाहिँ के भयो कि मिसिनहरूको इन्डस्ट्री यति बढ्यो कि उहाँहरूको एकदमै के हुन्छ लाइभलीहुड, उहाँहरूको आजीविका नै गयो।
1: हजुर
0: अब मोदीजीको इनिसिएटिभले गर्दा यो हाम्रो ट्रेडिसनल आर्टिजन विभर पर्सन भनौँ, उहाँहरूले धेरै धेरै उहाँहरूको एकदमै सेलहरू बढेको छ। खास गरिकन हाम्रो त्योहारको समयमा, जस्तो कि दसैँमा,
1: हजुर
0: यस्तो सिजनमा धेरै यस्तो सेलहरू बढ्छ। र इन्डिजिन र हाम्रो लोकल क्रपको त मैले भने, धेरै हाम्रो इस्कुस पनि छ, हाम्रो
1: हजुर
0: दार्जिलिङको यति धेरै च्याउ छ, धेरै प्रडक्ट छ। यो चाहिँ हामीले किन सुन्तला,
1: हजुर
0: यो त हामीले प्रमोट गर्नुपर्ने, दार्जिलिङको चिया त छ नै छ, चियाको इन्डस्ट्री कसरी हामीले प्रमोट गर्नुपर्ने, यो इनिसिएटिभले धेरै धेरै यसको यसलाई बुस्ट दिन्छ।
1: हजुर हजुर यो अघि तपाईँले चाड पर्वको कुरा गर्नुभयो, र अहिले चाड पर्वमा पनि हामीले देख्दैछौँ, सजावटको चिज होस्, दियो होस्, सबै प्राय लोकल प्रडक्ट मान्छेले प्रयोग गर्दैछ, र यसले करोडौँको टर्नओभर पनि हुँदैछ, ग्रामीण अर्थव्यवस्थालाई यसले फाइदा पनि दिँदैछ, र रोजगारको पनि अवसर प्रदान गरिरहेको छ। अब अलिकति म खादीको कुरा गरौँ, र देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले चाड पर्वको बेलामा कमसे कम एउटा खादीको वस्त्र किन्ने आह्वान गर्नु, र यो आह्वानको एउटा सार्थक परिणाम के देखिँदैछ भन्दाखेरि, विगत 12 वर्षमा जुन खादी उद्योगको उत्पादन क्षमता थियो 1.34 लाख करोड, त्यो लक्ष्य हासिल गरेको छ, र यति मात्रै होइन, खादी कपडा वस्त्रहरूको जुन एक

0: 1110 करोड़ को बिक्री हुन्थ्यो, त्यो आज 6000 करोड़को बिक्री पुगेको छ। र यसलाई तपाईँले कुन दृष्टिकोणले
1: हेर्नुहोस्, पहिला त खादी लाउने कोही फ्यासनै थिएन, आजकल मोदीले गर्दा सबैले खादी लाउँदैछ। मेरो पनि कुर्ताहरू खादीकै छ, राम्रो पनि देख्छ र हाम्रो ट्रेडिसनल इन्डस्ट्रिज पनि हो। हाम्रो अब वेदर हेऱ्यो भने पनि गर्मीको समयमा खादी लगायो भने त एकदमै राम्रो हुन्छ नि। यो मोदीको ग्यारेन्टी भन्नुहोस् न, मोदीजीले ग्यारेन्टी दिएर हाम्रो खादी र जो भिलेज इन्डस्ट्री भन्छ त्यसको धेरै धेरै फाइदा भएको छ। तपाईँले भन्नुभयो 34 लाख करोडको फिगर भएको छ, हाम्रो लगभग 10 लाख इम्प्लॉयमेंट रोजगार पनि यो इनिसिएटिभले गराएको छ। मलाई लाग्दैछ कि अब खादीको प्रोडक्ट एउटा टिपिकल इक्जाम्पल भयो हाम्रो देशको, गान्धीजीले खादी लगाउनु हुन्थ्यो तर त्यहाँ र त्यो त्यो त्यो समयदेखि यहाँ एकदमै धेरै अन्तर छ। तर आजकल एउटा फ्यासनेबल चिज भयो, अब तपाईँ मार्केट जानुहुन्छ तपाईँले खादी एकदमै फ्यासनेबल क्लोथ कपडाहरू पनि पाउनुहुन्छ, मान्छेले एकदम खुसीले खादी किन्दैछ किनभने प्रधानमन्त्री मोदीजीको यो एकदमै ठुलो एउटा सपना थियो कि हाम्रो ग्रामीण क्षेत्रको मान्छेलाई कसरी फाइदा हुन्छ। त म तपाईँलाई भन्छु, म पार्लियामेन्टमा हुँदा म संसदमा एउटा एकखेप मैले भाषण दिँदा मैले यो पनि भने कि कङ्ग्रेसको जमानामा हाम्रो डिफेन्स इक्विपमेन्ट 80% इम्पोर्ट हुन्थ्यो र हाम्रो लोकल प्रोडक्सन त थिए नै थिएन। अहिले हाम्रो 60% एक्सपोर्ट हुन्छ, हाम्रो प्रोडक्सन 60% हाम्रो रिक्वायरमेन्ट र एक्सपोर्ट पनि एकदमै बढ्यो, त्यसले गर्दा हाम्रो मान्छेहरूको धेरै रोजगार पनि को अवसर भयो, हाम्रो डिफेन्स इन्डस्ट्री पनि एकदमै बढ्दैछ।
0: तपाईँले आज हामी चर्चा चौतारीको कार्यक्रममा हर्षवर्धन सिंहलाजीले प्रधानमन्त्री नरेन्द्र मोदीको भोकल फर लोकल आह्वानको के कति सार्थक परिणाम देश र हाम्रो क्षेत्र विशेष गरी दार्जिलिङमा हुँदैछ र देख्न पाइरहेका छौँ त्यसबारे सारगर्भित विषय राख्नुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद र फेरि एकपल्ट नमस्कार। श्रोतागण, यो कार्यक्रम तपाईँहरूले हाम्रो युट्युब च्यानल @AIR खरसाङ तथा ट्विटर @AIR News खरसाङ अनि फेसबुक आकाशवाणी समाचार नेपालीमा पनि सुन्न सक्नुहुनेछ तथा आफ्नो मन्तव्य राख्न सक्नुहुनेछ। धन्यवाद।

0: आज का छाया गीत संपन्न करने के लिए अनुराधा उपाध्याय को दीजिए इजाजत। नमस्कार। इस कार्यक्रम के प्रस्तुतकर्ता राघवेंद्र सिंह नेगी।
1: यह है विविध भारती।
2: श्रोताहरू, अहिले समय भएको छ रात्रिको 10:30 अनि 10 सेकेन्ड। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। आजको सन्ध्याकालीन सत्र यही नै अन्त हुँदछ। भोलि बिहान 6:20 पुनः भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरा प्रसारण सहयोगी सुभाष अनि प्राविधिक मित्र फुलेन राईलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।